0: पार्टीको 15 महाधिवेशन तिथिमिथि एक दिन पनि तलमाथि नहुने बताएका छन्। गिरिजा प्रसाद कोइराला फाउन्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापाले भने एक दिन पनि एक घण्टा पनि यसको तिथिमिथि तलमाथि सर्दैन। 4 गते असोजदेखि हाम्रो अधिवेशन प्रक्रिया प्रारम्भ हुन्छ र 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौ। संस्थापन इतरका नेताहरू महाधिवेशन मिति सर्ने र एकताका लागि पहल हुने आशामा रहेका बेला थापाले महाधिवेशन नसर्ने स्पष्ट गरेका हुन्। पछिल्ला दिनमा पार्टीका विभिन्न नेताहरूसँग छलफलमा जुटेका थापा यही अडानमै कायम रहे भने कांग्रेस असोज पहिलो साता औपचारिक रूपमा विभाजित हुने निश्चित छ, किनकि पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवा सहितका नेता मंगिरमा समानान्तर महाधिवेशनको तयारीमा छन्। पूर्व महामन्त्री शशांक कोइरालाको समय जगत्वमा समिति गठन गरेर उनीहरूले महाधिवेशन तयारी शुरू गरेका छन्। शेखर कोइराला सहितका नेताहरू भने पार्टीभित्र वृहत एकताको पक्षमा छन्। शेखरले देउवा र थापालाई पछिल्लो साता भेटेका छन्। उनले दुवै नेतालाई सहमतिका लागि लचिलो हुन समेत आग्रह गरेको निकट नेताहरूको दावी छ। शेखरले निकट नेताहरूलाई पार्टी महामन्त्री गुरूराज घिमिरे सहितका नेतासँग पनि छलफलका लागि खटाएका थिए। सहमति प्रयासमा सक्रिय नेताहरू भने पार्टी विभाजन उन्मुख भएको निष्कर्षमै पुगेका छन्। शेखर सहितका नेताहरू असोज 3 गतेसम्म एकता प्रयास जारी राख्ने तयारीमा रहेका छन्। सभापति थापासँग केही दिन अघि म्यारिट होटलमा भेटेका शेखरले आफू देउवा सहित वृहत एकताको पक्षमा रहेको बताएका थिए। आफू सहितका केही नेता मिल्दैमा मात्र एकताको सन्देश नजाने जनाउँदै शेखरले महाधिवेशन मिति सारेर वातावरण बनाउन थापालाई आग्रह गरेको निकटहरूको दावी छ। तर थापाले पार्टीको समग्र एकता भन्दा खास खास नेताहरूलाई मात्र समेटेर अघि बढ्ने पुरानो अडान राखेको जनाइएको छ। थापाले शेखर शशांक कोइराला पूर्णबहादुर खड्का सहितका नेतालाई समेटेर महाधिवेशनमा जान चाहेको समेत बताइएको छ। दुवै पक्ष महाधिवेशन तयारीमा मझधारमा शेखर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: यसैबीच आजको कान्तिपुर दैनिकमा गगनलाई किन भेट्न चाहँदैनन् देउवा शीर्षकमा अर्को समाचार छापिएको छ। सिंगापुरबाट फर्किएको एक महिना बित्दा समेत काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मानेका छैनन्। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढेको छ। पार्टीभित्रको विवाद मिलाउन सभापति थापाले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग संवाद गरिरहेका छन्। देउवा सिंगापुरबाट फर्किए लगत्तै भेट्न पटक पटक समय माग्दा समेत नपाएको सभापति थापाले बताएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट देउवालाई भेट्न प्रयास गरिरहेका छन्। थापाले पहिलो पल्ट 1 भदौमा देउवाका स्वकीय सचिव भानु देउवालाई समय मिलाइदिन आग्रह गरेका थिए। दुई पटक मेरै अगाडि सभापतिजीले फोन गर्नुभएको थियो, त्यस अघि पनि प्रयास भएको थियो। पौडेलले भने विभिन्न व्यक्ति मार्फत पनि भेट्न खोज्नु भएको हो तर संवाद हुन सकिरहेको छैन। देउवा सिंगापुरबाट फर्कनु एक साता अघि 21 साउनमा सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन हुने अनुमति निस्सा दिएको थियो। विशेष महाधिवेशन र त्यसबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई कानूनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले 4 वैशाखमा सदर गर्ने निर्णय गरेको थियो। फैसला पुनरावलोकनबाट आफैले पार्टीको आधिकारिकता पाउने आत्मविश्वास देउवाले बुधबार आयोजित कार्यक्रममा पनि व्यक्त गरेका छन्। गगनलाई किन भेट्न चाहँदैनन् देउवा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ।

0: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
1: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा।
1: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ।
0: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 092-421-058।
0: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
2: झण्डै 5 महिनाको अवधिमा मात्रै मन्त्री परिषदबाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी 63 जनाको नियुक्ति गरिएको छ।
3: गत भदौ 10 गते भोटेकोशी हिमबाढीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरी आफैले बनाएको फेस ट्याप एआई प्रविधि प्रयोगमा ल्याइएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाढीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको हो।
2: भोटेकोशी बाढी पछि मकवानपुरको थाहा नगरपालिकाका 20 जना सम्पर्कविहीन भएका छन्। तीमध्ये 19 जना कन्टेनर चालक हुन्। बाढी पछि सम्पर्कविहीन भएका उनीहरूको खोजीमा 15 दिनदेखि परिवारजन भौतारिरहेका छन्।
3: प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठित उद्योगी व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले विद्यमान कानून तथा नीतिमा समेत तत्काल सुधार गर्ने बारे उद्योगीहरूसँग छलफल गर्नुभएको बताइएको छ।
2: गत फागुनमा पश्चिम एसियामा द्वन्द्व चर्किएपछि शुरू भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिन्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन् चुलिएको छ।
3: अर्थमन्त्री डाक्टर सोडी मुवागले अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्दै लगानी, उत्पादन र रोजगारी बढाउने लक्ष्यसहित सरकारले एकैपटक 5 विशेष आर्थिक प्याकेज अघि बढाउने तयारी गरेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभामा बोल्दै उहाँले विपदपछिको पुननिर्माणदेखि पुँजी बजार सुधार, निजी क्षेत्रको पुनरुत्थान, एफटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने अभियान र अन्तर्राष्ट्रिय वित्त परिचालनलाई सरकारले आर्थिक पुनरुत्थानको मुख्य आधार बनाएको बताउनुभयो।

0: एकमात्र डिटिएच सेवा डिश होम, डिश होम खुशीको कनेक्सन।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, थुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीन तनावका बीच ब्रिक्स मुलुकका नेताहरू यो साता नयाँ दिल्लीमा भेला हुँदैछन्। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समूह समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ।
6: अब खेल खबर। नेपाल लीगमा बेहोरेको हारको बदला लिँदै कडाली शिवराज जारी। नेपाल भलिबल लीग एनबीएलको पहिलो सिजनको फाइनलमा पुगेको छ। कडाली शिवराजले आज पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। अन्नपूर्ण स्पाइकर भने लीगको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा पुगेको हो।
5: अब विचार विश्लेषणको पालो। आजको गोर्खा पत्र दैनिकमा मनोवैज्ञानिक प्राथमिक सहायता शीर्षकमा सपना देवकोटा पाण्डेले लेख्नु भएको छ, मनोवैज्ञानिक प्राथमिक सहायताको मूल आधार सरल छन्, जुन हेर्नु, सुन्नु र जोड्नु। विपदका बेला प्रभावित व्यक्तिको अवस्था बुझ्ने, उसको कुरा संवेदनशीलतापूर्वक सुन्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने कार्य नै प्रभावकारी मनोसामाजिक सहयोगको पहिलो कदम हो।
6: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1।
7: टाइम चेक। अहिले बिहानको 6 बजेको छ।
8: इट्स 6 AM।
9: शुभ प्रभात।
10: अब प्रसारण हुँदैछ सामुदायिक सूचना नेटवर्क CIN को साझा खबर।
11: शुभ प्रभात। यो CIN को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
12: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
11: आज 2083 साल भदौ 27 गते शनिबार, सेप्टेम्बर 12 तारिक सन 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको प्रतिपदा तिथि, प्राथमिक उपचार दिवस।
12: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
11: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव। दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवित भेटिने आशा।
12: बाढी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारीले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै।
11: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी,
12: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता,
11: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट टेबल टेनिस खेलाडी प्राजना महर्जनलाई थाइल्याण्डमा जित।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: साझा खबरको सबैभन्दा सुरुमा, सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग।
12: भोटिकोसीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन्। बाढी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फँसेको आशंका गरेका व्यक्तिको खोजी पूरा हुन सकेको छैन। नेपाली सेना प्रहरी सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ। राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढीमा 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्यानल प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3.90 खर्ब रूपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ। बाढीले सड़क, पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ। हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन। अप्पर त्रिचुली 1 सड़क र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरूद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ। आवश्यक उपकरण लैजान ढिलाइ हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्। सुरुङभित्र पानी, लेदो, ढुङ्गा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको जियोटेक्निकल इन्जिनियरिङ इन्जिनियर उदय राज न्युपानेले बताउनु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ। त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनुभयो।
11: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा झाडा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरूद्धको खोप दिन शुरू गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरूद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
13: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्द्र होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलिन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु अति एकदमै महत्त्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनताहरूलाई गर्भवती, सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप जहिले मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यदि खोप पनि यो धनुषङ्कार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 पछाडि फेरि हामीले 6 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुगुला विरुद्धको खोप पनि प्रदान गर्नेछौँ।
11: हैजासँगै टिटनाशक र दादुरा रुबेला खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा ओडाका जनप्रतिनिधिसँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बाढ़ीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ़न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
12: यसैबीच सरकारले भोटेकोशी बाढ़ी पीड़ितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुप्त क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनर्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई दुई चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माणका लागि 8,73,50,00,000 रूपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,54,58,02,00,000 रूपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
11: यसैबीच भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जंगबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 दिनभित्र राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
12: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिममा मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैंक तथा वित्तीय संस्था सर सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच, शंकास्पद कारोबारको वित्तीय जानकारी इकाईमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजीसम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
11: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल, भारत, चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने खतरायुक्त छन्। भट्टराईले भन्नुभयो, त्यसमध्येका 25 हिमताल नेपाल छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशीमा पुनर्वस्तीको बहस, विपदको जोखिम र स्थानीयको भविष्य,
14: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो। जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
11: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
16: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी सात दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
17: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम, रितपूर्वकको सात दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
16: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश सित भएको मितिले सातौं दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय, दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हालमा। थप विवरण, अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
17: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङ।
16: नेटो चौघर सामुदायिक वन उपभोक्ता समितिको सूचना।
17: यस नेटो चौघर सामुदायिक वनको आम भेला यसअघि तोकिएको मितिमा हुन नसकेको जानकारी गराउँदै नयाँ उपभोक्ता समिति गठनका लागि आगामी आम भेला तपसिलको मिति, समय र स्थानमा बस्ने हुँदा यस वनका उपभोक्ताहरू गैरी गाउँ, सेरा गदारा र धामी गाउँवासी सबैलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
16: तपसिल मिति भदौ 27 गते, समय बिहान 11 बजे, स्थान ढडार मस्टा माडु।
17: बलबहादुर धामी, सचिव, नेटो चौघर सामुदायिक वन उपभोक्ता समिति, मस्ता, बझाङ।
18: यो हो जय पृथ्वी एफएम नेटवर्क।
11: स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
19: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
12: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी बाढी प्रभावित 14,000 बालबालिकाको पढाई अवरुद्ध शीर्षकमा खबर प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा बढी बालबालिकाको पठन पाठन अवरुद्ध भएको छ। मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित भएका छन्। त्यस्तै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ। रावल आयोगले किटान गरेका, अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्रेता सरकार मातहत ल्याउने निर्णय भएको छ। अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्रेता हट्छन्। यसका लागि नापी र मालपत कार्यालय निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्र संघीय महासभामा उठाउँदैछन् यी 5 एजेण्डा शीर्षकमा पनि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोक शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरूद्ध कारवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सड़क अवरुद्ध पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने भित्री पृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिण्डर बाँडेका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानूनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
11: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रुवेसी लिङलिङ टिमुरे घट्टे खोला रसुवागढ़ीमा सड़क र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजङ पाण्डेले काठमाडौँबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमा बुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रुबी रनियारले काठमाडौँबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सब पहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दङ्गालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेको सी हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्नै नहुने गरी चर्के घर लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलासन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढ़ीमा भाई डुब्यो हरायो अटवारीको खुशी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढ़ीले दिएको पीड़ा तुइन तर्न 5 घण्टा पर्खनुपर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिँदै शीर्षकमा विष्णुप्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। लगानी सुनिश्चिततापछि निर्माण शुरू हुने चरणमा रहेको पश्चिम सुर्खेतको वेतन कर्णाली जलविद आयोजनाको बारेमा लेखिएको छ। कालीगोठको तिला गुफा खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको दुई ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको त्रास शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। सञ्चालक र कर्मचारीलाई अयोग्य बनाउने बाफिया ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको हो। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाको ऐन वाफिया 2073 दफा 18 संशोधन गर्न अर्थ मन्त्रीलाई निर्देशन दिएको हो। त्यसै गरी निर्माण व्यवसायी महासंघ कर्णालीको 1,11,000 सहयोग बाढ़ी पीड़ितका लागि सहयोग शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा कोशी प्रदेशको विपद चक्र हिमताल हिमालमा हिमताल, पहाड़मा पहिरो, तराईमा डुबान शीर्षकमा शिवप्रसाद ढुंगानाले काठमाडौँबाट लेख्नु भएको खबर छ। कोशी प्रदेशमा विपदको कथा जहाँ शुरू हुन्छ त्यही सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाड़मा पहिरो खस्दा त्यसको पानी माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपदको असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ। यहाँका नदी प्रणालीमा हिमताल विस्फोट, पहिरो, भूक्षय, गेग्रान थुप्रिने, बाढ़ी, डुबान र खडेरीसम्मका जोखिम एक अर्कासँग जोडिएको अध्ययनले देखाएका छन्। त्यसैगरी नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप एकजनाको मृत्यु शीर्षकमा खबर छ। पवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप एकजनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपाल मा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
19: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढ़ी रहने समेत राष्ट्रसंघले बताएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाड़ी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्य पूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरुद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कारवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र यमनमा पुनः द्वन्द्व चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच क्षेत्रीय तनाव र बढ्दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार्य कार्य जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
11: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दैछ। खेल अपहरान्न 4 शुरू हुनेछ। छ टोली सहभागी लीगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएबीच आज एसीसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन्। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो 2 संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान 1 जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहँदा यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
19: भोटिकोसे बारीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञसँगको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्बस्ती बसाउने विषय। भोटेकोसी बाढ़ीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
3: पूर्व सूचना प्रणाली विस्तार व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने हामीले पछिल्लो दस वर्षमा उल्लेख्य काम गर्यौं, प्रगति पनि उल्लेख्य हासिल गर्यौं। ठूला नदीहरूमा तराईको क्षेत्रमा बाढीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरेका
2: छ।
3: अब पहाड़ी क्षेत्रमा अलिक बढ्या छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौं। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, संघ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिजाएका छौँ। हामी सबैलाई चाहिँ यहाँहरूले पनि विश्वास गरिदिनु, सहयोग गरौँ। हामी सबै लाग्यौँ भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ भविष्यमा।
2: सरकारले चाहिँ पछिल्लो समय जुन सडक निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदैछ कि सडक नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो, त्यो कारणले हामी सडकको किनारमा गएर बस्यौँ, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नै 40 मिटर माथि मात्र सडक बनाइदिएको भए हामी माथि बस्छौँ भन्ने खालको पनि कुरा गर्नुभयो कि, यसमा चाहिँ के छ तपाईँको यो अब सडक निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै सहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
3: अब यसलाई यसरी हेरौँ, सडक जाला भाँचिएला सडक फेरि पनि बनाउन सकिन्छ, तर सडक नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौँ। भलै राज्यले कानुन बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सडकको छेउछाउ, सडक भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौँला। मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सडकको छेउछाउ सुरक्षित देख्नुहुन्न, मोर सेफर लोकेसन खोज्नुहुन्छ, जानुहुन्छ।
2: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका सहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनु पर्छ र यहाँ फेरि पनि बस्ती बसाउनु पर्छ भनेर अभियान पनि सुरु गरिसक्नु भएको छ कि। अब यसमा चाहिँ अब बाढी पूर्वानुमान शाखाको प्रमुख र बाढीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
3: अब यसमा म दुईटा कुरा राख्न चाहन्छु। जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौँ सकिन्छ। अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। जहाँसम्म बस्तीको विषय छ त्यो, कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो नगरौँ। र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो। हामी कम्तीमा मेलम्चीको बाढी पछाडि मेलम्चीमा के देखिरहेका छौँ भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठुला स्थायी घरहरू। त्यस कारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौँ र यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो, जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
4: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवितै भेटिने आशा।
4: बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सर।

0: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
1: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा।
1: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ।
0: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 092-421-058।
0: नेटो चौघर सामुदायिक वन उपभोक्ता समितिको सूचना।
1: यस नेटो चौघर सामुदायिक वनको आम भेला यसअघि तोकिएको मितिमा हुन नसकेको जानकारी गराउँदै नयाँ उपभोक्ता समिति गठनका लागि आगामी आम भेला तपसिलको मिति, समय र स्थानमा बस्ने हुँदा यस वनका उपभोक्ताहरू गैरी गाउँ, सेरा गदारा र धामी गाउँवासी सबैलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: तपसिल मिति भदौ 27 गते, समय बिहान 11 बजे, स्थान ढडार मस्टामाडु।
1: बलबहादुर धामी, सचिव, नेटो चौघर सामुदायिक वन उपभोक्ता समिति, मस्ता, बझाङ।
2: भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टासा ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मस्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक, मिति, समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मस्टा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सातवटै वडाका वडाध्यक्ष ज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा नम्बर 7 का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर 7 का पूर्व सदस्य, अध्यक्ष, शिक्षक, शिक्षिका, स्वास्थ्य कर्मी, यस संस्थाका संचालक समितिका पदाधिकारी, लेखा समिति, ऋण समिति, शेयर सदस्य, आमा समूह, महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल, अपाङ्ग सञ्जाल, सुरक्षा कर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी, भद्र भलाद्मी र वडा नम्बर 7 का द्वय, मल्ला ठकुन्ना, तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू

0: चालक समिति ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसी ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष, शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुद्देश्य सहकारी संस्था लिमिटेड, मस्टा गाउँपालिका, वडा नम्बर 7, ठकुन्ना, बझाङ।
1: रिलुचोर माध्यमिक विद्यालयको कक्षा 11 विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
2: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा 11 भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गते विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
1: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि 1-1 प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
2: प्यारीलाल जेठारा, प्रधानाध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टा 6, रिलु, बझाङ।
3: पार्टी नेतृत्व परिवर्तनको बारेमा त अहिलेसम्म पार्टीमा त्यो प्रतिवेदन लेखनको नेतृत्व गर्ने शङ्कर पोखरेलले पनि, रामबहादुर थापा बादलले पनि भन्नुभएको छैन। त्यसो भएको हुनाले चाहिँ नेतृत्व परिवर्तनको कुरा महाधिवेशन पछि उठेको छैन, महाधिवेशन पूर्व उठेको थियो। त्यति बेला चाहिँ अब नेतृत्व परिवर्तन गर्दा नयाँ ढङ्गले एमालेलाई पुनर्जागृत गर्न सकिन्छ भन्ने एउटा पक्ष आएको थियो। हामीले 5 महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदादेखि नै हामीले प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने भन्ने कुराको नीति अघि सारेका थियौँ। त्यसपछि लगातार एमालेका महाधिवेशनहरूमा प्राय प्रतिस्पर्धाकै आधारमा नेतृत्व छानिँदै आएको छ। अस्तिको 11 महाधिवेशनमा पनि केपी शर्मा ओली एकातिर, ईश्वर पोखरेल अर्कातिर भएर निर्वाचन भएकै हो। त्यसकारणले प्रतिस्पर्धालाई हामीले स्वाभाविक ठान्छौँ, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन। अलिअलि छिटपुट रूपमा
4: बादलजीको र शङ्कर पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप गेवालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक कलाएर चाहिँ बुट्टा भनेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद त निकै चर्किन्छ।
3: होइन, त्यस बेला पार्टी सचिवालयको बैठकले रामबहादुर थापा उपाध्यक्षज्यूको नेतृत्वमा एउटा 15 सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव सङ्कलनको काम सम्पन्न गर्यो। हजारौँ एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने सम्बन्धमा आफ्ना रायहरू, सुझावहरू प्रस्तुत गर्नुभएको थियो। ती सबैमा महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेल हो। बैठकले नै महासचिव शङ्कर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनुभयो। ल्याइसकेपछि अहिले अनलाइनमा अरू ठाउँमा मैले देखेँ कि रामबहादुर थापा बादलले पनि प्रतिवेदन लेख्नुभएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो, त्यो प्रतिवेदनको कार्यदलको। त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यसकारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारु हुन्छ, अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ, त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ। त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदैन, तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्वको प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमालेको लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू अहिलेको संविधानका पक्षधर पार्टीहरू गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणाम

0: ले कम्युनिस्ट आन्दोलनको भविष्य बारेमा, त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु, कमजोर हुनु, जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यस आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्षभन्दा रूप पक्षलाई बढी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ्ता मिडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौँ। हामी महाधिवेशन भर्खरै सकिएको छ। महाधिवेशनले प्रतिस्पर्धाका आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटी निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिस्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको दुई तिहाई नजिकको सरकारले, बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बिचमा देखाइरहेको छ, अस्त व्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठुला ठुला विपदहरू आइरहेका छन्, त्यसको कुशलतापूर्वक
1: बदनामी त कसरी बदनामी भएको छ, दुई तिहाई नजिकको सरकारले त काम गरिरहेछ नि, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने
0: होइन। अहिले पछिल्लो दिनमा यही बदनामीकै कुरा तपाईँले अलिकति व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्ट के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा, बाढीको वितण्डा आयो, त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौँ, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौँ भनिरहेको बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू, प्रवक्ताहरूले नै दिनुभयो। त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ, त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गर्न गरेको भएदेखि त केही थिएन, मान्छेले के भन्थ्यो होला भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला। न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौँ, न अरूले आउने कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौँ। एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौँ भनेर घमण्ड प्रस्तुत पनि गर्ने तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन। अहिले पनि चिनिमे लगायतका थुप्रै जलविद्युत परियोजनामा मान्छेहरू त भित्र सुरुङभित्र थुनिरहनु भएको छ, हिजो मात्रै पनि कुलमान
1: प्रयास भइरहेको छ, काम त भइरहेछ नि त, सरकारले प्रयास गरिरहेको छ नि त, हैन विशाल भट्टराईजी?
0: पहिलो दिनबाट, पहिलो 10 गतेबाट तपाईँको गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदायले हामीलाई अरू देशहरूले सहयोग गर्छु भनेका थिए। 11 गतेबाट सुरु गरे अब यतिखेर त मान्छे सकुशल निस्किसक्थ्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति सबहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौँ। म अहिले पनि कामना गर्छु, धेरै ठुलो चाहिँ नै जनधनको क्षति भएको छ, यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा हो, तर नियतिले हामीलाई त्यहीँ पुर्यायो सरकारको असक्षमताले। त्यस कारणले गर्दाखेरि मैले यति मात्रै यो प्रसङ्ग ल्याउन खोजेको, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू, विशृङ्खलताहरू त
1: तर अन्तर्राष्ट्रिय रूपमा चाहिँ बरु तपाईँकै पार्टी अध्यक्षले चाहिँ भारतीय मिडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँमाथि खनिएको जवाब देख्नु भएको छ नि, होइन राम्रोसँग?
0: होइन, अन्तर्राष्ट्रिय मिडिया अब भारतसँगको एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो भारतले। केपी शर्मा ओलीले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नपाएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन, तर कुरो के हो भने त्यही पनि नभन्नु भएको भए हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ छँदैछ, जसमा दुइटै धारणा छ। केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नु भएको छ भने कतिपय मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीएललाई के भनेर गाली गर्ने भनेर एउटा न्यू बनाएको अवस्था पनि छ, दुइटै धारणा छन्। तर एउटा सत्य कुरा सच्चाइ के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा, यो भदौ 10 को बाढी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठुलो गम्भीर त्रुटि चाहिँ गरेकै छ। त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 भन्दा बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठुलो हताहती भएको छ, त्यहाँको व्यवस्था स्थापनको कुरा गर्नुहुन्छ भने जल्ला जम्बा जम्बी त्रिशुलीमा तिरदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेक अरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन। यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो
1: भन्दा
0: बनायो 5 दिन होइन, यत्रो दिन भयो, त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ एआईले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चढेर रिबन र रातो रिबन र कैँची बोकेर जानु भएन उद्घाटन गर्न। अस्ति नै एउटा एकजना मान्छे चाहिँ नि सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेका गृहमन्त्री बैठक स्थगित गरेर छोडेर हतार हतार चाहिँ नि आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो। लाज भन्ने चिज छँदै छैन। डायरी र उहाँको डायरी र चाहिँ नि उहाँको अरू सामग्री झोला हर्कैले बोकिरहेछ पछाडि, त्यो बोकेर आफ्नो झोला आफ्नो डायरी बोकेर हिँड्न नसक्ने, आफ्ना सामग्रीहरू सामान्यत कतिपय अरूलाई दिँदैन बोक्न, त्यो चाहिँ अर्कै सिपाहीलाई बोक्न दिया छ, अर्कै पिएले बोकिरहेछ, सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ। यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न, यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउने क्या लज्जास्पद गतिविधि। अब उहाँ जानु त्यो त्यो अस्ति नजानु भएको भए सायद पुलको रिबन काट्न जानुहुन्थ्यो होला। हिजो अस्ति देख्नु भयो नि शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका बनेका छन् अर्कैको अनुहारका शहीदका परिवारले त्यही भनिरहेछन् भनेपछि यति अव्यवस्थापन यति भद्रगोल यति चाहिँ नि त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठुलो सङ्कट बनाउँदै लगेको छ। 16 खरबको बजेट भएको देशमा 8 खरबको चाहिँ क्षति भएको छ। यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु पर्ने,
1: प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न, होइन संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ। अब नेपालले के गर्ने, विपत्तिसँग जुझ्न विपत्तिसँग आइलागिसके पछाडि चाहिँ काम गर्न त गाह्रो छ नि त, हाम्रा संयन्त्रहरूले त सक्दैनन् त होइन।
0: एउटा कुरा के हो भने प्रधानमन्त्री त्यहाँ जाने कुरा एकदम सकारात्मक हो, उहाँ पहिला नजाने कुरा थियो, पछि सायद यस्तै विभिन्न दबाब सुझावहरूको कारणले जाने हुनुभयो क्या अरे, त्यो एकदम सकारात्मक कुरा हो। जानुहोस् त्यहाँ राम्रोसँगले नेपालको मुद्दाहरू उठाउनुहोस्। अहिले खास गरी भन्ने भने कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै सानो भूमिका छ, छँदै छैन भन्दा पनि हुन्छ पर्सेन्टमा निकाल्दाखेरि, तर हामी सबभन्दा धेरै प्रताडित हामी नै छौँ। त्यही कारणले गर्दा ग्लोबल वार्मिङको समस्याले अहिले चाहिँ हामी कहाँ हिमतालहरू फुट्ने, हिमाली क्षेत्र चाहिँ क्षयीकरण हुने, त्यसको प्रत्यक्ष प्रभाव चाहिँ तटीय क्षेत्रमा हुने कुरा चाहिँ गम्भीर समस्याको रूपमा आइ नै सक्यो। अब हाम्रो सम्भवतः कयौँ चाहिँ हाम्रा हिमालबाट बगेर आउने नदीहरू अधिकांश त हिमालबाटै बगेर आउँछन्, तिब्बतबाटै आउँछन्, माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरूमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन्, घरहरू बनाएर बसेका छ ठुलो सङ्ख्यामा जनता। यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढी आउने, त्यो पनि अकल्पनीय खालको आउने, यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो। यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई चाहिँ अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौँ भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बिचमा अरूसँग पनि सहकार्य गरेर अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौँ भने यसले हामीलाई असाध्यै राम्रो गर्छ। होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठुलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई बेहोर्न धेरै मुस्किल पर्छ। त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढङ्गले ठिक छ, विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन, घोषणा गरेर पनि आउँदैन, बाजा बजाएर पनि आउँदैन, तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन। प्रधानमन्त्री र मन्त्री चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ, काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ। एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न, त्यसलाई ढाकछोप गर्न रवि लामिछानेजीले बैठकसम्म त बोलाउनु भयो, तर त्यहाँ बैठकमा
1: रवि लामिछानेको सक्रियता राम्रो छ नि त, अहिले रवि लामिछानेजीले त राजनीतिक नेतृत्व गर्नु भएको छ,
0: होइन ठिक छ, उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो, तर एउटा सच्चाइ के हो त भनेदेखि जतिसुकै ठुलो सिट सङ्ख्या आएको प्रधानमन्त्री भए पनि थोरै सिटमा आएका अरू प्रतिपक्षीहरू भए पनि त्यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफैले बोलाउनु पर्छ, किनभने संसदमा त्यहाँ 6 पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन्, राष्ट्रिय पार्टीहरू छन्, उनीहरूलाई बोलाउने, छलफल गर्ने, सहयोगको अपेक्षा गर्ने, सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त। प्रधानमन्त्री नै कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने, बैठक बोलाउन नमिल्ने, फेस गर्न नमिल्ने, अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने, 4-5 नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने, उहाँ केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ। त्यस कारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेका छ, हाम्रो त 10 बाढी आयो, 10 युवा सङ्घको नेतृत्वमा क्षितिज थेबेको नेतृत्वमा, महाराज गुरुङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो, अलिकति त्यहाँ अध्ययन गऱ्यो, भोलिपल्ट हामी हाम्रो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा हामी आफै म आफै पनि गएका थिएँ, अन्य राष्ट्रियको टोली राहत लिएर गयो, औषधिहरू सामग्री लिएर गयो, त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो, त्यसपछि भोलि एयर फोर्स जानुभयो। अहिले पनि म तपाईँलाई बताउँछु, रसुवा र नुवाकोटमा हाम्रो जी फन्डको टोली 100 टोली तैनाथ भएर विनोद श्रेष्ठको नेतृत्वमा, अध्यक्ष विनोद श्रेष्ठले त्यहाँ नेतृत्व गर्नुभएको छ, पुरापुर काममा त्यहाँ चाहिँ शिविर राखेरै बस्नु भएको छ, भोलिन्टियर फोर्सको त्यति नै ठुलो सङ्ख्यामा पुष्प श्रेष्ठको नेतृत्वमा त्यहाँ टोली बसेका छ। अहिले पनि युवा सङ्घले धादिङमा चाहिँ थुप्रै चाहिँ स्कुलहरू घरहरू चाहिँ को हिलो पन्छाउने काम गरिरहेको छ, अनिरासुईको टोलीले बागेश्वरी माविको त्यहाँको चाहिँ 3 बसेर सबै हिलो र माटोहरू हटाइदिएर पन्छाइदिएर स्कुल चाहिँ क्लास चलाउन तयार हुने बनाइदिएर त्यसपछि उहाँ नुवाकोट जानुभयो। हामीले के भनेका छौँ भने हामी त यस्तो विपदको बेला राजनीति होइन, हामी विशुद्ध चाहिँ उद्धार, राहत, पुनर्स्थापना, पुनर्निर्माण यी सबै कुरामा हामी सहयोग गर्छौँ भनेर हामीले सुरुदेखि नै भने पनि हो, गरी पनि रहेछौँ, अझै पनि हामी गर्न तयार छौँ। तर त्यसका लागि चाहिँ कमसे कम पनि प्रधानमन्त्रीले सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ। यस्तो धेरै व्यवस्था गरेर सुरुङभित्र मान्छे हराएका छन्, 5,000 मान्छेहरू चाहिँ बेपत्ता हुनुहुन्छ, यस्तो बेलामा चाहिँ सरकारले यति धेरै चाहिँ चुपचाप बसेर गर्ने कुरा चाहिँ यो सौदिलो कुरा होइन। त्यसकारण आगामी दिनमा यस्ता कमजोरीहरू नहुन् भन्ने चाहन्छौँ। प्रधानमन्त्रीको भिजिट सफल होस्, त्यो भ्रमणले चाहिँ अवश्य पनि एउटा चाहिँ सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायका बिचमा पुगोस् र नेपालले चाहिँ जलवायु न्यायको कुरामा आफ्नो मुद्दा स्थापित गर्न सकोस्, त्यो नै हाम्रो सफलता।
1: हस्, विशाल भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्,
1: नेकपा एमालेका नेता विशाल भट्टराई, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने,
2: झुलभित्र मात्र सुत्ने,
3: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
2: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
2: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
2: डेङ्गी रोग बारे सचेत बनाऊ।
4: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।
5: हरो विषयमा दरो बहस, नेपाली बहस,
6: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
7: ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक,
4: डिश होम इन्टरनेट। आदरणीय श्रोता, हामी नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौँ। बाढी पहिरोले प्रताडित छन् नागरिकहरू, राहत र उद्धारका कुराहरूमा पनि सरकारले तदारुकता गर्न सके कि सकेन भन्ने विषयका प्रश्नहरू पनि यतिखेर आइरहेका छन्। हामी आज तपाईँलाई फेरि लैजान चाहन्छौँ बाढी प्रभावित क्षेत्र, बाढी प्रभावित क्षेत्र नुवाकोट, धादिङ, रसुवा, विशेष गरी रसुवा क्षेत्र निकै प्रताडित बनेको एउटा परिस्थिति छ। आज आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ हामीसँग यतिखेर जोडिनु भएको छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: हजुर, नमस्ते, धन्यवाद।
4: बुचुङजी, केही समय अगाडि हामीले कुराकानी गरेका थियौँ, तर अहिलेको राहत र उद्धारको अवस्था कस्तो छ? त्यहाँ सबै मानिसहरू सन्तुष्ट छन्? बाटो ट्र्याक खुल्यो, अब तपाईँहरूसँग ओभरदोर गर्न सक्ने क्षमता रह्यो अहिलेको अवस्थामा?
8: सर, अहिले यो राहतको कुरा गर्नुपर्दा मेरो गाउँपालिकामा अहिले मान्छेहरू सन्तुष्टि भइरहेको अवस्था छैन, किनभने अहिले जति पनि यो राहत उद्धार कार्यक्रममा खटियो र उद्धारहरू पनि क्रम जारी नै छ, अझै पनि सुरुङहरूमा मान्छेहरू खोतलास भइरहेको अवस्थाहरू छ। र जुन राहतको कुरा गर्नुपर्दाखेरि मेरो गाउँपालिका पुरै नाकाबन्दी जस्तै अवस्थामा छ
4: अहिले पनि,
8: किनभने त्यहाँ सडक सञ्जाल टुटेको छ र पैदल यात्रा पनि गर्न नसक्ने अवस्थामा छ। त्यो भएर अहिले पर्याप्त जहाँ सडकको पहुँच जोड्न सफल भयो ती गाउँपालिकाहरूमा राहत पुगेको अवस्थाहरू छ, र मेरो गाउँपालिकामा पुरै हेलीबाट मात्र सम्भव यो ढुवानीको अवस्थाले गर्दा जति पनि राहतहरू आइरहेको छ तर मेरो गाउँपालिकामा पुगिरहेको छैन, र हामी चाहिँ प्रशासनसँग हार गुहार गरेर अहिले हेली मार्फत चाहिँ केही राहतहरू ढुवानी गरिरहेको अवस्था छ। तर त्यहाँ चाहिँ 1200-1300 नागरिकहरू, घर परिवारहरू पुरै नाकाबन्दी भएको कारणले चाहिँ पर्याप्त राहत पुगेको अवस्था छैन।
4: भनेपछि अझै पनि समस्या छ त्यहाँ, होइन? राहत पाएका छैनन्, अब के त्यहाँ जस्तो अब वासस्थान त होला, बस्नलाई होला, पकाउनलाई सम्म होला, तर अब नुन तेलदेखि लिएर अन्य सामग्रीहरू, दैनिक आवश्यकताका सामग्रीहरू पनि चाहिएला, त्यसको कस्तो प्रबन्ध छ त्यहाँ?
8: त्यही एकदमै समस्या, जटिल समस्या निस्किरहेको छ, किनभने त्यहाँ जो हो अलिअलि पैसा भएर पनि अब किन्न सक्ने अवस्था नै छैन, त्यहाँबाट पैदल यात्रै गर्ने बाटो पनि छैन, त्यहाँ पुरै कनेक्ट नै टुटेको, अहिले पुरै पालिकाको मेरो 5 वडा र गोसेकुण्डाको केही वडाहरू चाहिँ नाकाबन्दी भएर बसिरहेको अवस्था छ। र त्यहाँको नागरिकहरूले हामीलाई नुन र तेल भए नै पुऱ्याइदिउँ भनेर आवाजहरू उठिरहेको छ, र हामीले पनि यता जिल्ला विपद व्यवस्थापन समिति लगायत हामीले यत्र सङ्घ सरकारलाई पनि फोन गरेर, यो केन्द्रीय विपद प्राधिकरणमा पनि फोन गरेर, अब तपाईँहरूले हेली मार्फत मात्र ढुवानी सम्भावना भएको हुनाले तपाईँहरूले हेली मार्फत चाहिँ ढुवानी गर्नुपर्छ, त्यहाँ होइन 2-4 परिवार 20-30 परिवार भए त त्यो हेलीले पनि 1-2 लोडले पुग्ला, त त्यहाँ त पुरै गाउँ नै होल्ड भएर बसेको हुनाले 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ, अथवा कुनै पनि कुनै एनजिओहरूले चाहिँ हामी हेली मार्फतै ढुवानी गरेर दिन्छु भन्ने एनजिओहरू पनि आउनु भएको थियो, तर यो उडान अनुमति नपाएर हामीले चाहिँ ढुवानी गर्न सकेन भन्ने आवाजहरू पनि उठिरहेको छ।
4: सरकारले त सहजै तरिकाले उडान अनुमति दिनुपर्ने होइन यो दुःखको समयमा भने
8: दिनुपर्ने, यो के भइरहेको छ हामी बुझ्न सक्दैनौ, किनभने जति पनि हेलीहरू छ पहिलाको जुन घटना घटेको 2-4 दिनमा सबै उडानहरू जुन मानिस जिउँदो उद्धार, घाइते उद्धार, लास व्यवस्थापनमा खटिरहेको होला, अब त्यसमा राज्यले होल्ड गर्नु र अनुमति नदिनु राज्यको कन्ट्रोलमा राख्नु पर्थ्यो राख्थे. त अहिले जब अलिकति अहिले त सहज अवस्थामा आइपुग्यो, जो घाइतेहरू उद्धार गर्नुपर्ने थियो त्यो उद्धार भयो, र जहाँ फँसेको नागरिकहरूलाई आफ्नो ठाउँमा ट्रान्सफर गर्नुपर्ने थियो त्यो पनि ट्रान्सफर भयो जस्तो लाग्छ. तर पनि अहिले यो राहतको लागि चाहिँ पर्याप्त उडान अनुमति दिनु पर्थ्यो, र जहाँ सडक पहुँच भएको क्षेत्रहरूमा धेरै एनजिओहरू आउनु भएको छ र धेरै राहत पनि दिनुभएको छ. तर पनि यसरी जहाँ सम्भावना छैन त्यो क्षेत्रमा चाहिँ हेली उडान भन्दा विकल्पै छैन, ती क्षेत्रमा चाहिँ पर्याप्त अनुमति दिनुपर्थ्यो जस्तो लाग्छ मलाई.
4: ए भनेपछि अब सरकारले पर्याप्त रूपमा हेली अनुमति नदिँदाखेरि पनि राहत र उद्धारमा समस्या देखिएको छ अहिले, होइन? राहतमा विशेष गरी राहतमा समस्या देखिएको छ,
8: एकदमै राहतमा एकदमै समस्या छ. अहिले मेरो पालिकाको नागरिकहरू मलाई पनि बारम्बार फोन गरिरहेको छ, अब यो यति तपाईँहरूले चारो राहतको व्यवस्था पनि गर्न सक्दैन भने हामीसँग तुल नुन र तेलको चाहिँ पुरै अब समस्या जटिल भयो, बरु हामी आलु खान्छौँ अलिअलि भएको पिठो खान्छौँ, तर तपाईँहरूले नुन तेलको व्यवस्था गरिदिनु भनेर एकदमै फोन गरेर.
9: अहिले बिहानको 7 बजेको छ.
10: It's 7 a.m.
11: शुभ प्रभात.
9: तपाईँ अहिले जय पृथ्वी एफएम सुनिरहनु भएको छ. अब अगाडि प्रसारण हुँदैछ रेडियो नेपालबाट प्रसारित समाचार.

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने। प्रधानमन्त्री शाह र उद्योगी व्यवसायी बीच अर्थतन्त्रका विद्यमान चुनौती र लगानी विस्तारका विषयमा छलफल। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूद्वारा भोटेकोशी बाढीबाट प्रभावित महिला तथा बाल बालिकाहरूको अवस्थाबारे संवेदनशील बन्न सरकारको ध्यानाकर्षण। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाद्वारा निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन। एमनको रेडसी तटमा रेडसी तट हुतीको नियन्त्रणमा साउदी तेल पाइपलाइनमा ड्रोन आक्रमण। र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दै।

0: Nepal Telecom, Rashtrakul Sanchar.
1: अब समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। उक्त महासभाको उच्च स्तरीय सामान्य बहस आगामी असोज 6-देखि 12 गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसंघ भन्ने रहेको छ। संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारी अनुसार हालसम्म महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपाल सहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुनुहुनेछ। मन्त्रालयका सचिव परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपालमा गत वर्ष भएको जेन्जी आन्दोलन, त्यसपछि भएको सफल निर्वाचन र सो मार्फत प्राप्त जनादेश सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न 81 महासभा महत्वपूर्ण अवसर भएको बताउनुभयो। सो विषयमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय सहयोग एवं सद्भाव को निरन्तरता बढोत्तरीका लागि उच्च स्तरबाटै आह्वान गर्न समेत यो महासभा महत्वपूर्ण अवसरका रूपमा रहेको उल्लेख गर्नुभयो। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीका कारण नेपालले अपूरणीय क्षति भोगेको विषय विश्व मञ्चमा पुर्याउन पनि महासभामा महत्वपूर्ण भूमिका खेलिने उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी व्यवसायबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो छलफल भएको छ। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको उक्त छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन कल्याण लगायतको सहभागिता रहेको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्यामा खुलेर कुरा राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको पनि ढकालले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीबाट प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ लगायतमा होल्डिङ सेन्टरमा रहेका महिला तथा बाल बालिकाहरूको अवस्था दयनीय भएकाले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको विशेष समयमा भाग लिने सांसदहरूले बाढ़ी प्रभावित महिला र बाल बालिकालाई अन्य समूहबाट छुट्टै र सुरक्षित स्थानमा राख्नका लागि पनि माग गर्नुभयो। सांसद अर्जुन नरसिंह केसीले बाढ़ीग्रस्त रसुवा र नुवाकोटको होल्डिङ कक्षमा राखिएका महिला र बाल बालिकाको अवस्था दयनीय भएकाले पीड़ितहरूलाई यथाशीघ्र व्यवस्थित ढंगले होल्डिङ सेन्टरमा राख्न पनि माग गर्नुभयो। यसै गरी सांसद आनन्द बहादुर चन्दले सरकारले ग्यास सिलिण्डरमा व्यवसायीलाई नभएर सामान्य घरेलु उपभोक्तालाई राहत दिनुपर्नेमा जोड़ दिनुभयो। सांसद अम्बिका देवी संग्रौलाले मुलुक विपदसँग जुधिरहेको बेला मुलुकमा ग्यासको संकटको कारणले सर्वसाधारणले शास्ति भोग्नु परेको बताउनुभयो। सांसद आशिका तामाङले पसलमा ग्यासको सिलिण्डर हुने तर जनताले ग्यास नपाउने समस्या विद्यमान रहेको बताउनुभयो। सांसद एलिजा गुरुङले हिमताल फुट्ने जोखिम उच्च भएकाले सोको अध्ययन गरेर आवश्यक सतर्कता र सावधानी अपनाउनका लागि माग गर्नुभयो। सांसद यशोदा बरालले महिला र बाल बालिकामाथि पछिल्लो समय साइबर बुलिङ भइरहेको भन्दै त्यस्ता कार्य रोक्न सरकारसँग माग गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून बमोजिम कारवाही गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाउनु भएको प्रश्नको जवाफ दिँदै उहाँले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी पनि दिनुभयो।
2: मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ। सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन, यसका लागि छानबिन समितिले काम गरिरहेको छ। सो घटनाको बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन सुरु भइसकेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कारवाही हुने नै छ।
1: मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एक थिकल कमिटीका डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली राजविराज पुगिसकेको छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल अघिको सड़क पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि यो विषयमा संघ, प्रदेश र जिल्ला स्तरमा 3 छुट्टा छुट्टै छानबिन समिति पनि गठन भएका छन्। समितिले छानबिनको प्रक्रिया पनि शुरू गरिसकेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुभएको थियो। यसअघि कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोगलाई विधेयकहरूको मस्यौदा गर्ने निकायका रूपमा विस्तार गर्न लागेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने विधेयकमाथि सांसदहरूले राखेको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाहरूको उत्तर दिँदै उहाँले विगतमा विधेयकको मस्यौदाहरू विभिन्न विज्ञ वा विभिन्न निकायलाई दिएको भन्दै विवाद हुने गरेको विषय पनि स्मरण गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने सम्बन्धी राइट टू रिकल दस्तावेज निर्माणका लागि समिति गठन गरेको छ। रासोपाले हिजो राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टीका महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गरेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। रासोपाको गत भदौ 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार उक्त समिति गठन गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। समितिको सदस्यमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजला समीम मिक्रानी, करिश्मा कडरिया र प्रमोद नेउपाने रहनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउनुभयो। उहाँले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनस्थापना तथा पुननिर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार सदैव तयार रहेको जानकारी गराउनुभयो। परराष्ट्र मन्त्री खनालले यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकोमा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति प्रति आभार व्यक्त गर्नुभयो। भोटेकोसी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। यो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका विषयलाई उच्च प्राथमिकता दिइएको छ। भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले 15 करोड़ रूपियाँ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको उपस्थितिमा प्राधिकरणले 15 करोड़को चेक अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई हस्तान्तरण गरेको हो। भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा सहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनस्थापनाका लागि सरकार तथा विभिन्न निकायबाट सहयोग जुट्ने क्रम पनि जारी रहेको छ। एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भील कम्पनीले भोटेकोसी बाढी प्रभावित परिवारको सहयोगका लागि 1 करोड़ सहयोग प्रदान गरेको छ। उक्त कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने गरी अर्थमन्त्री सोडिम वाग्लेलाई हिजो चेक हस्तान्तरण गरेको हो। रसुवास्थित भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले 99,84,695 सहयोग गरेको छ। महासंघले हिजो सिंहदरबार स्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो। म्याग्दीको बेनी नगरपालिकाले रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीबाट प्रभावितका लागि 40 लाख रूपियाँ सहयोग गरेको छ। बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले 39,94,367 सहयोग गरिएको नगरपालिकाले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले बाढी प्रभावित जनताका पक्षमा तत्काल उद्धार र राहतसँगै अस्थायी पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि प्रष्ट योजना तथा कार्यक्रम ल्याउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसद पुनले भोटेकोसी हुँदै त्रिशुली नदीमा गएको बाढीबाट जनधनको अपूरणीय क्षति भएको, विदेशी सहित करिब सबै जिल्लाका मानिसको ज्यान गएको, रसुवा, नुवाकोट र धादिङका नदी आसपासका जनताका घर खेत सहित श्री सम्पत्ति गुमी सुकुम्बासीको अवस्थामा पुगेको दुःखदायी अवस्थालाई सम्बोधन गर्ने गरी प्रष्ट नीति तथा कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गर्नुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गरिने बताउनु भएको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेशनले हिजो काठमाडौँमा आयोजना गरेको समीक्षा तथा भावी योजना कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आगामी 15 महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गरिने बताउनु भएको हो। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेलको अध्यक्षतामा हिजो कोष सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाको सहभागितामा तीज पर्व 2083का लागि आवश्यक सुरक्षा, भक्तजनको व्यवस्थापन, भीड नियन्त्रण, सरसफाई तथा अन्य व्यवस्थापनका विषयमा समन्वय बैठक बसेको थियो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले विभिन्न स्थानबाट लागू औषध सहित 17 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुर धाम उपमहानगरपालिका 14 बाट 2, मोरङको लेटाङ नगरपालिका 4, बीपी चोकबाट 2, उदयपुरको त्रियुगा नगरपालिका 6 बाट 5, कञ्चनपुरको भीमदत्त नगरपालिका 4 बाट 2, कैलालीको धनगढ़ी उपमहानगरपालिकाबाट 7 जना, धनगढ़ी उपमहानगरपालिका 7 जना, आवाज चोकबाट 1 र टीकापुर नगरपालिका 9 बाट 2 जना पक्राउ परेका हुन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मध्य प्रदेश सरकार तथा सरकारवालासँग हिजो छलफल गर्नुभएको छ। यस्तै खेलकुद मन्त्री शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरेको पनि जानकारी दिनुभएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बैठकमा कार्यदलका संयोजक राम बहादुर थापाले 2 छुट्टा छुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। पोखरा महानगरपालिकाको पृथ्वी चोक स्थित प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको प्रक्रिया हिजोदेखि अघि बढेको छ। स्याङ्जाको गल्याङ नगरपालिका 7 र 11 जोड्ने गरी आँधी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ। गल्याङ 11 बुढाथोकी डाँडा र वडा नम्बर 7 सेना पुकलाई जोड्ने गरी 444 मिटर लम्बाईको पुल निर्माण गरिएको हो। हुम्लाका स्याउ किसानहरू बजारको अभाव र भण्डारणको समस्याका कारण सस्तो मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट निर्धारण समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरेको भए पनि व्यापारीले तोकिएको मूल्य नदिँदा किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका हुन्। हुम्लाबाट संवाददाता काली बहादुर थापाको रिपोर्ट।
3: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाइ सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ बिक्री गर्न थालेका छन्। दैनिक गुवालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाउ नपाए पनि न्यूनतम दर रेटमा बिक्री गर्न बाध्य भएको अदानचुली गाउँपालिका वडा नम्बर 5 किसान वीरबल सिंहले बताउनु भयो। मुगु जिल्लाबाट हुम्लामा स्याउ खरिदको लागि आएका व्यापारी धनमल साईले भने जिल्ला दर रेट अनुसार दिन नसकिने बताउनु भयो। प्रति केजी 30-40 रुपियाँसम्म मात्र मूल्य हाल्न सकिने बताउँदै किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजान समस्या हुने भएकाले जिल्ला दर रेट अनुसार खरिद गर्न नसकिने बताउनु भएको छ।
4: जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट ठाउँमा गाडी पुगिदिएको भए अथवा ढोलानी गर्न नपर्ने, यहाँबाट लेकबाट रोडसम्म ढोलानी गर्न 5 रुपियाँ जति त्यही लागिहाल्छ, यहाँबाट ट्र्याक्टरले श्रीनगरसम्म लग्नु पर्यो, लेबरको पनि दर रेट तोकिया हुन्छ, त्यही दर रेट यता कायम हुँदैन, के गर्ने, त्यो सबै समस्या छ त।
3: छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले गाउँपालिकामा भएका स्याउहरू जम्मा गरेर करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गरेको बताउनु भयो। गाउँमा प्रति केजी 45 दरले खरिद गरी सुर्खेतमा 105 रुपियाँ बिक्री गरेको बताउँदै किसान र व्यापारी दुवैलाई फाइदा भएको प्रतिक्रिया दिनुभयो।
5: 45 रुपियाँ
3: जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट समितिले प्रति केजी 60 रुपियाँसम्म निर्धारण गरे पनि बजारको अभाव तथा भण्डारणको समस्याकै कारण यहाँका किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य। बाध्य भएका छन्। यसको लागि सम्बन्धित सरकारवाला निकायहरूले समयमै सोच्न जरुरी छ। काली बहादुर थापा, रेडियो नेपाल, हुम्ला।
1: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो काली बहादुर थापा। र स्वाको भोटेकोसीमा आएको बाढीपछि सो सम्बन्धी सामग्रीको संचार अनुगमनका क्रममा 233 वटामा आचार संहिता उल्लंघन भएको पाइएको छ। प्रेस काउन्सिल नेपालले बाढीपछि संचार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचार संहिता विपरीत 233 सामग्री सम्प्रेषण भएको भेटिएको हो। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभिन्न कारणबाट जैविक वा कानूनी अभिभावकसँग बस्न नसक्ने अवस्था सृजना भई बाल बालिकाले प्राप्त गर्ने वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कलाई अन्तर्राष्ट्रिय रूपमा एकरूपता, तुलना योग्य र विश्वसनीय बनाउने उद्देश्यले बाल बालिकाको वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कको अन्तर्राष्ट्रिय वर्गीकरणलाई 3 तहमा छुट्याइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बाल बालिकाको वैकल्पिक हेरचाहलाई मुख्यत परिवारमा आधारित वैकल्पिक हेरचाह, आवासीय वैकल्पिक हेरचाह र स्वतन्त्र जीवनयापनको तहमा वर्गीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयले भोटेकोसी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको छ। सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। यमनमा इरान समर्थित हुती विद्रोहीहरूले सरकारी सेना विरूद्ध तीव्र सैन्य अग्रसरता लिँदै रेडसीको तटीय क्षेत्रमा पूर्ण नियन्त्रण कायम गरेको दावी गरिएको छ। हुती विद्रोहीहरूले रेडसी क्षेत्रमा पकड बढाउँदै लगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले पनि जनाएका छन्। यस्तै इराकबाट प्रक्षेपण गरिएका ड्रोनले साउदी अरबको महत्वपूर्ण पूर्व पश्चिम तेल पाइपलाइनलाई निशाना बनाएपछि साउदी अरबले सुरक्षात्मक सावधानी स्वरूप उक्त पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। अब आर्थिक समाचार, भुवन आचार्यबाट।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 वटा विशेष प्याकेज अघि बढाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभामा अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 वटा प्याकेज मार्फत काम अघि बढाइरहेको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोसी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनर्स्थापनाका लागि अध्ययन समेत भइरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो। दोस्रो प्याकेज अन्तर्गत शिथिल पुँजी बजारलाई सम्बोधन गर्न एक साताभित्रै 10-12 बुँदे नीतिगत सुधारको योजना ल्याउने र निजी क्षेत्रको प्रवर्धन तथा पुनरुत्थानको लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले त्यसलाई तेस्रो प्याकेज ग्रुपमा अघि सारिने उल्लेख गर्नुभयो। चौथो प्याकेज अन्तर्गत नेपाललाई वित्तीय कार्यवाही कार्यदल FATFको ग्रे लिस्टबाट हटाउन र 5 प्याकेज अन्तर्गत भोटेकोसी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न सरकार केन्द्रित भएर काम गरिरहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोसी बाढीबाट अकल्पनीय क्षति भएकोले प्रभावित उद्योगी, व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याई निजी क्षेत्रको प्रवर्धन कार्यक्रम अघि बढाउनु पर्ने बताउनुभयो। मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2082-83 विदेशी उद्योगी तथा लगानीकर्ताबाट 58 अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न 1116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधि क्षेत्रतर्फ मात्रै 727 परियोजनाहरू रहेका छन्। आर्थिक वर्ष 2081-82 विभिन्न 842 परियोजनाका लागि 64 अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो। कफी खेतीका लागि अग्रणी जिल्ला मानिएको गुल्मीमा 38 जातका कफी खेतीको परीक्षण गरिएको छ। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। परीक्षण गरिएका जात मध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत गुल्मीमा करिब 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। नेपालमा हालसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको हो। नेपाली शेयर बजारको परिसूचक नेप्से शुक्रबार दोहोरो अङ्कले बढेको छ। यस दिन नेप्से परिसूचक 27.94 अङ्कले बढेर 2559.49 को बिन्दुमा पुगेको छ। शुक्रबार बजारमा विभिन्न कम्पनीका 1,20,79,000 किता शेयरहरू 4,36,01,59,000 रुपियाँमा किनबेच भएका छन्। शुक्रबार बजारमा कारोबार हुने सबै उपसमूहको शेयर मूल्य बढेको छ। यस दिन 238 कम्पनीको शेयर मूल्य बढ्दा 30 कम्पनीको शेयर मूल्य भने घटेको छ।
1: अब खेल समाचार अजय बमबाट।
7: मलेसियामा जारी एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युए बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ। बिहिबार भएको सेमी फाइनलमा नेपालले ओमनमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। अर्को सेमी फाइनलमा युएले हङकङमाथि 7 जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको थियो। युए प्रतियोगितामा अपराजित छ। युएले सोमो चरणका 4 खेल जितेर सेमी फाइनल खेलेको थियो। नेपाल भने सोमो चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो। सन् 2022 T20 विश्वकपका लागि भएको छनौटमा नेपाल निर्णायक सेमी फाइनलमा युएसँग नै पराजित भएर विश्वकप खेल्नबाट चुकेको थियो। त्यसपछि सन् 2024 विश्वकप छनौटमा नेपालले युएलाई नै हराएर विश्वकपमा स्थान बनाएको थियो। त्यस्तै प्रिमियर कपको पहिलो संस्करण एक दिवसीय फर्मेट सन् 2023 नेपालमा नै आयोजना हुँदा नेपालले फाइनलमा युएलाई नै हराएर एसिया कपको टिकट काटेको थियो।
1: 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मक्सिर 16 27 गतेसम्म कडाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कडाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.1 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:17 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक।

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने प्रधानमन्त्री शाह र उद्योग व्यवसायी बीच अर्थतन्त्रका विद्यमान चुनौती लगानी विस्तारका विषयमा छलफल प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूद्वारा भोटेकोशी बाढ़ीबाट प्रभावित महिला तथा बाल बालिकाहरूको अवस्थाबारे संवेदनशील बन्न सरकारको ध्यानाकर्षण राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाद्वारा निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन यमनको रेड सी तट हुथीको नियन्त्रणमा साउदी तेल पाइपलाइनमा ड्रोन आक्रमण र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दै रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ हवस् त नमस्कार

0: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
1: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा।
1: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ।
0: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 092-421-058।
0: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
1: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 को प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
0: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश भएको मितिले 7 दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय, दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण, अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
1: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर बझाङ।
2: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सड़क, खानेपानी, सिंचाई, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रूपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
3: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।

लालीगुरा सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल। यस लालीगुरा सामुदायिक वनमा मोष्टासात ठगुन्ना र दहे तलकोट छ बडी गाउँ र मेलबिसोनाका मानिसहरूले नाग च्याउ रातो च्याउ जस्ता जडीबुटी टिप्न र

0: सफा बनाऊ।
1: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश। मिलन फोटो स्टुडियो चैनपुरको धमाका।
2: समयको माग र ग्राहकको चाहना अनुसार मिलन फोटो स्टुडियोमा आधुनिक डिजिटल मेसिनद्वारा डोरी छपाई सहित डिजिटल परिचय पत्र बनाउने काम धमाधम भइरहेको बेहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। साथै जिल्लाभरिका जुनसुकै कार्यालय, पालिका र विद्यालयबाट परिचय पत्र बनाउनको लागि अर्डर भए आएमा मिलन फोटो स्टुडियोका स्टाफहरू आफै गएर फोटो खिच्ने र डोरी छपाई सहित परिचय पत्र बनाएर सम्बन्धित ठेगानामा उपलब्ध गराइने र विद्यालयको हकमा इमिस कोडको आधारमा विद्यार्थी परिचय पत्र बनाइन्छ।
1: साथै मिलन फोटो स्टुडियोमा साइन बोर्ड, नागरिक बडापत्र, ब्यानर, निमन्त्रणा कार्ड, गेम ड्रेस, झोला र गाडीको नम्बर प्लेट छपाई सहित खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्। सम्पर्क मिलन फोटो स्टुडियो, चैनपुर बझाङ। फोन नम्बर 0952421166, मोबाइल नम्बर 9848450831, 9865588888 र 9840211391।
3: बुढ्यौली जीवनको स्वाभाविक चरण हो। ज्येष्ठ नागरिकलाई अपमान, व्यवस्था वा हिंसा नगरी सम्मानपूर्वक व्यवहार गरौं। उहाँहरूको अनुभवबाट सिकौं, आवश्यक स्वास्थ्य सेवा र सामाजिक सुरक्षा सुविधामा पहुँच सुनिश्चित गरौं। आज हामीले गर्ने सम्मानले भोलि हामीले पाउने सम्मानको आधार तयार गर्छ।
4: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
5: कमिंग अप नेक्स्ट, patriotic Nepali songs honoring our nation and its heroes, only on Jaya Prithvi FM 96.3 MHz and Sethi FM 93.6 MHz.
6: Sponsored by Bhupu Sainik Organic Agriculture Industry, Ring Road, Chainpur, Bajang. Choose organic, stay healthy.

0: श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समिति कैलाशको सूचना। यस जय पृथ्वी नगरपालिका वडा नम्बर 1 अवस्थित श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समूहको पूर्वमा लुच्छे मेला, नौलावन खर्क, बगर डाँडा, किटखोला, पश्चिममा गुरैल डाँडा, विनायक काँध हुँदै साङ्ग्रे डाँडा, उत्तरमा बटकोरेला खोला, साउनाकोट डार खोला हुँदै आर्खाल र दक्षिणमा साङ्ग्रे डाँडा हुँदै जेठी बहुरानी डाँडा, यी चार किल्ला यस श्री विनायक पिमिटाडा सामुदायिक वनको क्षेत्र भएकाले यस क्षेत्रभित्र काठ चोरी पैठारी, जडीबुटी संकलन तथा चोरी पैठारी, उत्खनन, आगजनी, चोरी सिकारी, फाडा चरीचरण जस्ता सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा बन्द गरिएको बेहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ। अन्यथा यस सूचनाको पालना नगरेमा यस सामुदायिक वनको विधान र कार्ययोजना समुदायको निर्णय बमोजिम कार्यवाही भइजाने बेहोरा सरकारवाला सबैमा जानकारी गरिन्छ।
1: लोकबहादुर सिंह कार्यवाहक अध्यक्ष, रसिला देवी सिंह सचिव, गीता विक कोषाध्यक्ष, जगत बहादुर सिंह वरिष्ठ सदस्य एवं समस्त श्री विनायक पिमी डाँडा सामुदायिक वन उपभोक्ता समूह जनपा एक कैलाश बझाङ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बझाङको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाइमा सूचीकृत भई अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम। लक्षित लाभग्राही 16-40 उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम लक्ष्य 16 पटक, बजेट 64 लाख, अनुदान रकम तथा भुक्तानी क्रिया प्रस्तावको लागतको बढ़ीमा कुल 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु, क्रियाकलापहरू कार्यविधिको दफा 4 बमोजिम तरकारी व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण, तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण, दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकर छुर्पी उत्पादन, च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन र बजारीकरण, मासु जन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण, अदुवा बेसार र मसला जन्य बालीको प्रशोधन तथा बजारीकरण, मौरी पालन व्यवसाय र मह प्रशोधन, जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण, प्राङ्गारिक गडेउली मल उत्पादन तथा बजारीकरण, खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन भण्डारण तथा निर्यात, फलफूल प्रशोधन र बजारीकरण, व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन, प्राङ्गारिक कृषि वस्तु निर्यात, घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय, ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण, जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण, साना तथा मझौला खालको कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन, बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालनको लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि उधम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर पीएएन प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिश पत्र आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 0924213004 सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170 कमल बहादुर खड्काको मोबाइल नम्बर 9868590463 र जुनकला साउन्दको मोबाइल नम्बर 9841467149
2: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी चरित्र नारायण यादव कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चैनपुर बझाङ
3: हाम्रा ज्येष्ठ नागरिक अनुभव ज्ञान र संस्कृतिका जीवित भण्डार हुन् उहाँहरूको सम्मान हेरचाह र संरक्षण गर्नु हाम्रो कर्तव्य हो उहाँहरूको स्वास्थ्य सुरक्षा र भावनाको ख्याल गरौँ समय निकालेर उहाँहरूसँग कुरा गरौँ सम्मानजनक व्यवहार गरौँ र एक्लोपन महसुस हुन नदिऊ ज्येष्ठ नागरिकको सम्मान गर्ने समाज नै सभ्य समाज हो
4: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश
5: Now you're listening
6: Patriotic Nepali Songs
5: Sponsored by Bhupu Sainik Organic Agriculture Industry Ring Road Chainpur Bajhang Choose Organic Stay Healthy

0: रोजगारीको खोजीमा भारत जान सोचिरहनु भएको छ, अब चिन्ता नगर्नुहोस्।
1: विगत 4-5 वर्षदेखि सफल व्यवस्थापन गर्दै आउनुभएका बझाङ जिल्ला थलारा गाउँपालिका 4 गोत्राडी निवासी दिपेन्द्र खडायतको भारतीय रिफ्रेसमेन्ट होटल शान्तिनगर विल्सन गार्डन पुलिस स्टेशन नजिक बेङ्गलुरू कर्नाटकमा तपाईँलाई स्वागत छ।
0: यहाँ नेपाली दाजुभाइहरूले विश्वासका साथ काम गर्दै आउनु भएको छ। हालसम्म 50-60 जना भन्दा बढी नेपालीले रोजगारीको अवसर पाइसकेका छन्। क्लिनर, हेल्पर, कुक सेफ लगायतका पदमा सधैँ रोजगारी उपलब्ध छ। साथै भारतबाट नेपालका जुनसुकै स्थानमा सुरक्षित रूपमा पैसा पठाउने सुविधा पनि उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क गर्नुहोस् दिपेन्द्र खडायत प्रबन्धक 9972486387, मन्जुनाथ होटलका मुख्य सञ्चालक 9886634703 र विकास खडायत 9971323412।
0: भारतीय रिफ्रेसमेन्ट होटल बेङ्गलुरू, रोजगारी, विश्वास र आफ्नोपनको भरपर्दो गन्तव्य।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 भदौ 31 बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन इकाई बझाङमा दर्ता गरी सूचीकृत भई कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: सूचीकृत गर्न आवश्यक कागजातहरू: 1. पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान 1, 2. संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेत प्रतिलिपि थान 1, 3. स्थायी लेखा नम्बर PAN वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान 1, 4. आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान 1, 5. संस्था, समूह, सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान 1, 6. आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान 1। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
3: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्ता गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तर छान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वडाहरूमा, 24 पाथी भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6, केदारस्यौं गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8, बित्थर्चिर गाउँपालिका वडा नम्बर 1, 2 र 3, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 गरी 45 वडाहरू।
2: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: 26 पाथीभेरा गाउँपालिका वडा नम्बर 5, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2, जयपृथ्वी नगरपालिका वडा नम्बर 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2, खप्लड छान्ना गाउँपालिका वडा नम्बर 7 र 3, थलारा गाउँपालिका वडा नम्बर 3, 5 र 9 र केदारस्यौं गाउँपालिका वडा नम्बर 6 र 8 गरी 18 वडाहरू।
3: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: 1. कार्यक्रमको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख। 2. कार्यक्रमको नाम: रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख। 3. कार्यक्रमको नाम: बीज वृद्धि सहयोग कार्यक्रम, संख्या 1, बजेट 1.4 लाख। 4. कार्यक्रमको नाम: उन्नत प्रविधि सहित आलु बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख। 5. कार्यक्रमको नाम: उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख। छ। कार्यक्रमको नाम प्राङ्गारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
2: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: एक, पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम थान 1। दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि थान 1। जग्गाधनी प्रमाणपत्र लाल पूर्जाको प्रतिलिपि थान 1 वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि थान 1। स्थायी लेखा नम्बर तथा प्यान प्रमाणपत्रको प्रतिलिपि थान 1। आर्थिक वर्ष 2081-82 वा 2082-83 को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान 1। सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि थान 1। आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान 1। सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिश पत्र थान 1। पुनश्च प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढ़ी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ। साथै सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र पनि छुट्टा छुट्टै पेश गर्नुपर्नेछ। थप जानकारी तथा आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 0924-21-304, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 98-44-67-81-70, कमल बहादुर खड्काको मोबाइल नम्बर 98-68-59-04-63 र जुनकला साउन्दको मोबाइल नम्बर 98-41-67-14-99।
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ, चैनपुर बझाङ।
1: विकास निर्माणको जिम्मेवारी सरकारको मात्र होइन, नागरिकको पनि हो। आफ्नो गाउँ वा टोलमा भइरहेको निर्माण कार्यको निगरानी गरौं। गुणस्तरहीन काम, ढिला सुस्ती वा अनियमितता देखिए सम्बन्धित निकायलाई जानकारी गराउँ। सकारात्मक सुझाव दिउँ, गलत कामको विरोध गरौं। जनताको सक्रिय सहभागिताले विकासलाई प्रभावकारी र दिगो बनाउँछ। जिम्मेवार नागरिक बनौं, समृद्ध समाज निर्माणमा योगदान गरौं।
4: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
5: Now you're listening. You ho jai.

0: Mind Check. अहिले बिहानको 8 बजेको छ.
1: It's 8 a.m.
2: शुभ प्रभात.
3: अबको प्रस्तुति
1: हाहा अपडेट.

बिहान 8 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। नेपाली सेनासहितको उद्धार टोलीले चिलिमी जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग निर्माणमा महत्वपूर्ण सफलता हात पारेको छ। गत भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सड़क सञ्जाल जोड़िएको हो। भौगोलिक चुनौतीका बीच 3.5 दिनको अथक प्रयासपछि 1050 मिटर लामो ट्र्याक खुला गरिएको छ। यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याप्रोबेसी तर्फबाट सड़क निर्माण शुरू गर्दा पहिले एक्सकाभेटर प्रयोग गरी 550 मिटर बाटो तयार पारिएको थियो। तत्पश्चात बाँकी रहेको कड़ा पहरा चिर्न नेपाली सेनाले 9 पटक नियन्त्रित ब्लास्टिङ गरी थप 500 मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो। पहरा फोर्ने र ब्लास्टिङको कठिन कार्य सफलतापूर्वक सकिएसँगै चिलिमी जलविद्युत आयोजनाको सुरुङको मुखसम्मै ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्याउन सम्भव भएको छ। भारी उपकरणहरू कार्यस्थलसम्म ल्याइपुरिएकाले आज वा भोलिसम्म सुरुङ छिचोलिने अपेक्षा गरिएको छ। उद्धारमै सहभागी पूर्व मन्त्री कुलमान घिसिङका अनुसार सुरुङमा फँसेका व्यक्तिहरू सकुशल रहेको आशा जीवित छ। 100 मिटर छिचो लिएपछि विद्युत गृहसम्ममा पुग्न सकिनेछ। नेपाल प्रहरीले बाढ़ीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन रसुवाको टिमुरीदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। सो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण र पुनस्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका विषयलाई उच्च प्राथमिकता दिएको छ। भौगोलिक विकटताका कारण उद्धारकर्ता एवं केनाइन समेत पुग्न नसक्ने अवस्थामा ड्रोनको प्रयोग गरी हराइरहेकाको खोजी जारी राखिएको छ। बाढ़ीका कारण अवरूद्ध सड़क खुलाउन एवं सड़क नभएका स्थानमा ट्विन मार्फत सुरक्षित आवत जावतमा सहजीकरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो। फुर्के खोलाको पुल बगाएपछि अवरूद्ध पृथ्वी राजमार्गको वैकल्पिक मार्ग परेवाटार मास्टार सड़क आजदेखि एकतर्फी खुलेको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागू गर्दै एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टरटार परेवाटार हुँदै धादिङ बेसीतर्फ आउने सवारी साधन सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ आउने सवारी साधनले दिउँसो 12 बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ। यसैगरी दिउँसो 1 देखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टार गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारीले साँझ 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ। तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार, फोस्ट्रेटार र केउरेनी हुँदै गल्छीतर्फ आवत जावत गर्न सकिने प्रहरीले बताएको छ। कास्कीको पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बसपा क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अगाडि बढ़ाउने भएको छ। महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार हालसम्म बसपाकमा 325 परिवार भूमिहीन र 242 परिवार अव्यवस्थित बसोबासी छन्, जसमा 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी तथा 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा छन्। महानगर कार्यपालिका बैठकले भूमिहीन अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरिसकेको छ। महानगर प्रमुख धनराज आचार्यले बसपाक क्षेत्रमा रहेका वास्तविक भूमिहीन र सुकुम्बासी परिवारको व्यवस्थापनलाई अगाडि बढ़ाइने बताउनुभयो। उहाँका अनुसार बसपाक क्षेत्रका सुकुम्बासी बस्ती व्यवस्थापनको बाँकी प्रक्रिया भोलिदेखि फेरि अगाडि बढ़ाइनेछ। एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दैछ। कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल केन्द्रित रहने सचिव महेश बस्नेतले बताउनुभयो। हिजो बसेको बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादल र सदस्य सचिव शंकर पोखरेलका 2 समानान्तर प्रतिवेदन पेश भएका थिए। त्यसक्रममा बादलसँग पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको नोकझोक परेको विषय सार्वजनिक भएको छ। बादलले बैठक शुरू हुने बित्तिकै अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हटाउन महासचिव मरिमेटेर लागि परेको बताएपछि सवाल जवाब शुरू भएको थियो। उपाध्यक्ष विष्णुप्रसाद पौडेल र पृथ्वी सुब्बा गुरूङले पनि थापालाई एमालेको इतिहास पढ्न सुझाव दिएका थिए। उनीहरूले बादलले ल्याएको दस्तावेज प्रतिवेदन नभई अभिमत मात्र भएको बताएका थिए। आजको बैठकमा ती दुवै प्रतिवेदनलाई समायोजन गरी एक बनाउने र साझा निष्कर्ष निकाल्ने प्रयास हुनेछ। त्यसपछि सो निष्कर्षमा सचिवालय हुँदै केन्द्रीय कमिटीसँगसम्म विस्तृत छलफल गरी आवश्यक निर्णय लिइनेछ। एमाले निर्वाचन समीक्षाका लागि भन्दै कार्यदल बनाएको थियो। साथै प्रदेशमा गरिएको अध्ययनले नेतृत्व फेर्नुपर्ने सुझाव दिएको नेताहरू बताउँछन्।
एसिसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि अहिले नेपाल र युए बीचको खेल जारी छ। बायुमा सोबल क्वालालम्पुर मलेसियामा जारी खेलमा नेपाल टस जितेर पहिले ब्याटिङमा आएको छ। सेमी फाइनल खेलमा ओमान विरूद्ध 87 रनको फराकिलो जित निकालेको नेपाल उच्च मनोबलसहित मैदान उत्रिएको छ। आजको विजेता टोलीले आगामी वर्ष हुने एसिया कप एक दिवसीय क्रिकेटमा स्थान बनाउनेछ। एसिसी प्रिमियर कपको सन् 2023 फाइनलमा पनि नेपाल र युए भिडेका थिए, जहाँ नेपालले युएलाई 7 विकेटले पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता शक्तिशाली टोली भिड्ने एसिया कपमा स्थान बनाउनु नेपालका लागि ठूलो सपना हुने गरेको छ। सन् 2023 नेपालले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युए बीच अहिलेसम्म 19 प्रतिस्पर्धा भएका छन्। नेपालले 11 खेल जित्दा युएले 8 खेल जितेको इतिहासमा रहेको छ। र अब मौसम। देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। राति कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको पूर्वानुमान छ। विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। राति देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। बिहान 8 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।

0: नेटो चौघर सामुदायिक वन उपभोक्ता समितिको सूचना।
1: यस नेटो चौघर सामुदायिक वनको आम भेला यसअघि तोकिएको मितिमा हुन नसकेको जानकारी गराउँदै नयाँ उपभोक्ता समिति गठनका लागि आगामी आम भेला तपसिलको मिति, समय र स्थानमा बस्ने हुँदा यस वनका उपभोक्ताहरू गैरी गाउँ, सेरा गदारा र धामी गाउँवासी सबैलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: तपसिल मिति भदौ 27 गते, समय बिहान 11 बजे, स्थान ढडार मस्टामाडु।
1: बलबहादुर धामी, सचिव नेटो चौघर सामुदायिक वन उपभोक्ता समिति, मस्ता बझाङ।
0: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
1: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा।
1: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ।
2: भवानी बहुउद्देश्य सहकारी संस्था लिमिटेड मस्टासाथ ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मस्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक, मिति, समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मस्टा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, 7 वडाका वडाध्यक्षज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा नम्बर 7 का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर 7 का पूर्व सदस्य, अध्यक्ष, शिक्षक, शिक्षिका, स्वास्थ्यकर्मी, यस संस्थाका संचालक समितिका पदाधिकारी, लेखा समिति, ऋण समिति, शेयर सदस्य, आमा समूह, महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल, अपाङ्ग सञ्जाल, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी, भद्र भलाद्मी र वडा नम्बर 7 का दय, मल्ला ठकुन्ना, तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू, सड़क नाटक, टेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते, स्थान हिमालय माध्यमिक विद्यालय मस्टासाथ ठकुन्ना बझाङ, समय बिहान 11 बजे। नोट, प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति, ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसि ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष, शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टा गाउँपालिका वडा नम्बर 7 ठकुन्ना बझाङ।
0: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान, शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 0924210058।
0: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
1: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेसनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभावपत्र आह्वान गरिन्छ।
0: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभावपत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाशित भएको मितिले 7 दिनको दिउँसो 12 बजेभित्र। दरभावपत्र खोल्ने मिति र समय दरभावपत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
1: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय, भोपुर, बझाङ। सुनकुडा क्याम्पसमा भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस बिथरचिर गाउँपालिका 9 सुनकुडा स्थित सुनकुडा क्याम्पस बझाङमा यसै शैक्षिक सत्र 2083 लागि स्नातक तह प्रथम वर्षमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गरिन्छ।
1: सञ्चालित कार्यक्रमहरू बीएडतर्फ नेपाली एजुकेशन, इंग्लिश एजुकेशन, हेल्थ एजुकेशन र पपुलेशन एजुकेशन
0: र बीबीएसतर्फ एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
1: हाम्रा विशेषताहरू
0: त्रिवीबाट सम्बन्धन प्राप्त क्याम्पस,
1: शैक्षिक गुणस्तरको सुनिश्चितता भएको,
0: कम्प्युटर ल्याबको व्यवस्था भएको,
1: पुस्तकालय सेमिनार हलको व्यवस्था भएको,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गरिने, इन्टरनेटको व्यवस्था भएको, प्रोजेक्टरको माध्यमबाट पठन पाठनको व्यवस्था भएको,
1: छात्रावासको व्यवस्था भएको।
0: भर्ना कार्यक्रम भर्ना फाराम वितरण 2083 असार 8 गतेदेखि भाद्र मसान्तसम्म। भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म। कक्षा सञ्चालन मिति 2083 असोज पहिलो हप्तादेखि। थप जानकारीका लागि सम्पर्क 97-64-43-73-35, 98-43-43-41-26 र 98-68-57-68-95।
1: इमेल sunkudacampus@gmail.com।
0: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख,
1: सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका, वडा नम्बर 9, सुनकुडा, बझाङ। सुनकुरा क्याम्पसको स्नातक तह प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थी वर्गहरूका लागि सूचना।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सुनकुडा क्याम्पस बझाङको व्यवस्थापन र शिक्षा शास्त्र संकाय अन्तर्गत शैक्षिक वर्ष 2083-84 लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम तपसिल बमोजिम हुने भएकाले सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: भर्ना कार्यक्रम भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि।
0: भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म।
1: कक्षा सञ्चालन 2083 असोज पहिलो हप्तादेखि।
0: भर्ना हुन आउँदा आवश्यक पर्ने कागजातहरू एसईई ग्रेड सिट, एसईई प्रमाणपत्रका साथै चारित्रिक प्रमाणपत्रका प्रतिलिपि, एक एक थान।
1: कक्षा 12 उत्तीर्ण गरेका ट्रान्सक्रिप्ट, माइग्रेसन सक्कल, प्रोभिजनल र चारित्रिक प्रमाणपत्रहरूका प्रतिलिपि।
0: कक्षा 11 ग्रेड सिट प्रतिलिपि, एक थान।
1: पासपोर्ट साइजको फोटा 4 प्रति।
0: भर्ना शुल्क शिक्षा शास्त्रको लागि 5,925 रूपियाँ,
1: व्यवस्थापनका लागि 6,525 रूपियाँ
0: र नबिल ब्याङ्कको चल्ती हिसाब नम्बर 07001015003-15 भर्ना शुल्क बुझाएको सक्कल भौचर साथमा ल्याउनु पर्नेछ।
1: नोट, शिक्षा शास्त्र संकायमा भर्ना हुन जीपीए 2.01 माथि हुनुपर्नेछ।
0: शिक्षा शास्त्र संकायमा पढाइ हुने विषयहरू अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र जनसंख्या शिक्षा।
1: व्यवस्थापन संकायमा पढाइ हुने विषयहरू लेखा शास्त्र, वित्तीय शास्त्र र बजार शास्त्र।
0: थप जानकारीका लागि सम्पर्क 97-64-43-73-35, 98-43-43-41-26 र 98-68-57-68-95।
1: इमेल sunkudacampus@gmail.com।
0: ललित बहादुर विष्ट, हबो क्याम्पस प्रमुख,
1: सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका, वडा नम्बर 9, सुनकुडा, बझाङ।
2: श्री विनायक पिमिडाँडा सामुदायिक वन उपभोक्ता समिति कैलाशको सूचना। यस जयपृथ्वी नगरपालिका वडा नम्बर एकमा अवस्थित श्री विनायक पिमिडाँडा सामुदायिक वन उपभोक्ता समूहको पूर्वमा लुच्छे मेला, नौला वन खर्क, बगर डाँडा, किटखोला, पश्चिममा गुरैल डाँडा, विनायक काँध हुँदै साङ्ग्रे डाँडा, उत्तरमा बटकोरेला खोला, साउनाकोट डार खोला हुँदै आर्खाल र दक्षिणमा साङ्ग्रे डाँडा हुँदै जेठी बहुरानी डाँडा, यी चार किल्ला यस श्री विनायक पिमिडाँडा सामुदायिक वनको क्षेत्र भएकाले यस क्षेत्रभित्र काठ चोरी पैठारी, जडीबुटी संकलन तथा चोरी पैठारी, उत्खनन, आगजनी, चोरी सिकारी, ठाडा चरी चरण जस्ता सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा बन्द गरिएको बेहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ। अन्यथा यस सूचनाको पालना नगरेमा यस सामुदायिक वनको विधान र कार्ययोजना समुदायको निर्णय बमोजिम कार्यवाही भइजाने बेहोरा सरकारवाला सबैमा जानकारी गरिन्छ।
0: लोक बहादुर सिंह कार्यवाहक अध्यक्ष, रसिला देवी सिंह सचिव, गीता विक कोषाध्यक्ष, जगत बहादुर सिंह वरिष्ठ सदस्य एवं समस्त श्री विनायक पिमी डाँडा सामुदायिक वन उपभोक्ता समूह जनपा एक कैलाश बझाङ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बझाङको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बझाङको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाइमा सूचीकृत भई अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम। लक्षित लाभग्राही 16-40 उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम लक्ष्य 16 पटक, बजेट 64 लाख, अनुदान रकम तथा भुक्तानी क्रिया प्रस्तावको लागतको बढ़ीमा कुल 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु, क्रियाकलापहरू कार्यविधिको दफा 4 बमोजिम तरकारी व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण, तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण, दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकर छुर्पी उत्पादन, च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन र बजारीकरण, मासु जन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण, अदुवा बेसार र मसला जन्य बालीको प्रशोधन तथा बजारीकरण, मौरी पालन व्यवसाय र मह प्रशोधन, जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण, प्राङ्गारिक गडेउली मल उत्पादन तथा बजारीकरण, खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन भण्डारण तथा निर्यात, फलफूल प्रशोधन र बजारीकरण, व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन, प्राङ्गारिक कृषि वस्तु निर्यात, घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय, ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण, जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण, साना तथा मझौला खालको कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन, बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
0: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालनको लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि। उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर पीएएन प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिश पत्र। आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 0924213004, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170, कमल बहादुर खड्काको मोबाइल नम्बर 9868599463 र जुनकला साउन्दको मोबाइल नम्बर 9841467149।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ, चैनपुर बझाङ।
3: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना। लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
4: सेवाहरू: पेटको दुखाइ, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार,
5: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झमझमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने,
4: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने,
6: छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने,
5: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको इसिजी गरिने,
4: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने,
6: चिकित्सा बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको,
5: जनरल अपरेशन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: थप जानकारीका लागि सम्पर्क फोन 0924211667 र मोबाइल 9858844604।
3: जय पृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ।
7: सरसफाई सबैभन्दा ठूलो सम्पत्ति हो, त्यसैले आफ्नो घर आँगन सफा राखौ र आफू पनि सफा बनाऊ।
8: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
0: रिलुचोर माध्यमिक विद्यालयको कक्षा 11 को विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
9: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083/84 यस विद्यालयको कक्षा 11 भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083/25 विलम्ब शुल्क रहित र 2083/30 भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
0: आवश्यक कागजात: एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि 1-1 प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
9: प्यारीलाल जेठारा, प्रधान अध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टा छ रिलु बझाङ।
0: पातलिक सामुदायिक वन 26 पातिभेरा गाउँपालिका ओडा नम्बर 5 को अत्यन्त जरूरी सूचना।
1: यस पातलिक सामुदायिक वनको 4 किल्ला पूर्वमा मौरे खोला हुँदै हिउँगोठको डाँडासम्म, पश्चिममा उजलकाँडा धारदेखि खोरी सामुदायिक वनको सिमानासम्म, उत्तरमा खोरी सामुदायिक वनको सिमाना हुँदै हिउँगोठका भिटासम्म र दक्षिणमा गौचर क्षेत्रभन्दा माथि उल्लेखित बन्द गरिएका क्षेत्रभित्र जो कोहीलाई पनि छाडा पशु चौपाया चरिचरण, आलो काँचो दारकाठ, आगजनी, चोरी सिकारी, रुख बुट्यान फरानी, सीमा मिच्ने, ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्ने लगायतका कार्य गर्न बन्देज गरिएको छ। यदि तोकिएका यी चार किल्लाभित्र समितिको जानकारी बिना अवैध कार्य गरे गराएको पाइएमा वा यस सूचनाको अवज्ञा गरेमा यस वन उपभोक्ता समितिको निर्णय र वन ऐन नियमावली अनुसार कानूनी कार्यवाही गरिनेछ।
0: साथै यस वनको बन्द क्षेत्रभित्र छारा छोडिएको अवस्थामा पशु चौपाया भेटाएकाले उपभोक्ता समिति र वन हेरालाले नियन्त्रणमा लिई सन्ने बाटा खोरमा थुनेको हुँदा उक्त थुनिएका पशु चौपाया पहिचान गरी वन समितिले तोकेको जरिमाना तिरी लैजान हुन यसै सूचना मार्फत जानकारी गराउँदछौ। यदि कसैको पशु चौपाया यतैबाट हराएमा वा मरेमा वन समिति तथा वन हेराला जवाफदेही नहुने बेहोरा पनि अवगत गराउँदछौ।
1: गिरिधामी अध्यक्ष, गजेन्द्र ठगुन्ना सचिव, रकरे ठगुन्ना वन हेराला एवं समस्त पातललेक सामुदायिक वन उपभोक्ता समिति 26 पातिभेरा गाउँपालिका वडा नम्बर 5 बझाङ।
10: मिलन फोटो स्टुडियो चैनपुरको धमाका।
3: समयको माग र ग्राहकको चाहना अनुसार मिलन फोटो स्टुडियोमा आधुनिक डिजिटल मेसिनद्वारा डोरी छपाई सहित डिजिटल परिचय पत्र बनाउने काम धमाधम भइरहेको बेहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। साथै जिल्लाभरिका जुनसुकै कार्यालय, पालिका र विद्यालयबाट परिचय पत्र बनाउनको लागि अर्डर भए आएमा मिलन फोटो स्टुडियोका स्टाफहरू आफै गएर फोटो खिच्ने र डोरी छपाई सहित परिचय पत्र बनाएर सम्बन्धित ठेगानामा उपलब्ध गराइने र विद्यालयको हकमा इमिस कोडको आधारमा विद्यार्थी परिचय पत्र बनाइन्छ।
10: साथै मिलन फोटो स्टुडियोमा साइन बोर्ड, नागरिक बडापत्र, ब्यानर, निमन्त्रणा कार्ड, गेम ड्रेस, झोला र गाडीको नम्बर प्लेट छपाई सहित खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्। सम्पर्क मिलन फोटो स्टुडियो चैनपुर बझाङ, फोन नम्बर 0942421166, मोबाइल नम्बर 9848450831, 9865988888 र 9840211991।

0: सुनकुडा क्याम्पसको 4 वर्ष स्नातकत प्रथम वर्ष आंशिक 2082 विद्यार्थीहरूले परीक्षा फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार 2082 सालको 2083 सालमा सञ्चालन हुने 4 वर्ष स्नातकत बीबीएस तथा बीएड प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूले 2083 साल भाद्र 18 गतेदेखि 2083 असोज 12 गतेसम्म नियमित दस्तुर तथा 2083 असोज 16 असोज 22 गतेसम्म दोब्बर दस्तुर तिरी समयमै परीक्षा आवेदन फारम मर्न हुन सम्बन्धित विद्यार्थी वर्गहरूका लागि यो सूचना प्रसारण गरिएको छ।
0: तपसिल, हालसालै खिचेको व्हाइट ब्याकग्राउण्ड भएको पासपोर्ट साइजको फोटो 2 प्रति, यस क्याम्पसको नाममा रहेको नबिल ब्याङ्कको खाता नम्बर 07001015003155 परीक्षा शुल्क बुझाएको सकल भौचर।
1: नोट, आंशिक परीक्षा दिने परीक्षार्थीहरू 2074 सालमा भर्ना भई 2075 सालमा प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटकको परीक्षा हुनेछ। 2081 सालमा प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा अनुतीर्ण भएकालेसम्म परीक्षा फारम भर्न पाउनेछन्। साथै 2082 प्रथम वर्ष नियमित परीक्षा दिएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्।
0: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख, सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका 9, सुनकुडा बझाङ।
2: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सड़क, खानेपानी, सिंचाई, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रूपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी

0: जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
1: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
2: लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल। यस लालीगुराँस सामुदायिक वनमा मोष्टासाथ, ठगुन्ना र दहे, तलकोट छ बडी गाउँ र मेलबिसौनाका मानिसहरूले नाग च्याउ, रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेल बिसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कार्यवाही भइजाने बेहोरा जानकारी गरिन्छ। लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडा बझाङ।
3: बझाङका

0: रोजगारीको खोजीमा भारत जान सोचिरहनु भएको छ, अब चिन्ता नगर्नुहोस्।
1: विगत 4-5 वर्षदेखि सफल व्यवस्थापन गर्दै आउनुभएका बझाङ जिल्ला थलारा गाउँपालिका 4 गोत्राडी निवासी दिपेन्द्र खडायतको भारतीय रिफ्रेसमेन्ट होटल शान्तिनगर विल्सन गार्डन पुलिस स्टेशन नजिक बेङ्गलुरु कर्नाटकमा तपाईँलाई स्वागत छ।
0: यहाँ नेपाली दाजुभाइहरूले विश्वासका साथ काम गर्दै आउनु भएको छ। हालसम्म 50-60 जना भन्दा बढी नेपालीले रोजगारीको अवसर पाइसकेका छन्। क्लिनर, हेल्पर, कुक सेफ लगायतका पदमा सधैँ रोजगारी उपलब्ध छ। साथै भारतबाट नेपालका जुनसुकै स्थानमा सुरक्षित रूपमा पैसा पठाउने सुविधा पनि उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क गर्नुहोस् दिपेन्द्र खडायत, प्रबन्धक 9972436387, मन्जुनाथ होटलका मुख्य सञ्चालक 9886364403 र विकास खडायत 9971323412।
0: भारतीय रिफ्रेसमेन्ट होटल बेङ्गलुरु, रोजगारी, विश्वास र आफ्नोपनको भरपर्दो गन्तव्य।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ बझाङको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 भदौ 31 बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन इकाइ बझाङमा दर्ता गरी सूचीकृत भई कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: सूचीकृत गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक; दुई, संस्था दर्ता प्रमाण पत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक; तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान एक; चार, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक; पाँच, संस्था, समूह, सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक; छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
3: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्टा गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तरछान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडाहरूमा, चौबिसपाथी भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6, केदारस्यु गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8, बित्थर्चिर गाउँपालिका वडा नम्बर 1, 2 र 3, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 गरी 45 वटा वडाहरू।
2: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: 26 पाथी भेरा गाउँपालिका वडा नम्बर 5, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2, जयपृथ्वी नगरपालिका वडा नम्बर 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2, खप्लड छान्ना गाउँपालिका वडा नम्बर 7 र 3, थलारा गाउँपालिका वडा नम्बर 3, 5 र 9 र केदारस्यु गाउँपालिका वडा नम्बर 6 र 8 गरी 18 वटा वडाहरू।
3: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: एक, कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख; दुई, कार्यक्रमको नाम रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख; तीन, कार्यक्रमको नाम बीज वृद्धि सहयोग कार्यक्रम, संख्या 1, बजेट 1.4 लाख; चार, कार्यक्रमको नाम उन्नत प्रविधि सहित आलु बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख; पाँच, कार्यक्रमको नाम उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख; छ। कार्यक्रमको नाम प्राङ्गारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
2: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: एक, पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम थान 1, 2, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि थान 1, जग्गाधनी प्रमाणपत्र लालपूर्जाको प्रतिलिपि थान 1 वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि थान 1, स्थायी लेखा नम्बर तथा प्यान प्रमाणपत्रको प्रतिलिपि थान 1, आर्थिक वर्ष 2081-82 वा 2082-83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान 1, सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि थान 1, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान 1, सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिश पत्र थान 1, पुनश्च प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढ़ी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ। साथै सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र पनि छुट्टा छुट्टै पेश गर्नुपर्नेछ। थप जानकारी तथा आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 0924213004, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170, कमल बहादुर खड्काको मोबाइल नम्बर 9868590463 र जुनकला साउन्दको मोबाइल नम्बर 9841467149।
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ, चैनपुर बझाङ।
4: नमस्कार डाक्टर साहब।
5: नमस्कार, बस्नुहोस्, कसलाई के भयो?
4: डाक्टर साहब, बाबुलाई सन्चो नभएर लिएर आए कि।
5: बाबु, के भयो तिमीलाई?
6: एकदमै भोक लाग्छ, तिर्खा र पिसाब लागिरहन्छ, अनि थकाइ मात्र लाग्छ, कहिले कहीँ चक्कर लाग्छ।
5: ए, बाबुलाई बोल्न गाह्रो भयो जस्तो छ, तपाईँले भन्नुहोस् त अरू के हुन्छ बाबुलाई?
4: बाबुलाई पिसाब लागिरहन्छ, केही गर्न पनि जाँगरै मान्दैन, धेरै नै तिर्खा लाग्यो, भोक लाग्यो भन्छ, खाना खाए पनि तौल घटेको जस्तो लागेको छ, के गर्ने होला?
5: तपाईँहरूका कुरा सुन्दा बाबुलाई बच्चामा देखिने मधुमेहको प्रकार 1 रोगको लक्षण जस्तो छ। पहिला सुगरको जाँच गराउनु पर्छ। मैले पर्चा लेखिदिएको छु, बाबुको रगतको नमुना दिएर रिपोर्ट आएपछि लिएर आउनुहोस् है।
4: रगतको नमुना संकलन गर्ने यतै
7: हो, रिपोर्ट लिन आधा घण्टा पछि आउनुहोस् है।
4: हस् डाक्टर साहब, सुगरको रिपोर्ट लिएर आएको छु।
5: खै दिनुस् त, रिपोर्ट अनुसार तपाईँको बच्चामा मधुमेहको प्रकार 1 रोग देखिएको छ। समयमा अस्पताल ल्याएर ठिक गर्नुभयो, ख्याल गर्नुहोस् है। यस रोगबाट हुने जटिलताहरूबाट बचाउन बच्चाको रगतमा भएको चिनीको मात्रालाई सामान्य अवस्थामा राख्नुपर्छ। त्यसका लागि समयमा औषधि सुरु गर्नुपर्छ। औषधि सेवन गरिएन भने मृगौला, आँखा, मुटु, जोर्नी र नसा सम्बन्धी समस्याहरू पनि देखिन सक्छ।
8: मधुमेह प्रकार 1 रोग जति सक्दो चाँडो पत्ता लगाई समयमै उपचार गरियो भने यसका जटिलताहरूबाट बच्न सकिन्छ। यसका कुनै पनि लक्षण तथा चिन्हहरू देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्नुहोला।
9: सेती एफएम र जय पृथ्वी एफएम को संयुक्त आवाज, यो हो जय पृथ्वी एफएम नेटवर्क।
10: तपाईँ सुन्दै हुनुहुन्छ
11: फुल भोल्युम।
12: केबी इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ

0: नियमित व्यायाम गर्ने भएर होला, फिट छौ सधैँभरि। ल ल,
1: के गर्ने, गर्नै पर्यो नि। फेरि मलाई त मधुमेह रोगको लक्षण देखियो नि।
0: हो र?
1: हो नि, एकदमै तिर्खा लाग्ने, धेरै पटक पिसाब लाग्ने, भोक ज्यादै लागेर खाए पनि दुब्लाउँदै जाने, हात गोडा झमझमाउने, ससाना खटिरा पनि चाँडै निको नहुने, यहाँसम्म कि बेहोस हुन पुगे। अनि स्वास्थ्य संस्थामा गएर जचाउँदा मधुमेह रोग लागेको थाहा भयो।
0: तर तिमी त फुर्तिलो देखिन्छौ।
1: कुरै छैन नि यार, डाक्टरको सल्लाह अनुसार सन्तुलित आहार खान्छु, पसिना निक्लाने गरी यसरी बिहान दैनिक आधा घन्टा शारीरिक व्यायाम गर्छु, धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन गर्दिन, बढी चिल्लोयुक्त खाना अनि मदिराको हानिकारक सेवन गर्दिन, नियमित रूपमा मधुमेहको रक्त परीक्षण, उच्च रक्तचाप र तौलको जाँच गराउँछु, वर्षमा एकपटक आँखा परीक्षण गराउँछु। अहिले त सबै थोक कन्ट्रोलमा छ, तब त फिट छु म।
2: जीवन रमाइलो छ, मधुमेह भयो भन्दैमा चिन्ता नगर्नुहोस्। दैनिक आधा घन्टा पसिना आउने गरी शारीरिक व्यायाम गर्नुहोस्, चिकित्सकको सल्लाह अनुसार जाँच र उपचार गराउनुहोस् अनि सन्तुलित खाना खानुहोस्।
3: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
4: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ, साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
5: झाडा पखाला औ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौ,
6: रोगहरूबाट अरूलाई पनि बचाऊ।
3: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
7: यो हो जय पृथ्वी एफएम नेटवर्क। अहिले तपाईँ सुनिरहनु भएको छ सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज, जय पृथ्वी एफएम 96.3 मेगाहर्ज र ह्युम्यानिस्ट एफएम 103.3 मेगाहर्ज। हाम्रो प्रसारण सुन्दै गर्नुहोला।
8: तपाईँ सुन्दै हुनुहुन्छ
9: फुल भोल्युम

मेरी सानी छोरी छन्, सबैले तपाईँकी छोरी कति ज्ञानी भनेर भन्छन्। उनका कुरा सुन्दा म पनि दङ्ग पर्छु। सबैका बाबु नानीहरू मेरो छोरी जस्तै ज्ञानी भयो भने समाजका हरेक व्यक्तिहरू स्वस्थ हुन्छन् होला।

खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुहोस् है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोई त चियाको गिलास समात्नै दिइनन्।

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिशा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: कसा माइस आत्महत्या गर्न खोज्दा छन्।
1: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका रे अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दा छन्।
3: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
4: आफू अरूमाथि बोझ भएको कुरा अर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा अर्ने, एक्कासी झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त अर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा अर्ने, आत्महत्याको योजना बनाउने।
2: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
3: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो। यही बेलामी उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ। आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ। घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भया छ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ। आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ। ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ। खेलकुद तथा मनोरञ्जन क्रियाकलापमी सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ।
1: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो। सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्नेहत्ता छन्। नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या अर्दछन्। आत्महत्याले व्यक्ति, परिवार र समुदाय नै दीर्घकालीन प्रभाव पार्न सक्दो छ, तर आत्महत्यालाई रोक्न सकिन्छ। आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता र मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्। प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने आद्दछन्। आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्वपूर्ण जोखिम तत्त्व हो। तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँ सुन्दै हुनुहुन्छ
7: फुल भोल्युम

0: जीवनमी पर्ने नसोचेका घटनाबाट हुन सक्ने आर्थिक नोक्सानी कम अर्न जीवन रे सम्पत्तिको बिमाहरू।
1: बिमा अर्दा बिमाको शर्त र सुविधा निकारी बुझिकन नेपाल बिमा प्राधिकरणबाट मान्यता पाएका नेपाल भित्रकै बिमा कम्पनीहरूबाट मात्रै बिमा अरौ।
0: बिमा दाबी अर्नु पर्या समस्या भया कि नेपाल बिमा प्राधिकरणमा उजुरी अर्न सकिने हो।
1: ठिक्क कुरा बुझ्नकै लागि फोन नम्बर
2: 0195900180 0195900059 मा तथा इमेल info@nia.gov.np मा सम्पर्क गर्न सकिनेछ। नेपालका बिमा कम्पनीहरूको नियामक निकाय नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीबाट है जनहितकी लागि जारी सन्देश।
3: दाजु तम्रा त बेली बटिका टिकटकै टिकटक फेसबुक भरि फोटै फोटा आउँदान। कहाँ धनगढीतिर गए है कि दाजु? ड्रेस पनि फरक फरक किसिमका लाएका हन्।
4: अरे भाजी तु कै दुनियामा है, मु त परि रिङरोडे दो घुम्न जाउने लागेको। भूपु सैनिक अर्गानिक कृषि उद्योगमा छेत्री ठकुरी मगर थारू राई लिम्बू गुरुङ सबैले लाउने ड्रेस आनेका रहेछन् देखिन। मैले त छानी छानी लिएर पानको टप पुलपुन राई नै तुइले ताइ नै झाइकन भिडियो र फोटा खिचेका हुन्।
3: भूपु
4: सैनिक अर्गानिक कृषि उद्योग हो त गएपछि तमी ड्रेस भन्या ड्रेस रैथाने बाली दलहन बाली तेलहन बाली यी सिस्नो पाउडर सब चिज जडीबुटी सबै पाइने ठाउँ हो नि त त्यो। पहिलेबटीको विज्ञापन बज्दोदेखि ताउनो रेडियो नि हो ताई जा दौडी गर परक पानकोटा पुल अनि झारे निका निका फोटा भिडियो बनाइ लैया।

0: रैथाने बाली, दलहन बाली, तेलहन बाली, सिस्नो पाउडर, सुगन्धित जडीबुटी, सुगन्धित मसला, अमिलो जातको चुक उत्पादन, अर्गानिक अचार, सिन्की, गुन्द्रुक, सांस्कृतिक पहिरनहरू जस्तै छेत्री, ठकुरी, मगर, थारू, राई, लिम्बू, गुरुङ लगायतका सबै जात जातिका परम्परागत सांस्कृतिक पहिरनहरू उपलब्ध गराइन्छ।
1: साथै सांस्कृतिक कार्यक्रमहरू, विवाह, मेला, पर्व, धार्मिक कार्यक्रम आदिमा पनि भाडामा दिने व्यवस्था गरिएको छ।
2: खिची राखम सम्झना फोटो त यो दुई दिने जिन्दगी छोटो छ। खिची राखम सम्झना
0: फोपो सैनिक अर्गानिक कृषि उद्योग रिङ रोडमा जाउँ, हाम्रो सांस्कृतिक पहिरन लगाऊ, फोटो भिडियो बनाऊ,
1: हाम्रो संस्कृति हाम्रो पहिचान।
0: नोट, रैथाने बाली सम्बन्धी, सिस्नो सम्बन्धी, गुन्द्रुक सिन्की सम्बन्धी तालिम दिने पनि व्यवस्था छ।
1: प्रोपराइटर छेउकला देवी कठायत,
0: सञ्चालक भूपु सैनिक चन्द्र कठायत, मोबाइल नम्बर 9848 2893 92,
1: 9763 81 13
0: र 9766 41 46 66। भूपु सैनिक अर्ग्यानिक कृषि उद्योग रिङ रोड चैनपुर बझाङ तथा सुरमा देवी मन्दिर अगाडि चैनपुर बझाङ।

0: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
1: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
3: My music, my station.

0: चौकीडाँडा सामुदायिक वन उपभोक्ता समिति तलकोट छ बडी गाउँको सूचना।
1: तलकोट गाउँपालिका वडा नम्बर छ बडी गाउँ स्थित यस चौकीडाँडा सामुदायिक वनको चार किल्ला पूर्वमा थारी चौका हुँदै एक्ले भुजसम्म, पश्चिममा खुतकुडी हुँदै पातेमेला, उत्तरमा सुर्के हुँदै दक्षिण धजोन बुढीओडार, यी चार किल्लाभित्र जडीबुटी संकलन, आलो काँचो, दारकाठ अनुमति बिना संकलन नगर्न नगराउन हुनका लागि जानकारी गरिन्छ। साथै वन लसुन हाडे पूर्ण रूपमा बन्द गरिएको छ। यदि कोही कसैले अवैध रूपमा चोरी निकासी गरेको पाइएमा यस वनको ऐन कानून विधान र तलकोट वन डिभिजन कार्यालयको नियम अनुसार कार्यवाही भइजाने बेहोरा सम्पूर्णमा जानकारी गराइन्छ।
0: गोरेधामी अध्यक्ष प्रेमबहादुर जेठारा, सचिव चौकीडाँडा सामुदायिक वन उपभोक्ता समिति तलकोट गाउँपालिका वडा नम्बर छ बडी गाउँ बझाङ।
2: कतै तपाईँका छोरा छोरीहरू कुलतमा फसेका त छैनन्? उनीहरूको संगत कस्ता मानिसहरूसँग छ? उनीहरूको आनी बानीका बारेमा जानकारी लिनुहोस् है। हाम्रो व्यवस्थाका कारण उनीहरू कुलतमा फसेका हुन सक्छन्। तपाईँ हाम्रो सानो गल्तीले बाल बालिकाको भविष्य नबिगारौ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
4: किन फोन मात्र झुन्डिएकी? आजकल धेरैले धेरैलाई नराम्रो काममा प्रयोग गरिरहेका छन्। त्यस्तै कारणले बाल बालिका र हामी जस्ता किशोर किशोरीहरू साइबर बुलिङमा परिरहेका छन्।
5: साइबर बुलिङ भन्या?
4: सुन, इन्टरनेटमा खराब मनसायले यौनजन्य सन्देश, फोटो पठाउने, त्यस्तो फोटो इन्टरनेटमा राखिदिने, धम्क्याउने, नग्न तस्विर राखेर अकाउन्ट बनाउने, ब्ल्याकमेल गर्ने जस्ता कुरालाई साइबर बुलिङ भनिन्छ। त पनि फोटो सोटो पठाउँदै छेस्, अप्ठ्यारोमा पर्लेस है।
5: ला, अब के गर्ने?
4: पठाकी छस् भने पहिला त्यसलाई मेटाउन लगा। यदि मानेन भने प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीको साइबर बुलिङ युनिटले छानबिन गर्छ।
5: यति सानो कुरालाई यत्रो बनाउनु?
4: सानो कुरा भन्दा भन्दै भोलि ठुलो समस्या आउन सक्छ। यदि कसैले ललाई फकाई या दबावमा यस्ता कुरा गरिरहेको भए त्यो मानिसको बारेमा परिवारका सदस्य वा मिल्ने साथीलाई भन्नुपर्छ।
6: के इन्टरनेट मेसेन्जर भन्दैछौ? इन्टरनेटको दुरुपयोग नगर है, नचाहिने काम गर्यो भने समस्यामा परिन्छ।
4: यसलाई त्यही कुरा सम्झाएको आन्टी।
6: लो च्याल्यु, राम्रोसँग पढ है।
7: तपाईँ हाम्रा बाल बालिका पनि साइबर बुलिङको शिकार हुन सक्छन्। त्यसैले शिक्षक अभिभावक सबैले उनीहरूको आनी बानीमा ध्यान दिन जरुरी छ। साइबर बुलिङमा पर्ने होइनन्, पार्ने अपराधी हुन्। सजग रहौ, नडराउ। यस्ता गतिविधि विरुद्ध

0: सिमाना पूर्वमा मालिका द विनायक हुँदै लसुनतोला, पश्चिममा विनायक खिरखिरे पानी, ओखलछडा हुँदै पारिपातल सामुदायिक वनको सिमाना, उत्तरमा विनायक डाँडा, काउले लोद्या, बिराइना, बुढी ओडार हुँदै लौरो चढाउना र दक्षिणमा बाजुराको ढल्कना हुँदै द्वालकोट ठौर, च्याङसाकोट, लसुनतोला, बाँधे काँध हुँदै कुइरेसम्मको सिमानाभित्र कसैले आलोकाचो, दारकाठ, निगालो, झाप्रा, जडीबुटी, सोक्सिनु लगायतका अन्य जडीबुटीहरू यस द्वय सामुदायिक वनको उपभोक्ता समूहको अनुमति बिना ननिकाल्न हुन र छाडा, भेडा, बाख्रा, घोडा, खच्चर नछोड्न हुन सम्पूर्णमा जानकारी गराइन्छ। यदि वन समितिको नियमको उल्लंघन गरेमा वन ऐन 2076, प्रदेश वन ऐन 2077 र वन नियमावली 2078 र 79 अनुसार कार्यवाही भइजाने बेहोरा समेत सूचित गरिन्छ। प्यारीलाल जेठारा अध्यक्ष, ईश्वर बहादुर द्वाल सचिव, जयराम जेठारा सह सचिव, दय सामुदायिक वन उपभोक्ता समूह, मस्टा सात, दय बझाङ।
1: तपाईँलाई थाहा छैन गाडीमा चुरोट पिउन पाइँदैन भन्ने कुरा?
2: तपाईँलाई के मतलब? तपाईँको पैसा खाइदिएको छैन क्यारे?
1: हेर्नुहोस्, तपाईँले आफ्नो स्वास्थ्यलाई त हानि पुर्याउने काम गर्दै हुनुहुन्छ, त्यति मात्र होइन अरूको लागि पनि हानि हुने काम गर्दै हुनुहुन्छ। तपाईँले गरेको धुम्रपानले तपाईँ मात्र होइन तपाईँ नजिक बस्ने हरेक व्यक्तिलाई उत्तिकै असर गरिराखेको हुन्छ। तपाईँलाई सायद थाहा छैन होला, यस्तो सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तम्बाकु, ककड, सुल्फा, खैनी, गुटखा केही खान पाइँदैन। यदि खाएमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन 2068 अनुसार सार्वजनिक स्थानबाट निकालिने वा रु 100 जरिवाना समेत तिर्नुपर्छ।
3: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
4: ओहो,
5: के लेख्या भन्ने होइन होइन, पत्रिकाको पाना भरि नै ओहो ओहो छाप्या छ कि क्या हो?
6: नेपालमा यस्तो एउटा घटना घटेछ, केटा र केटी दुवैको नाम गोप्य राखिएको छ। केटाले केटीलाई फेसबुक साथी बनाएछ र रूपको तारिफ गर्दै तिमी त विदेशी चलचित्रको नायिका जस्ती छौ, बिकिनी ड्रेस लगायौ भनेदेखि अझ राम्री देखिन्छौ, टु पिस लगायौ भनेदेखि अझ राम्री देखिन्छौ भनेर मेसेज गर्दो रहेछ। अनि केटीले त्यस्तै ड्रेस लगाउँदै उसलाई फोटो पठाउँदै रहेछ।
7: अनि अनि अनि ड्याडी,
6: अनि त्यो केटाले कम्प्युटरबाट सबै फोटो जोडेर अलि भल्कर फोटो बनाएछ। त्यसपछि तिमीले मैले भनेको मानिनौ भनेदेखि तिम्रो फोटो भाइरल बनाइदिन्छु भन्दै पटक पटक बलात्कार गरेछ, र त्यति मात्रै होइन साथीहरूलाई सुद्ध ग्याङ रेप गराएछ।
7: अनि अनि अनि ड्याडी,
6: अनि अहिले केटी हस्पिटलमा।
5: त्यस्तो समाचार पनि छोरा छोरीको अगाडि पढेर सुनाउने हो?
7: पढ्नु त पर्छ नि मम्मी, आफ्नो छोरा छोरीलाई नि यस्तो हुन सक्छ भनेर बा आमाले सजग बनाइराख्नु पर्छ। म पनि यो पेज मेरो साथीहरूमा सेयर गर्छु।
8: यस्तो कुरा बुवा आमाले छोरा छोरीलाई लुकाउनु हुँदैन।
6: एक भोट, दुई भोट, तीन भोट मेरो, तिम्रो एक भोट, तिमी हार। त्यस्तो कुरा लुकाउन हुँदैन।
9: आजको युगमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहेको छ, त्यसैले यसलाई अभिशाप नभई वरदान साबित गर्नको लागि यसको सही सदुपयोग गरौं।
6: साइबर अपराध सम्बन्धी घटना आफूमा घटे वा अरू कसैमा घटेको देखेमा चुपो लागेर नबसौं। नजिकैको प्रहरी कार्यालय अथवा प्रहरी प्रधान कार्यालय अथवा भोटाइटीको साइबर क्राइम ब्युरोमा सम्पर्क गरौं।

0: आफू घर बनाउँदो भन्दा अझ तै हातमा नि एउटा बसिरहँदा पर झाउरे दार चिर पो न।
1: अरे बिचारी, दार चिन्नै लागि मेसिन हुनु परेन। मेसिन बिल्डी कहाँ भए जाने है तैले?
0: तह भ्या त अब यो बुने बाने बेला आइगयो, ट्र्याक्टर लैजाऊ रे तर खेतहरू जोत।
1: हाते ट्र्याक्टर मुन बिग्रेको हो बिचारी, म कियाले जोतु? तहाले हो न हातमा नि बसेको।
0: हो त मेसिन सबै बिग्रेका भन्दा तहै हातमा नि बसी हुने क्या? कहीँ जाइ बनाउने उपाय गर्नु नै। काफो रेडियो नि जिल्ला प्रहरी कार्यालय झाने बाटदेखि श्री कृष्ण सप्लायर्स छ भन्दा हैन, त्यहाँ गई पनि बनाए हुँदो होइन।
1: तह भाइ, म एकचोटि हात चनपुर झाइ बुझ्जाउँ, औँसी झाउँला त।
2: अब काठ चिर्ने मेसिनदेखि हाते ट्र्याक्टर, जेनेरेटर र सबै प्रकारका मेसिन र पार्ट पूर्जा र मर्मत सेवा एकै ठाउँमा पाइने पसल श्री कृष्ण सप्लायर्स चैनपुर बझाङ।
1: हजुर, हाम्रो यहाँ काठ चिर्ने मेसिनको चयन टुटी, रेती, अन्य सम्पूर्ण पार्ट पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ र अर्डर अनुसार नयाँ मेसिन पनि उपलब्ध गराइन्छ।
2: हाते ट्र्याक्टरको लागि गियर आयल, इन्जिन आयल, मोबिल, प्लग पाइनुका साथै हाते ट्र्याक्टर सर्भिसिङ र मर्मत पनि गरिन्छ।
1: रन्जा, ड्रिल मेसिन, एङ्गल ग्राइन्डर, मार्बल कटर, घाँस काट्ने, गाजो काट्ने मेसिन, ब्रस कटर, वेल्डिङ मेसिन, बाइक, सानो गाडी धुने मेसिन पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै घर चिन्ने मिस्त्रीहरूका लागि करौती, टेप, लेबर ग्लोभ्स, अन्य आवश्यक पर्ने सामग्री पनि उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर निरज बुढा, स्थान जिल्ला प्रहरी कार्यालय जाने बाटो निर, सम्पर्क 9800463359 र 9746324756।
1: श्री कृष्ण सप्लायर, सैनपुर बझाङ।
3: कति खाएर भने पुगेन अब।
4: ओके, चेस वान्स अगेन, चेस चेस है बेबी हो।
3: धेरै भइसक्यो, कति खानु भएको? पुगिसक्यो भने कति खानु भएको?
4: नो, दिस इज लास्ट वान।
3: नखानु न प्लिज, पुगिसक्यो के? पुगिसक्यो के? कति खाइराको?
4: व्हाट इज दिस?
3: कति भयो, धेरै खानु हुँदैन के?
4: आई नो हाउ मच आई हैव टू ड्रिंक, या I don't like this type of behavior. What is this?
3: मेरो श्रीमान जमघटहरूमा अलि धेरै नै मादक पदार्थ सेवन गर्नुहुन्थ्यो। मैले मादक पदार्थ सेवन गरी गाडी नचलाउनु भनेर धेरै सम्झाएँ, तर उहाँले मान्नु भएन। ट्राफिक प्रहरीको कारवाहीमा पर्नुहुन्छ भनेको उहाँले म ट्राफिक प्रहरीलाई छलाएर लगिहाल्छु नि भन्नुभयो। ट्राफिक प्रहरीको आँखा त छल्नुभयो, तर दुर्घटनाको आँखा छल्नु सक्नु भएन। हेलो, हेलो,
5: जय नेपाल ट्राफिक कन्ट्रोल।
3: हेलो, 103 प्लिज हेल्प चाहियो। उहाँ त्यही घटनामा बित्नुभयो, त्यसैले म अनुरोध गर्न चाहन्छु, सवारी चलाउँदा ट्राफिक नियमको पूर्ण पालना गरौँ।
6: सवारी चलाउँदा आफ्नो मात्र होइन, निर्दोष मानिसको ज्यानको समेत सुरक्षा गर्नु चालकको कर्तव्य हो र दुर्घटना भएमा खबर गर्नु मानवीय कार्य हो।
7: कतै दुर्घटना परेको देखेमा ट्राफिक कन्ट्रोलको हटलाइन नम्बर 103 जानकारी गराइदिनुहोस्। सवारी दुर्घटनाबाट आफू पनि बच्नुहोस् र निर्दोष व्यक्तिको पनि ज्यान बचाइदिनुहोस्।
8: नियमित योग, प्राणायाम र ध्यानले शरीरलाई स्वस्थ र मनलाई शान्त बनाउँछ। तनाव, चिन्ता तथा विभिन्न दीर्घरोगको जोखिम कम गर्न योग उपयोगी मानिन्छ। दैनिक केही समय योगका लागि छुट्याउँ, स्वस्थ र सकारात्मक जीवनतर्फ अघि बढाउँ।
9: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङद्वारा जनहितमा जारी सन्देश।

0: तपाईँ सुन्दै हुनुहुन्छ
1: फुल भोल्युम।
2: के तपाईँ विद्यार्थी SSW र वर्किङ भिसामा जापान जाने सोच बनाउनु भएको छ? आउनुहोस्, तपाईँको यो इच्छा हामी पूरा गर्नेछौ। लाइन्स एजुकेशन, चिप्ले ढुङ्गा 4, पोखरा। शारीरिक र मानसिक थकानलाई टाढा राख्न साथै पारिवारिक वातावरणमा आरामदायी बसोबास सहित स्वादिष्ट खानाको लागि एक पटक अवश्य पाल्नुहोला। रोमर्स इन डिको पाटन लेक साइड पोखरा। जापानको कुनै पनि ठाउँमा सुपथ मूल्यमा सहजै सम्पूर्ण प्रकारका नेपाली तथा इन्डियन खानाहरू साथै घरेसी सामानहरू चाहिएमा हामीलाई सम्झिनुहोस्। राखीमा माठ कोबे उजाकी जापान। जापानबाट नेपाल सहज सुलभ र सस्तो दरमा आयामी गर्न चाहनुहुन्छ भने सम्झनुहोस् क्योदाई रेमिटेन्स। आजैबाट राम्रो काम थालौ, बचत गर्ने बानी बसालौ।

0: पर्वतालको मनोरम दृश्यावलोकन गर्दै आरामदायी बसाई सहित स्वादिष्ट र स्वास्थ्यकर खाना साथै फ्री वाइफाई सहित सुविधा भएको तपाईँको एकमात्र रोजाई कफी ब्रेक बैदाम रोड लेक साइड पोखरा। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आरामदायी उडान, सस्तो टिकट, ट्रेकिङ, प्याराग्लाइडिङ, हाइकिङ जस्ता सेवाहरू अब एउटै छानामुनि। फ्लाइ निर्वाणा प्याराग्लाइडिङ, रेडिकल टुर्स एन्ड ट्राभल्स।
1: हजुरहरूले नानीलाई समयमै अस्पताल लिएर आउनु भएको छ। नानीको चाहिँ मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीर सुन्निने, खुट्टाको जर्नीहरू दुख्ने भएको छ। यसको अलावा नानीको शरीरमा ससाना किर्खाहरू देखिएको छ। यो भनेको बच्चाहरूमा मुटुको बाटोको लक्षण।
2: बाल बालिकाहरूमा बारम्बार घाँटी दुख्ने र यसको केही समयपछि ज्वरो आउने, छालामा डाबर अथवा चाहिँ गिर्खाहरू आउने, जोर्नीहरू सुन्निने या बार बार दुखिरहने र दौड्दा धड्कन बढ्ने अथवा स्वस्व हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य कर्मीको या चिकित्सकको परामर्श लिनुपर्दछ। यसो नगरेमा भविष्यमा मुटुको ढाल बिग्रेर जीवनभर दुःख पाउने या शल्यक्रियासम्म पुग्नुपर्ने स्थिति आउन सक्दछ।
3: धुमपान र मद्यपानको सेवनले निम्त्याउँछ घृणा, गरिबी, रोग अनि अल्पायुमै मृत्यु।
4: कस्तो असभ्य मान्छे यार, मान्छेहरूको भिड भएको ठाउँमा चुरुट त नतान्नु नि यार।
5: ए त्यो छी, हाल्दा पनि सुर्ती गुटखाले बिगारेको दाँत कस्तो नराम्रो देखिया, अनि नजिक त पर्नै नहुने, चुरुटको वास गन्ध आउँछ।
6: बिचरा, कमाएको पैसा जति जाँड रक्सी चुरोटमै सक्याउँछ, अनि कसरी सक्योस् त परिवार। बच्चाहरूको सामुन्नेमा पनि धुम्रपान मद्यपान गर्दो रहेछ, उसको त 12 वर्ष छोराले पनि चुरोट तान्दै हिँड्छ रे त।
5: हे भगवान, कस्तो श्रीमानको फेला परिएछ, कहिल्यै समयमा घर आउने होइन, राति राति चिल्ला जाँड धोकेर आयो, हल्ला गर्यो, कम से कम बाल बच्चाको बारेमा सोचे पनि त हुन्थ्यो नि।
7: मर्यो रे, क्यान्सर लागेर। मैले त सम्झाउने गर्थे, मानेन, कुलतमा फसेपछि कसको के लाग्दो रहेछ र।
8: सुर्ती चुरोट सेवन गर्ने, अहा, जति सुकै पढे लेखेको भए पनि, जति सुकै ठुलो जागिरे भए पनि त्यस्ता असभ्यसँग म बिहे गर्न सक्दिन।
3: धुमपान अनि मद्यपान निम्त्याउँछन् सधैँ घृणा, गरिबी, रोग अनि अल्पायुमै मृत्यु। अमूल्य जीवनलाई कुलतमा नफसाऊ।
9: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
10: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको 4 किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो 4 किल्लाभित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस वनको 4 किल्लाभित्र पशु चौपाय, भेडा बाख्रा छाडा नछोडिदिनु हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको 4 किल्लाभित्र यस तलकोट इलाका वन कार्यालयको सहयोग लिए कारवाही गरिनेछ।
9: साथै यस वनको लागामाण्डुबाट गल्ला चौका हुँदै डाँडा खर्कदेखि साढाका ओडारसम्म रजाडाका उपभोक्ता र अन्य उपभोक्तालाई पाला नकाट्न यसै सूचनाबाट जानकारी गराइएको छ।
10: वन हेराला
9: बृजन विष्ट, शिवु विष्ट र डब्बल धामी।
10: जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97 45 89 43 20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख अठायत सचिव, मोबाइल 98 65 76 21 80, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।

0: two legendary stations, now united as one massive force, SETI FM and Jayaprithvi FM. You are tuning into Jayaprithvi FM Network, the voice of humanism. Jayaprithvi FM Network. Pop, pop.
1: आदरणीय प्रिय श्रोताहरू, जयपृथ्वी एफएम नेटवर्कको बिहानी प्रसारण अहिलेसम्म सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। बिहान 11 बजेको थाहा अपडेटसँगै बिहानी प्रसारणबाट विदा माग्ने बेला भइसकेको छ। आजै बेलुकी ठिक 4 बजे बेलुकी प्रसारणमा पुनः भेट्ने वाचा गर्दै अहिलेका लागि विदा हुने अनुमति चाहन्छौ। हवस् त, नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: पोखनुस पोखनुस बैकुण्ठ प्रसादजी, के गर्न लाग्यो?
2: घरमा फोहोर राख्नु ठुलो पाप हो म्याडम, यसलाई यतै फालिदिउँ कि भनेर हजुरको नेत्रले देखेको छैन र?
1: यसरी फोहोरलाई जहाँ पाए कि फ्याँक्नु हुँदैन बैकुण्ठ प्रसादजी। हाम्रो घर, पसल, होटल व्यवसाय तथा अन्य ठाउँहरूबाट उत्पादित फोहोरलाई न्यूनतम दुईवटा भाँडामा छुट्याई संकलन गर्नुपर्छ। कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरेर कृषि उपज बढाउन सकिन्छ। पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आमदानी गर्न सकिन्छ।
2: यस्तो कुरा पहिले कसैले सिकाएन। फोहोर लिएरै फर्कन्छु म। यसमा त सबै कुहिने फोहोर छ, कम्पोस्ट मल बनाएर फुल तरकारीमा राख्नु पर्ला।
1: त्यसै गर्नुहोस् बैकुण्ठ प्रसादजी, यसरी जथाभावी फोहोर फालेमा कानुन बमोजिम जरिवाना र जेल सजाय हुन्छ।
2: ए ल, आजदेखि बैकुण्ठ प्रसादले फोहोरलाई जहाँ पाए त्यही फाल्ने काम बन्द गरे। आजैदेखि अरूलाई पनि यो काम गर्नबाट रोक्ने प्रतिबद्धता पनि गर्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: बिहे त म त्यही केटीसँग गर्छु। सी सो स्मार्ट मम, तपाईँ किन कुरा बुझ्नुहुन्न?
5: हुन्न, अन्तै खोजुला।
4: नाइके मम, प्लिज।
5: के भन्ने यसलाई, साह्रै जिती। होइन, के गर्न थालेको हो बुहारी तिमी?
6: सबै फोहोरहरू छुट्याएर राख्नु लागेको आमा। यी गल्ने फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ। यसो गरे कौशीको तरकारी पनि फस्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेची पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
5: होइन, छोरोले त बुहारी चाहिँ गजबकी छानेछ। यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
7: छुट्याए मोहर, मिसाए मात्र फोहोर।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: अब प्रस्तुत छ भर्खरै विदेशबाट कमाएर फर्केको एउटा युवकको कथा व्यथा।
2: मलाई एचआईभी भएको छ। बाहिर विदेशमा बस्दा कन्डम प्रयोग नगरी यौन सम्पर्क राख्दा मलाई एचआईभी भएको। मेरो गलत बानीले गर्दा आज यो अवस्था भयो। यसको शिकार म मात्रै होइन, मेरी श्रीमती समेत भए। अब मेरी बुढी आमा अनि मेरो 4 वर्षको छोराको भविष्य के होला?
3: होइन, एचआईभी लाग्दैमा जीवनको अन्त्य हुँदैन। एचआईभी भएर पनि शान्त र सुखी जीवन बिताउन सकिन्छ। सँगै बाँचौ, सँगै हाँसौ।
4: एचआईभी एड्सबाट आफू बचौ, अरूलाई पनि बचाऊ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जन

0: भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने र सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दछ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदछ भने लक्षण देखियो भने रेबिज रोग घातक हुँदछ।
1: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
0: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाइ रेबिज विरुद्धको खोप लाउने र स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने।
1: रेबिजबाट कसरी बस्ने?
0: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दछ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
1: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दछ?
0: सुतिरहेको कुकुर हि झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साएका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन र तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दछ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दछ।
2: अनिवार्य रूपमा घरपालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
3: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
0: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: Beats. तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: यला माइत जाने भन्ने एक्लै झाहेक नै कि नै।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: निमोनिया भनेको क्या हो डाक्टर साहब?
2: निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सोनी असर अद्दो छ। निमोनिया भएका बेला फोक्सोभित्र भएका नाना हावाका थैलीहरूमा तरल पदार्थ भरिकन सास फेर्नकी लागि अहजी भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जाँदो छ। 5 वर्ष मुनिका बच्चाको खासरी मृत्यु हुने कारण भनेको पनि निमोनिया हो।
1: ए डाक्टर साहब, तसो भए निमोनिया क्या कारणले हुँदो छ?
2: निमोनिया हुने झिक्कै कारण छन्। जय मध्ये एक संक्रामक खालको ब्याक्टेरिया, भाइरस र फन्गाईबाट हुने आद्दो छ।
1: निमोनिया कहारी शब्द हो त डाक्टर साहब?
2: निमोनिया मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासका माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया हराउँदा छन्। संक्रमित मान्छेले ह्याँचु अन्य बेला अथवा खकार फालेका बेला, थुक फालेका बेला र सिगानका छिटाबाट यो निमोनिया सर्ने आद्दो छ।
1: कसा बच्चाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ त डाक्टर साहब?
2: खासरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूरा मात्रा नि स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै तौल कम भएका बालबालिकामा निमोनिया बढी हुने सम्भावना हुन्छ। त्यसरी खाना पकाउँदा निस्किने घरभित्रको धुवा र धुम्पान गर्ने बेला निस्किएका धुवाले पनि एउटै कोठामा धेरै मान्छेको भिडभाड भयो भने पनि यो निमोनिया रोग लाग्ने सम्भावना बढी हुँदो छ।
1: निमोनियाका चिन्ह र लक्षणहरू के हुन्छ डाक्टर साहब?
2: निमोनियाका चिन्ह तथा लक्षण भनेका खोकी लाग्ने, छोटी छोटी सास फेर्ने, सास फेर्ने बेला अहजी हुने, ज्वर आउने, शरीर कामे जह हुने, सास लिने बेला र छाड्ने बेला आवाज आउने, काँसो लाग्ने, झोलिला खाने कुरा खान नसक्ने अथवा आमाको दुध राम्ररी चुस्न नसक्ने, धेरै निदाइरहने र बिउजिन गाह्रो हुने र नाकबाट सिँगान बग्ने, यसा निमोनिया भएका बच्चाहरूमा अरू स्वास्थ्य समस्या जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण रोग पनि देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह र लक्षण देखा पर्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दो छ।
1: तसो भए निमोनिया रोकथाम तथा उपचार कसरी गर्नुपर्ने हो डाक्टर साहब?
2: बच्चाकी सबै खोपको मात्रा पुरा लगाउनु पर्यो। बच्चाकी बेला बेला खाना र झोलिला खाने कुरा दिनु पर्यो। बच्चाकी बिरामी पर्दा पनि पटक पटक आमाको दुध खुवाइराख्ने र पूर्ण स्तनपान अराउने गर्नु पर्यो। बच्चालाई न्याइलो पारी राख्नु पर्यो र नगुम्साई पनि राख्नु पर्यो। बच्चाखी धुवा जस्तै घरभित्रको धुवाँ, भिडभाड, धुमपानको धुवाँ धुलोबाट बचाउनु पर्यो। बच्चाको वरिपरि धुमपान नगर्ने र अरूलाई पनि गर्न नदिने बनाउनु पर्यो। त्यसरी बच्चाको नाक बेला बेलामा सफा गरिदिनु पर्यो। बच्चाखी गाह्रो भए जसो लाग्यो भने तुरन्त स्वास्थ्य संस्थामा लैजानु पर्यो।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मद्यपान र धुम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: रेबिज बारे जानौ र सचेत हौ।
2: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने रे सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देख्यो भने रेबिज रोग घातक हुँदो छ।
3: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
2: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाई रेबिज विरुद्धको खोप लाउने रे स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हार्ने।
3: रेबिजबाट कसरी बस्ने?
2: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बच्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
3: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
2: सुतिरहेको कुकुर हि झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन रे तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
4: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
1: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: सर्पका टोकाइबाट बस्न के हर्ने?
4: रात हिँड्नु पर्यो भने टर्च लाइट लिकन हिँड्नु पर्दो छ।
1: जुत्ता अथवा घुँडाहाममा पुग्ने आरी गमबुट लगाउनु पर्दो छ।
4: खुट्टा राम्ररी छोप्ने आरिकन बाक्लो प्यान्टा लगाउनु पर्दो छ।
1: घर वरपरको घाँस झारपात काटेर सफा शुद्ध गर्नु पर्दो छ।
4: काठ ढुङ्गा टुटेफुटेका सामानको थुप्रो हटाइकन घरभन्दा टाढा राख्नु पर्दो छ।
1: जमिनमा पड्याका दुलाहरू टाल्नु पर्दो छ।
4: पराल दाउरा जस्ता चिज तान्न जाँदा होसियारी अप्नाउनु पर्दो छ।
1: निदानु अघि ओछ्यान खाटामुनि र ओरपर राम्ररी हेर्नु पर्दो छ।
4: झुल टाँसिकन सुत्नु पर्दो छ भने सर्प देखे भने टाढा रहनु पर्दो छ।
2: सापले चिलिहालेमा के हार्नु पर्दो छ?
4: चिल्याका ठाउँमी नचलाइकन स्थिर राख्नु पर्दो छ।
1: साफले चिल्याका ठाउँमी काट्ने चुस्ने बाँध्ने काम अन्न हुँदैन।
4: कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग गर्नु हुँदैन।
1: बिरामीको आत्मविश्वास घट्न दिनु हुँदैन।
4: धामी झाँग्रीतिर लिनु हुँदैन।
1: विष सोच्ने ढुङ्गाको पछि लाग्नु हुँदैन।
4: सकेसम्म चिल्ने सापको पहिचान अर्नु पर्दो छ रे मार्नु हुँदैन।
1: रे बिरामीलाई जति सक्दो छटी अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउनु पर्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: ए हरि, बुहारी नानीको त प्रसूतिको समय हुन लाग्यो हैन र? प्रसूतिको लागि चाहिने सरसामान प्रसूति केन्द्रको बारेमा राम्ररी बुझेको छस् त तैले?
2: ए, त्यसको लागि त एम्बुलेन्स, अस्पताल, 24 घन्टा निशुल्क प्रसूति सेवा प्राप्त हुने नजिकको प्राथमिक स्वास्थ्य केन्द्र सबै बारे बुझिसके। यस्तो सामान्य प्रसूतिको लागि ठुला अस्पतालमा त जानु नै पर्दैन।
1: ए, त्यो भए त धेरै सजिलो भइहाल्यो नि बाबु।
3: सबै सरकारी अस्पताल तथा केही निजी अस्पतालमा पनि यो सेवा निशुल्क उपलब्ध छ। साथै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मीहरूद्वारा सुरक्षित प्रसूति गराइन्छ। नजिकको स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रहेको प्रसूति केन्द्रमा प्रसूति गराई आमा र शिशुको जीवन सुरक्षित बनाऊ।
4: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
5: अब दुःख चाहिँ नमान्नु होला, तपाईँको घरमा आएर पानी पिउन पनि मलाई डर लाग्छ।
6: कस्तो कुरा गर्नुभयो, मैले तपाईँलाई बिख हालेर पानी दिन्छु जस्तो लाग्छ कि क्या हो?
5: लगभग त्यस्तै त्यस्तै त हो नि। घर आँगन पनि कस्तो फोहोर, पानी राखेको ट्याङ्की, गाग्री, बाल्टिन हेर हेर कति फोहोर। घर आँगन फोहोर भएपछि झिङ्गा, लामखुट्टे र अन्य किटाणुहरूले रोग सार्दैन त? अनि म बिरामी भएँ भने तपाईँले औषधि खर्च त दिनुहुन्न नि मलाई? पानीको मुहान पनि फोहोर छ तपाईँहरूकोतिर त। पानीको मुहान फोहोर भएपछि त झन् विभिन्न रोगहरू लाग्ने भए। ल त हजुर, तिर्खा लागेकै भए पनि आजलाई पानी पिइएन है।
6: रोगहरू पनि लाग्ने, यसरी बेइज्जत पनि हुने है? म लागे सरसफाइतिर, बुढी ल आऊ त तिमी पनि मसँगै। तपाईँले फेरि पानी पिउनु होला नि है? है है,
7: त्यही भएर पो हाम्रो घरमा प्राय कोही न कोही बिरामी भइरहेकै हुन्छ। आजदेखि घर आँगन र पानी राख्ने भाँडाकुँडा सफा राख्छौँ, टोलवासीलाई भनेर पानीको मुहान पनि आजै सफा गर्छौँ।
4: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा पार्न सक्छ असर, आजैबाट सचेत बनौ।
2: बालबालिका आफै मोबाइल प्रयोग गर्दैनन्, घरका आमा बुवा दाजुभाइ रे अन्य अभिभावकले मोबाइल प्रयोग अराएको देख्दा उनीहरूले पनि देखेर त्यही सिक्दा छन् रे, मोबाइल चलाउने बानी बस्दो छ।
3: मोबाइल चलाउन बानी परेका बाल बालिकामी निद माठा लाग्ने नमाइको भन्नाई ब्युजिनिया रे, निदबाट बेला बेला ब्युजिनिया समस्या देखिन सक्छ।
4: आफ्ना सजिलाकी लागि रे छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
2: मोबाइल धेकाइपन बाल बालिकालाई खाना खुवाउनाले बाल बालिकाले आफूले के खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्, जयका कारणले पोषण सम्बन्धी समस्या, पाचन प्रणालीमी समस्या हुन सक्दो छ।
3: खाना खुवाउने बेला अभिभावकले बच्चाहरूसँग कुराकानी अन्य डुलाएर गीत गाएर तथा उनीहरूकै जह हाउभाउ अरि खाना खुवाउनु पर्दो छ।
4: मोबाइल चलाउने बानी पढेका बालबालिका एकोहोरो हुने लक्षण देखिँदै जान सक्दो छ, साथै रिसाउने, झर्कने, रुने, दोहोरो कुरा नगर्ने पनि हुन सक्दो छ। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्दो छ।
2: निदानुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामी मोबाइल स्क्रिनबाटै आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ
1: रे। मस्तिष्क विकास हुने अधिकतम उमेरनी मोबाइल चलाउने बानी पढाएका बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: नमस्कार डाक्टर साहब। नमस्कार।
1: नमस्कार पत्रकारज्यू। नमस्कार
4: डाक्टर साहब। यो अहिले बझाङ जिल्लामी पनि स्क्रब टाइफसका बिरामी झिक्कै देखिन लाग्या, यो खासमी कसो रोग हो, यसको नियन्त्रण अर्नाकी लागि के हार्नु पर्दो छ, यो विषयमा नमाई जानकारी दिए होला तपाईँ
1: पत्रकारज्यू। यो स्क्रब टाइफस भनेको एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जसो देखिने किरा जैकि माइट पनि भन्दा छन् अङ्ग्रेजी नि हो, त्यहीका टोकाइबाट माइसकी सद्दो छ। यो रोग माइटमा पाइने ओरेन्सिया भन्ने सुसु गामुसी भन्ने जीवाणुबाट सर्दो छ। यो माइट भन्ने जीवाणु प्राय जसो झाड, खेतबारीमा, वन जङ्गल र घर वरिपरि काहीँ झाड पड्याएको, घुरान भएको ठाउँमा धेकिन आँट्दो छ। अब यो स्क्रब टाइफस पनि कसरी सद्दो छ भन्ने पनि म जानकारी दिँदछौँ। यो खासरी मुसामा लाग्ने अथवा घरपालुवा र वनमा रहेका जनावरमा पर्ने किर्ना जसो धेकिने किरा माइटको टोकाइबाट माइस निसक्दो छ, र यो रोग माइसकी लाग्यो भने माइसबाट माइसोमा भने सर्दैन र।
4: डाक्टर साहब, यो स्क्रब टाइफस लाग्यो भने क्या कस्ता लक्षण देखिँदा छन्
1: पत्रकारज्यू? अब यो स्क्रब टाइफस धेक्यो भने धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडा पखाला लाग्ने, त्यो किराले टोकेका ठाउँमा रातो डाबर जसो धेकिने दाग धेकिने, पछि गइकन त्यो कालो दाग बस्ने हुँदो छ।
4: डाक्टर साहब, अब यही रोगबाट बस्नकी लागि के हेर्नु पर्यो?
1: हो, यो राम्रो कुरो अरे। खेतबारीमा काम गर्ने बेला, वन जङ्गल झाडीमा जाने बेला, घाँस काट्ने बेला पुरा शरीर ढाकिनारी लुगा कपडा लाउन पर्या, सम्भव भयो भने तल गोडाउँडा बुट लाउन पर्या, घाँस भएका ठाउँ चौडनी बस्ने बेला गुन्द्री दरी जसा ओछ्याइकन बस्नु पर्यो, सम्भव भयो भने भुँदो बस्नु नै, खाटनी अल्का ठाउँ ढुङ्गो ओछ्याइकन बस्नु पर्यो, हक्यो भने घाँस भएका ठाउँ र चौडनी बस्नु नै, चौड बारी घाँस घुरान बढ्नाखी दिनु भएन। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नु पर्यो रे। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नु पर्यो भने मुसा बढ्ने वातावरण बनाउनु भएन, यति हो भने स्क्रब टाइफसबाट बच्न सकिँदो छ।
2: स्क्रब टाइफस लागेको शंका लागेमा उपचारका लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। औषधि सेवनपछि यो रोग निको हुन्छ।
4: स्वास्थ्य प्रबन्धनका लागि जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: चौतारी म्युजिक प्रस्तुत गर्दछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा थप सेवा विस्तार सम्बन्धी सूचना।
2: विगत 3 वर्षदेखि बझाङ जिल्लामा गुणस्तरीय तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यस जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा अत्याधुनिक प्रविधियुक्त किलिया मेसिन मार्फत सस्तो शुल्कमा थप हर्मोन, भिटामिन र क्यान्सर मार्कर सम्बन्धी परीक्षण सेवा सुचारू भएको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: विशेष रक्त परीक्षण सेवाहरू,
2: थाइराइडको जाँच, TSH, T3, T4, NTTPO, NTTPO परीक्षण,
1: बाथरोग सम्बन्धी जाँच, NTCCP, ANA, DSDNA परीक्षण, शरीरमा भिटामिनको अवस्था जाँच, भिटामिन डी, भिटामिन B12 लगायतका अन्य 20 भन्दा बढी विशेष प्रयोगशाला परीक्षणहरू भइरहेको र यी सम्पूर्ण परीक्षणहरू रक्त नमुना दिएको 1 घण्टा भित्रै रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङ, फोन नम्बर 092421167 र मोबाइल 9858844604।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: ल बधाई छ तपाईँलाई आमा हुनु भएकोमा। अब शिशुलाई दुध खुवाइहाल्नुहोस् त।
2: भर्खर त जन्म्याछ, दुध खुवाइहाल्नु पर्छ र भने?
1: पर्छ नि, शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो स्तनपान गराउनु पर्छ।
3: अनि यो सुरुमा आउने बिगौती दुध
1: खुवाउनै पर्छ। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेँलो बिगौती दुध खुवाउँदा शिशुलाई रोग लाग्नबाट बचाउँछ।
3: ए हो र?
1: हो नि, आमाको दुध बच्चाको लागि रोग विरुद्धको पहिलो खोप हो।
3: ए
1: आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरूका साथै आवश्यक पर्ने पानीको मात्रा पनि हुन्छ। त्यसैले शिशुलाई जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ। ल अब बच्चालाई दुध खुवाइहाल्नुहोस् त।
3: हस्।
4: शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो आमाको दुध खुवाउनु पर्छ। शिशु 6 महिना पुरा नभएसम्म आमाको दुध मात्र खुवाउनु पर्छ। शिशु 6 महिना पुरा भएपछि खानाको साथै 2 वर्षसम्म आमाको दुध खुवाइराख्नु पर्छ।
5: स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना।
2: वर्षौंदेखि यात्रुहरूका लागि सुरक्षित, सहज र भरपर्दो सेवा प्रदान गर्दै आएको सुन्दर सुदूरपश्चिम यातायात प्रणाली आधुनिक सेवा सुविधा सहित तपाईँहरूको सेवामा निरन्तर समर्पित छ।
3: हाम्रा सेवा तथा विशेषताहरू:
2: दैनिक नियमित यात्रु सेवा,
3: अनुभवी चालक र सहायकहरू,
2: समयमै गन्तव्यमा पुर्याउने विश्वसनीयता,
3: एसी नन एसी बसको सुविधा,
2: सुविधायुक्त र आरामदायी सिटहरू भएको
3: सुन्दर सुदूरपश्चिम यातायात प्रणालीको सेवा समय।
1: साइपाल एसी बझाङ काठमाडौँ प्रत्येक दिन बिहान 6:45 बजे।
2: साइपाल डिलक्स बझाङ धनगढी क्याम्पस रोड बाहुली खोला चैनपुर बस पार्कबाट प्रत्येक दिन बिहान 6:30 बजे र बेलुकी 3 बजे। तमैलबाट बिहान 6:15 बजे र बेलुकी 2:30 बजे।
3: सम्पर्क व्यक्ति र नम्बरहरू:
2: चैनपुर बस पार्कका लागि जीवन खड्का सम्पर्क नम्बर 98 48 48 17 27,
3: दीपक कठायत 98 48 48 17 64,
1: महेश जोशी 98 61 63 633,
3: सुबेडाका लागि सिमरन महर 98 48 22 96 85,
2: तमैलका लागि जोगबहादुर दौल्याल 98 69 21 42 55,
1: भ्यागुते खोलाका लागि ओकिल थापा 98 68 50 91 46,
2: भाँडे बजारका लागि करण थापा 98 40 62 08 55,
3: मोरी बगरका लागि अर्जुन दौल्याल 98 65 86 86 10,
1: विनोद भण्डारी 98 64 63 72 46,
3: झोताका लागि मदन धामी 98 65 86 52 84,
2: ढोड्या खेतका लागि नरेश रोकाया 98 68 81 44 34,
1: देउराका लागि सन्तोष भण्डारी 98 65 72 40 33,
2: बागथालाका लागि रमेश मल्ल 98 65 97 64 53,
3: धरानका लागि मंगल मल्ल 98 68 17 43 10,
2: सुनकुडाका लागि 98 64 77 04 67,
1: देउलेखका लागि राजु 97 42 84 10 42,
2: भित्तरका लागि झलक बोहरा 98 69 79 49 59 60,
3: र ढोल्या मोडका लागि शैलेन्द्र धानु 97 42 41 73 42।
2: यहाँको निरन्तर सेवाका लागि सुन्दर सुदूरपश्चिम यातायात प्रणाली बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: नमस्कार। मैले चाहिँ हजुरको श्रीमानलाई सामाजिक सञ्जालमा देखेको थिएँ, त्यसैले हजुरलाई केही सहयोग गरौँ कि भनेर आएको।
1: तपाईलाई धेरै धेरै धन्यवाद।
0: कति सहयोग गरौँ? 10 लाख, 20 लाख, 30 लाख?
1: तम त मेरो लागि भगवानै बनबराया हो।
0: अनि सहयोग गरे बापत केही त होला नि?

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको चार किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो चार किल्लाभित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस को चार किल्ला भित्र पशु चौपाए भेडा बाख्रा छाडा नछोडिदिन हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको चार किल्ला भित्र निर्णयको उल्लङ्घन गरेमा यस तलकोट इलाका वन कार्यालयको सहयोगले कार्यवाही गरिनेछ। वन हेराला बिरजन विष्ट, रोहित विष्ट, प्रदीप कठाई, जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97 45 89 43 20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख कठायत सचिव, मोबाइल 98 65 76 81 80, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: ओ दाजु, यही छकालै कहाँ जान लाग्यो हो?
2: काम अनि कोइलोबटीको बिजुलीको बिल तिर्नु रहेको हो। विद्युत प्राधिकरणले अब कारवाही पनि अन्य भने काम पर लाइन काट्ने अभियान चलाएको भन्दा ताहिले म त बिजुलीको बिल तिर्न जान लाग्या।
1: ओहो दाजु, तमीले सम्झाया, मेरा पनि बिल तिर्नु कहिले बटीको रहेको, म पनि झाउ मान्दछु।
2: अरे बिचारी, आउँदिन त छोटी छोटी हिँड, बिजुलीको बिल तिरिएलु, अझ एकातिर ब्याज लाग्दो, अर्कातिर लाइन काट्यो भने बर्बाद भएन। बिजुलीको बिल 60 दिन भन्दा बढी हम्म तिरेन भन्यो, सबैको लाइन काट्ने भने उही ब्याज पनि बढाएको बढेछ त, अहिले गई जाउँ हिँड।
1: हुन्छ दाजु, म पनि बट्टी आइ गए
2: त हिँड त हिँड। हजुर, तुमी पनि आजै बिजुलीको बिल तिर्न झाइए ल। नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल नतिर्न्याही नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 विनियम 10 तथा नेपाल विद्युत प्राधिकरण विद्युत वितरण नियमावली 2078 विनियम 31 बमोजिम धमाधम लाइन काट्ने काम गरिरहेको हुनाले 60 दिन भित्र बिजुलीको बिल तिर्नाही लागि सबैमा अनुरोध गरेको छ। नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र चैनपुरद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: तमुखी
4: चाहिने सबै सामान पनि पाइन, देउरा बजार मिरहेको रत्न दुर्गा जनरल स्टोर मिझाया त।
3: हजुर, हाम्रा सेवाहरू विभिन्न ब्रान्डका लुगा कपडा, जुत्ता चप्पल, खाद्यान्नका सामान, नुन तेल, दालचिनी लगायत दैनिक उपभोग्य वस्तुहरूका सामानहरू पाइनुका साथै गाउँ घरमा उत्पादन भएका गत र भटमास खरिद बिक्री गरिन्छ। हाम्रो पसल थलारा गाउँपालिका 1 मोराइलबाट केदारसिंह गाउँपालिका 1 देउरा तल्लो बजारको झोलुङ्गे पुल नजिक सरेको पनि सबै ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ।
4: प्रोप्राइटर रमेश खाती, सम्पर्क नम्बर 98-65-61-37-25, रत्न दुर्गा जनरल स्टोर केदारसिंह गाउँपालिका 1 तल्लो बजार देउरा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: बझाङ लगायत पश्चिम नेपालमा पछिल्लो समय भूकम्पका ससाना धक्काहरू पटक पटक आइरहेकोले भूकम्पबाट सुरक्षित रहनका लागि निम्न कुराहरूमा ध्यान दिनुहोस्।
2: भूकम्प र पराकम्प आएको बेला आत्तिएर नभाग्ने, घरका बरन्डा वा छतबाट हाम नफाल्ने र कसैलाई पनि हताशमा नपार्ने, बरु शान्त रहनका लागि सान्त्वना दिने, साथै बालबालिका तथा वृद्ध वृद्धा महिला र अशक्तलाई प्राथमिकतामा राखी सुरक्षित ठाउँमा जान सहयोग गर्ने।
1: भूकम्प र पराकम्प आएको बेला सुरक्षित रहनका लागि आफू भएको स्थानमा सुरक्षित स्थान हेरी जमिनमा बस्नुहोस्। आफू आफ्नो टाउकोलाई बलियो वस्तुले ढाक्नुहोस्। ढाकेको वस्तुलाई बलियो गरी समाउने।
2: यदि भूकम्पबाट घर भत्किएर त्यसले पुरिहाल्यो भने धैर्यताका साथ आफू बाँच्ने कुरामा विश्वस्त भएर खोजी तथा उद्धार टोलीको प्रतीक्षा गर्नुहोस्। त्यस्तो अवस्थामा सिटी फुकेर, सुसेली बजाएर वा बज्ने सामान भेटिए त्यसलाई बजाएर उद्धार कर्मीलाई जानकारी दिने प्रयास गर्नुहोस्।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना जस्तै बिजुलीको पोल, टेलिफोनको टावर अग्ला घरको मुनि वा भित्र नबस्नुहोस्। भूकम्प पश्चातका पराकम्पनले यस्ता संरचनाहरू भत्काउन र भत्किन गई जनधनको थप क्षति हुन सक्दछ।
2: भूकम्प गए पश्चात त्यसबाट पुगेको क्षतिबाट आगलागी, ढुङ्गा खस्ने, पहिरो जाने जस्ता नयाँ जोखिमहरू उत्पन्न हुन सक्दछन्। त्यस्ता जोखिम कम गर्नका लागि सबैले सावधानी अपनाउने। भूकम्पको समयमा हल्लिएर खस्न सक्ने वस्तुहरू जस्तै फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तकका ऱ्याक, ग्यास सिलिन्डर, पानीका ट्याङ्की जस्ता वस्तुहरूले चोटपटक लाग्न सक्ने तथा मृत्युका मुख्य कारक हुन सक्दछन्। त्यसैले कार्यालय र घरभित्र रहेका यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि भित्तामा हुक, बोल्ट वा डोरीको सहायताले बलियो गरी अड्याएर राख्ने।
1: घर निर्माण गर्दा भवन निर्माण आचार संहिताको पालना गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्ने
2: र सबै परिवारहरूले भूकम्पको समयमा लिएर हिँड्न मिल्ने झटपट झोलाको तयारी गर्ने, जसमा ब्याट्री सहितको टर्च लाइट, सुक्खा तयारी खानेकुरा, खानेपानी, डोरी, रेडियो, नगद पैसा, अत्यावश्यक औषधिहरू, आफ्नो महत्वपूर्ण परिचय पत्र लगायतका कागज पत्रहरूको प्रतिलिपिहरू राख्ने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना संघको सहकार्यमा थलारा गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँले आफ्नो गर्ने कर्तव्य सबै पुरा गरिसक्नुभयो। तपाईँको श्रीमतीलाई निको नहुने विराम लागेको छ, तर उहाँलाई नभन्नुहोला, आफूलाई सम्हाल्नुहोस्, अब धेरै खर्च नगर्नुहोस्।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: धेरै बिग्रियो यो मोटरसाइकल, कता लैजाने होला।
2: हो, तपाईँहरू पनि यस्तै मोटरसाइकल बिग्रेर चिन्ता तथा तनावमा हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, बझाङमा छँदैछ भरपर्दो मोटरसाइकल मर्मत गर्ने महालिङ्ग अटो सर्भिस सेन्टर। तपाईँको मोटरसाइकलको हरेक समस्या, बिग्रिएको इन्जिन होस् या खराब टायर, समयमै भरपर्दो तरिकाले समाधान गरिन्छ।
1: वाह, यस्तो राम्रो सेवा! हरेक पाठ पूजाहरू पनि सुपथ मूल्यमा पाइयो त महालिङ्गमा।
2: त्यति मात्र होइन नि, हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन स्पार्केटदेखि इन्जिन इन्जेक्टरसम्म सबै एकै ठाउँमा, साथै हाफ इन्जिन र फुल इन्जिनको पनि काम गरिन्छ।
3: हाम्रा सेवाहरू, सम्पूर्ण कम्पनीका मोटरसाइकल समयमै र भरपर्दो दिगो तरिकाले मर्मत गरिनुका साथै मोटरसाइकलका हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन, स्पार्केट, ह्यान्डल, क्लोज प्लेट, ब्रेक, सिट कभर, मिटर, फिल्टर, सकर, मडगार्ड, एफआई मोटर, इन्जिन इन्जेक्टर आदि जस्ता पार्ट पूर्जा सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै हाफ इन्जिन, फुल इन्जिनको काम पनि गरिन्छ। चैनपुरका लागि प्रोप्राइटर सन्तोष धामी, मोबाइल 9865700004, 9800064408, रिङ रोड चैनपुर बझाङ। शाखा कार्यालय झोताका लागि प्रोप्राइटर दीपक धामी, मोबाइल 9869902477, इन्भेस्टमेन्ट बैंक नजिक झोता बझाङ।
4: बझाङ जिल्लामै सबैभन्दा पुरानो सर्भिस सेन्टर
2: महालिङ्ग अटो सर्भिस सेन्टर,
4: दक्ष तथा अनुभवी मिस्त्री भएको एकमात्र भरपर्दो सर्भिस सेन्टर।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
5: विपद पूर्व तयारीका लागि तलकुट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: विपद जै बेला पन आउन सक्दो छ।
5: विपदले जन धनको नाश गर्दो छ।
6: विपद भनेको क्या क्या हो त?
5: विपद भनेको विभिन्न प्रकोप बाटी हाम्रा जीवनमी नआउने दुःख, कष्ट, पीडा, आपद विपद आइलाग्नु हो। जसो आग लाग्नु, बाघ लाग्नु, भुइँचालाले घर छाना भत्काउनु, चिड्को पर्नु, महामारी रोग कष्ट आई माइस मर्नु, चौपाया खती हुनु, बाढी पहिरो आई घर खेती जिमी जग्गा पुल भवन बाटोघाटो सडक संरचना बगाउनु, सवारी दुर्घटना हुनु, अत्यधिक हावाहुरी चल्नु, रुख ढल्नु आदि हो।
6: विपदबाट बस्नकी लागि पूर्व तयारी अरिराख्नु बुद्धिमानी हुँदो छ। जसो कि बाढ हालिराख्या सरु बस्दो छ।
5: पूर्व तयारी भनेको क्या हो, कसरी गर्नु पर्दो छ?
6: जसो कि जथाभावी आगो नलगाउनु, नानातिना केटाकेटीका हात आगो बाल्ने चिज नदिनु, केही अरि आगो लागि हाल्या सबै लागि निभाउनु,
5: हावाहुरी लाग्ने चिड्को पर्ने समयमा आफ्नो ख्याल हर्नु,
6: बाढी पहिरो लाग्ने जस्ता ठाउँमा घर छाना नबनाउनु, बरु सबै मिली वृक्षारोपण अर्नु, बाढी पहिरो जसो विपद लाग्ने जसो भए सुरक्षित ठाउँतिर जानु, ओल्ला पल्ला छर छिमेकी, नजिकका पुलिस चौकी, ओडा कार्यालय रे गाउँपालिकातिर खबर हर्नु,
5: भुइँचालो आएका बेला नआत्तिनु, टाउको बच्ने अरी जोगिनु, सकेसम्म खुल्ला ठाउँतिर जानु, नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी घर गाउँपालिकाको मापदण्ड अनुसार बनाउनु,
6: सडकमा जथाभावी बालबालिका पशु चौपाया नछोड्नु, ट्राफिक नियमको पालना अर्नु, यसा कुरा जानी राख्नु,
5: पानीका स्रोत, शौचालय, घर आँगन वरपर सधैँ सफा राख्नु, साबुन पानीले हात धुने बानी अर्नु, नियमित खोप लगाउनु, महामारी रोग कष्ट आया कि अस्पताल जानु, भिड भाडमी नजानु, जानै पड्या मास्क लाउनु, मुख छोप्नु,
6: रेडियो सुन्ने, पत्र पत्रिकाका समाचार हेर्ने पढ्ने बानी अर्नु,
5: घाँस दाउरा वनपात जाँदा अप्ठ्यारा पड भिड अल्का रुख नजानु,
6: रे जीवनकै क्षति हुने अरि जथाभावी दारू रक्सी जस्ता लागु पदार्थको सेवन नअर्नु।
5: कलक बहादुर रोकाया विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति संयोजक तथा तलकोट गाउँपालिका अध्यक्ष यादव भट्टराई प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर जेठारा विपद फोकल पर्सन फोन 9868 54 49 54 विपद पूर्व तयारीका लागि तलकोट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
7: ओहो दाजु, छकाल छकालै त्यो पछाडिन्नु, त्यो हन्त ट्याङ्की हालिबन विषादी छड्न लागेको है त।
2: हरे कहाँ मान्त है, यहाँ त मैले लगाएको तरकारी पनि किडा मिडाले सिद्ध्याइदियो, यो फलफुल पनि सिद्ध्याइदियो, तहाले यो ट्याङ्की पछाडि दो हालिकन कीटनाशक विषादी छड्न लागेको, यो छड्याएको निको भएन है त।
7: दहेर दाजु, यो औषधि छड्कनु नै, माउरीलाई पनि असर हुँदो, बाली नालीमा पनि असर हुँदो, उत्पादनमा पनि अहिले निको निको धेक्यापन पछि हुँदैन पो, माइस खी पशु चौपाएकी पनि खुबै असर पार्दछ अहिले, अचेल तरकारी निको लागे पनि पछि यो घट्दै जानु छ, त्यसैले यो छर्किनु नै दाइ।
2: एहे हत भाजा, यो मैले त कीटनाशक औषधि छडिकन बेकारी हिलाइन, छकालै हुँ त टङ्की लिकन आया एउटो यी किडा मिडा मारु भनिकन, यो त खतम अत्तो रहेछ, तुहीले पो सिकाए त, माइसकी पनि असर अड्ने, पशु चौपाया फलफुल बोट बिरुवा सबै यी तरकारी सबै खतम पार्दो रहेछ है त। मैले त पर मौरा पनि पालेका, मौराखी पनि असर हेर्ने रहेछ, गोरु भैँसा पालेका तिनीहरू पनि असर हेर्ने रहेछ, अहिले कि राउँडो भने क्या हेर्नु त, मुदा छट्दैन त हो भया, मेरा गोरु भैँसा परौँडा मौरा हो र पालेका नमै हुन दिने ती त हुन् त हो भया, मैले बन्द अरे हात भाजा, तैँले ठिक भनी द झा त झा।
8: कृषि उत्पादन बढाउने नाममा जथाभावी विषादी प्रयोग गर्दा तपाईँको स्वास्थ्य, माटोको उब्जनी शक्ति, पानीका स्रोत र वातावरणमा गम्भीर असर पर्न सक्छ। विषादीको असरले आँखामा जलन, छालामा समस्या, श्वास प्रश्वासमा गाह्रो हुने मात्र होइन, दीर्घकालीन रूपमा क्यान्सर जस्ता घातक रोग पनि निम्तिन सक्छ।
2: यसबाहेक माटोमा हुने लाभदायक किराहरू मरेर उब्जनी घट्ने खतरा हुन्छ भने तरकारी र फलफुलमा विषादीको अवशेष बाँकी रहने खतरा हुन्छ। साथै माहुरी, अरिङ्गाल जस्ता परागसेचन गराउने किराहरू घट्न गई परागसेचन प्रक्रियामा अवरोध आउन सक्छ। त्यसैले कृषि कार्यमा जैविक र सुरक्षित विकल्पहरू अपनाऊ, निमको घोल, गोठको मल, फेरोमोन ट्र्याप र लाभदायक किराहरू प्रयोग गरौँ। स्वस्थ किसान, स्वस्थ उत्पादन र सुरक्षित भविष्यको लागि हाम्रो अभियान।
8: 26 पातिभेरा गाउँपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: हेलो दाजु ढोग्निया, आज छकाल छकालै फोन गरिकन त मुखी दुःख दिया है।
1: भाग्यवानी भए बाजे, क्याको दुःख हुनु सम्झना बाजे, केही जरुरी कुरा है क्या?
0: खासमी किरण दाई, औधे नि हामी गाउँका समुदाय विपद व्यवस्थापन समितिका बैठकमै गएका हौ। हामीले पहिरो गएका बेला कहरी एकअर्काही सम्पर्क गर्ने, कहरी गाउँका हवै माइसकी पहिरोको सङ्कटबाट बचाइकन सुरक्षित ठाउँमा लैजाने भन्ने बारेमी छलफल गर्यौ।
1: ए, त्यो कुरो त राम्रो हो। म त त्यहीमा पनि बाल बालिका, बुढाबुढी, अपाङ्गता भएका मानिस, सुत्केरी, गर्भवती र बढी जोखिम नि भएका मानिस कि बढी प्राथमिकता दिनुपर्छ। हा बाजी, अरू क्या छलफल रह्या त तुमले?
0: हामीले गाउँमी विपदका समयमी भेला हुन सुरक्षित स्थान तोकेका छौँ। त्यहाँपछि आपद विपद पर्यो भने बस्न मिल्ने आपतकालीन आश्रय स्थलका रूपमी नजिकैका सामुदायिक भवन कि प्रयोग गर्ने भनिकन निर्णय गरेका छौँ।
1: ओहो, कति राम्रो निर्णय गरेछौ तुमले। अब त सुरक्षित ठाउँमा पुग्ने बाटो पहिचान गरी सबैकी सूचना दिनु पर्यो। हा, तापछि विपदकी लागि समुदायका कार्यदल पनि बनायो कि बनाएन तुमले?
0: ए दाई बनायौ, कसो देखे है? म प्राथमिक उपचार कार्यदलमी छु, त्यहाँपछि अनिस्की भन्या पूर्व सूचना कार्यदलमी स्वयंसेवक हो भनेकी छु। तमी क्या लाग्दो छ दाई?
1: अब त्यो कुरा त अनिस आफैले रोज्नु पर्ने हो। खोज र उद्धार र आपतकालीन व्यवस्थापनको अरू कार्यदल पनि छन्। आफ्नो इच्छा र क्षमता अनुसार समुदायका मानिस कि कुनै एक कार्यदलमा आबद्ध हुनु चाहिँ पर्दो छ। गाउँमा विपद व्यवस्थापन सम्बन्धी तालिम भइरहेका हुन्छन्। त्यस्ता तालिम र बैठकहरू विपदबाट हुने क्षति कमाउन धेरै उपयोगी हुने आएका छन्।
0: हो भने दाजु, उहिनी लिएका तालिमबाट सिकिकन मैले त घरमी झटपट झोला पनि तयार गरिसकेकी छु। त्यहाँपछि त्यहीमी महत्त्वपूर्ण कागजातको फोटोकपी, सुक्खा तयारी खाना, पानीका बोतल भया, साबुन, मन्जन, बुरुस, रिचार्ज कार्ड, टर्च लाइट, औषधि, सिट्टी, एकजोर कपडा, छाता, महत्त्वपूर्ण फोन नम्बर टिप्याएको डायरी, त्यहाँपछि अरू अति जरुरी सबै सामग्री राखिसकेका छु मैले त।
1: ओहो, आजको छकाल त साह्रै राम्रो भयो। तु हातका कुराकानीले मुखी पूर्व तयारी अवस्थामा रहेको समुदाय सधैँ अरूभन्दा बढी सुरक्षित हुन्छ र हाम्रो गाउँ पनि पक्कै अगाडि छ भन्ने विश्वास पो रह्यो त।
0: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घका सहकारीमी थलारा गाउँपालिकाबाट ही जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

0: जय पृथ्वी एफएम 96.3 मेगाहर्ट्ज मानवता को आवाज।
1: आदरणीय प्रिय श्रोताजीहरू नमस्कार, जय पृथ्वी एफएम नेटवर्कको बेलुकी प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। बिहानदेखि दिनभरिका आफ्ना कामकाज सकेर आरामको छेडमा हुनुहुन्छ होला, हामी यही समयमा तपाईको साथमा फेरि उपस्थित भएका छौं। अबका केही घण्टा हामी तपाईका लागि रोचक कार्यक्रम, जानकारीमूलक सामग्री र मनछुने प्रस्तुतिहरू सहित साथमा रहनेछौ। जय पृथ्वी एफएम नेटवर्क सुन्दै रहनुहोस्। धन्यवाद।

0: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सडक, खानेपानी, सिंचाइ, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रुपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश। रोजगारीको खोजीमा भारत जान सोचिरहनु भएको छ, अब चिन्ता नगर्नुहोस्।
2: विगत 4-5 वर्षदेखि सफल व्यवस्थापन गर्दै आउनुभएका बझाङ जिल्ला थलारा गाउँपालिका 4 गोत्राडी निवासी दिपेन्द्र खडायतको भारतीय रिफ्रेसमेन्ट होटल शान्तिनगर विल्सन गार्डन पुलिस स्टेशन नजिक बेङ्गलुरू कर्नाटकमा तपाईँलाई स्वागत छ।
1: यहाँ नेपाली दाजुभाइहरूले विश्वासका साथ काम गर्दै आउनु भएको छ। हालसम्म 50-60 जना भन्दा बढी नेपालीले रोजगारीको अवसर पाइसकेका छन्। क्लिनर, हेल्पर, कुक सेफ लगायतका पदमा सधैँ रोजगारी उपलब्ध छ। साथै भारतबाट नेपालका जुनसुकै स्थानमा सुरक्षित रूपमा पैसा पठाउने सुविधा पनि उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क गर्नुहोस् दिपेन्द्र खडायत प्रबन्धक 9972486387, मन्जुनाथ होटलका मुख्य सञ्चालक 9886364403 र विकास खडायत 9971323412।
1: भारतीय रिफ्रेसमेन्ट होटल बेङ्गलुरू, रोजगारी, विश्वास र आफ्नोपनको भरपर्दो गन्तव्य।
3: नेटो चौघर सामुदायिक वन उपभोक्ता समितिको सूचना।
4: यस नेटो चौघर सामुदायिक वनको आम भेला यसअघि तोकिएको मितिमा हुन नसकेको जानकारी गराउँदै नयाँ उपभोक्ता समिति गठनका लागि आगामी आम भेला तपसिलको मिति, समय र स्थानमा बस्ने हुँदा यस वनका उपभोक्ताहरू गैरी गाउँ, सेरा गदारा र धामी गाउँवासी सबैलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
3: तपसिल मिति भदौ 27 गते, समय बिहान 11 बजे, स्थान ढडार मस्टा माडु।
4: बलबहादुर धामी, सचिव नेटो चौघर सामुदायिक वन उपभोक्ता समिति, मस्टा बझाङ।
5: लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट 6 रजाडाको अपिल। यस लालीगुराँस सामुदायिक वनमा मस्टासा, ठगुन्ना र दहे, तलकोट 6 बढी गाउँ र मेलबिसोनाका मानिसहरूले नाग च्याउ, रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेल बिसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कार्यवाही भइजाने बेहोरा जानकारी गरिन्छ। लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट 6 रजाडा बझाङ।
6: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन इकाई बझाङमा दर्ता गरी सूचीकृत भई कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: सूचीकृत गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक, तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, चार, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, पाँच, संस्था समूह सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक, छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्टा गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तरछान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडाहरूमा, चौबिसपाथी भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6, केदारस्यू गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8, बित्थर्चिर गाउँपालिका वडा नम्बर 1, 2 र 3, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 गरी 45 वटा वडाहरू।
0: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: 26 पाथीभेरा गाउँपालिका वडा नम्बर 5, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2, जयपृथ्वी नगरपालिका वडा नम्बर 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2, खप्लर छान्ना गाउँपालिका वडा नम्बर 7 र 3, थलारा गाउँपालिका वडा नम्बर 3, 5 र 9 र केदारस्यू गाउँपालिका वडा नम्बर 6 र 8 गरी 18 वटा वडाहरू।
1: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: एक, कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख। दुई, कार्यक्रमको नाम रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख। तीन, कार्यक्रमको नाम बीज वृद्धि सहयोग कार्यक्रम, संख्या 1, बजेट 1.5।

0: एक पूर्ण रूपमा भरिएको अनुसूची दश बमोजिमको प्रस्तावना फारम थान एक दुई संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि थान एक जग्गाधनी प्रमाणपत्र लालपूर्जाको प्रतिलिपि थान एक वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा पाँच वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि थान एक स्थायी लेखा नम्बर तथा प्यान प्रमाणपत्रको प्रतिलिपि थान एक आर्थिक वर्ष 2081-82 वा 2082-83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि थान एक आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिश पत्र थान एक पुनश्च प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढ़ी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ साथै सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र पनि छुट्टा छुट्टै पेश गर्नुपर्नेछ थप जानकारी तथा आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 092-421-304 सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 98-44-67-81-70 कमल बहादुर खड्काको मोबाइल नम्बर 98-68-59-04-63 र जुनकला साउदको मोबाइल नम्बर 98-41-67-14-99
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी चरित्र नारायण यादव कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चैनपुर बझाङ

0: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
1: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा।
1: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ।
2: सरसफाई सबैभन्दा ठूलो सम्पत्ति हो, त्यसैले आफ्नो घर आँगन सफा राखौं र आफू पनि सफा बनाऊ।
3: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
4: भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टासा ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मस्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक मिति, समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मस्टा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, 7 वडाका वडाध्यक्षज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा नम्बर 7 का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर 7 का पूर्व सदस्य, अध्यक्ष, शिक्षक, शिक्षिका, स्वास्थ्य कर्मी, यस संस्थाका संचालक समितिका पदाधिकारी, लेखा समिति, ऋण समिति, शेयर सदस्य, आमा समूह, महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल, अपाङ्ग सञ्जाल, सुरक्षा कर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी भद्र भलाद्मी र वडा नम्बर 7 का दय मल्ला ठकुन्ना, तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू: सड़क नाटक, डेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान हिमालय माध्यमिक विद्यालय मस्टासा ठकुन्ना बझाङ। समय बिहान 11 बजे। नोट: प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति, ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसी ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष, शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टा गाउँपालिका वडा नम्बर 7 ठकुन्ना बझाङ।
0: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान: शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ। थप जानकारीका लागि फोन नम्बर 092-421-0058।

0: time check. अहिले 5 बजेको छ.
1: It's 5 p.m.
2: बेलुकी 5 बजेको थाहा अपडेटमा जगतको नमस्कार. नेपाल एसएससी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको छ. आज भएको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएईलाई 44 रनले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि जितेको हो. उपाधि जितेसँगै नेपाल दोस्रो पटक एसिया कप एक दिवसीय क्रिकेटमा छनौट भएको छ. मलेसियाको बायोमास ओभरमा नेपालले दिएको 314 रनको लक्ष्य पछाएको युएईले 49.1 ओभरमा सबै विकेट गुमाएर 269 रन मात्रै जोड्न सकेको थियो. रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज 1 गते घोषणा हुने भएको छ. करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो. साउन 1 गतेदेखि सुचारू भएको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनिएको थियो. तर भोटेकोसी बाढ़ीका कारण देशमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो. अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले असोज 1 गते भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरेको जनाएको छ. विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले असोज 1 गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो. भोटेकोसी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ. त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्बन्ध विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो. अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरंग ओपीडी वार्ड प्रयोगशाला औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क रूपमा पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायक महानिरीक्षक दामोदर पौडेलले बताउनुभयो. उहाँका अनुसार भोटेकोसी हुँदा त्रिशुली नदीमा आएको बाढ़ीका कारण मानवीय र पशु चौपायमा क्षति पश्चात फैलन सक्ने संक्रमण जन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको हो.

सिक्टासि चाहिँ आज नै आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 वर्षभित्र आयोजना सम्पन्न गर्ने निर्देशन दिए अनुरूप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। बजेट र जनशक्तिको अभाव नभए अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै काम सकिने उहाँले बताउनुभयो। उहाँका अनुसार हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रूपियाँ खर्च भइसकेको छ। मर्म सम्हारको काम नियमित रूपमा चल्ने भए पनि आयोजना निर्माणको बाँकी काम 5 वर्षमा सक्ने गरी अहिले काम भइरहेको हो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। जगत बिदा हुन्छु। नमस्कार।

0: पातलिक सामुदायिक वन 26 पातिभेरा गाउँपालिका ओडा नम्बर 5 को अत्यन्त जरुरी सूचना।
1: यस पातलिक सामुदायिक वनको चार किल्ला पूर्वमा मौरे खोला हुँदै हिउँगोठको डाँडासम्म, पश्चिममा उजलकाँडा धारदेखि खोरी सामुदायिक वनको सिमानासम्म, उत्तरमा खोरी सामुदायिक वनको सिमाना हुँदै हिउँगोठका भिटासम्म र दक्षिणमा गौचर क्षेत्रभन्दा माथि उल्लेखित बन्द गरिएका क्षेत्रभित्र जो कोहीलाई पनि छाडा पशु चौपाया चरिचरण, आलो काँचो दारकाठ, आगजनी, चोरी सिकारी, रुख बुट्यान फरानी, सीमा मिच्ने, ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्ने लगायतका कार्य गर्न बन्देज गरिएको छ। यदि तोकिएका यी चार किल्लाभित्र समितिको जानकारी बिना अवैध कार्य गरे गराएको पाइएमा वा यस सूचनाको अवज्ञा गरेमा यस वन उपभोक्ता समितिको निर्णय र वन ऐन नियमावली अनुसार कानूनी कार्यवाही गरिनेछ।
0: साथै यस वनको बन्द क्षेत्रभित्र छाडा छोडिएको अवस्थामा पशु चौपाया भेटाएकाले उपभोक्ता समिति र वन हेरालाले नियन्त्रणमा लिई सन्ने बाटा खोरमा थुनेको हुँदा उक्त थुनिएका पशु चौपाया पहिचान गरी वन समितिले तोकेको जरिमाना तिरी लैजान हुन यसै सूचना मार्फत जानकारी गराउँदछौ। यदि कसैको पशु चौपाया यतैबाट हराएमा वा मरेमा वन समिति तथा वन हेराला जवाफदेही नहुने बेहोरा पनि अवगत गराउँदछौ।
1: गिरिधामी अध्यक्ष, गजेन्द्र ठगुन्ना सचिव, रकरे ठगुन्ना वन हेराला एवं समस्त पातललेक सामुदायिक वन उपभोक्ता समिति 26 पातिभेरा गाउँपालिका वडा नम्बर 5 बझान।
2: मिलन फोटो स्टुडियो चैनपुरको धमाका।
3: समयको माग र ग्राहकको चाहना अनुसार मिलन फोटो स्टुडियोमा आधुनिक डिजिटल मेसिनद्वारा डोरी छपाई सहित डिजिटल परिचय पत्र बनाउने काम धमाधम भइरहेको बेहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। साथै जिल्लाभरिका जुनसुकै कार्यालय, पालिका र विद्यालयबाट परिचय पत्र बनाउनको लागि अर्डर भए आएमा मिलन फोटो स्टुडियोका स्टाफहरू आफै गएर फोटो खिच्ने र डोरी छपाई सहित परिचय पत्र बनाएर सम्बन्धित ठेगानामा उपलब्ध गराइने र विद्यालयको हकमा इमिस कोडको आधारमा विद्यार्थी परिचय पत्र बनाइन्छ।
2: साथै मिलन फोटो स्टुडियोमा साइनबोर्ड, नागरिक बडापत्र, ब्यानर, निमन्त्रणा कार्ड, गेम ड्रेस, झोला र गाडीको नम्बर प्लेट छपाई सहित खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्। सम्पर्क मिलन फोटो स्टुडियो चैनपुर बझाङ, फोन नम्बर 0942421166, मोबाइल नम्बर 9848450831, 9865988888 र 9840211391।
0: सुनकुडा क्याम्पसको 4 वर्षे स्नातकतः प्रथम वर्ष आंशिक 2082 विद्यार्थीहरूले परीक्षा फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार 2082 सालको 2083 सालमा सञ्चालन हुने 4 वर्षे स्नातकतः बीबीएस तथा बीएड प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूले 2083 साल भाद्र 18 गतेदेखि 2083 असोज 12 गतेसम्म नियमित दस्तुर तथा 2083 असोज 16 असोज 22 गतेसम्म दोब्बर दस्तुर तिरी समयमै परीक्षा आवेदन फारम मर्न हुन सम्बन्धित विद्यार्थी वर्गहरूका लागि यो सूचना प्रसारण गरिएको छ।
0: तपसिल, हालसालै खिचेको व्हाइट ब्याकग्राउण्ड भएको पासपोर्ट साइजको फोटो 2 प्रति, यस क्याम्पसको नाममा रहेको नबिल ब्याङ्कको खाता नम्बर 0700101750315 परीक्षा शुल्क बुझाएको सक्कल भौचर।
1: नोट, आंशिक परीक्षा दिने परीक्षार्थीहरू 2074 सालमा भर्ना भई 2075 सालमा प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटकको परीक्षा हुनेछ। 2081 सालमा प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा अनुतीर्ण भएकालेसम्म परीक्षा फारम भर्न पाउनेछन्। साथै 2082 प्रथम वर्ष नियमित परीक्षा दिएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्।
0: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख, सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका 9, सुनकुडा बझाङ। सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
1: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ।
0: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाउपत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश सित भएको मितिले 7 दिनको दिउँसो 12 बजेभित्र। दरभावपत्र खोल्ने मिति र समय दरभावपत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
1: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय, भोपुर, बझाङ। सुनकुडा क्याम्पसमा भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस बी थर्चिर गाउँपालिका 9 सुनकुडा स्थित सुनकुडा क्याम्पस बझाङमा यसै शैक्षिक सत्र 2083 लागि स्नातक तह प्रथम वर्षमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गरिन्छ।
1: सञ्चालित कार्यक्रमहरू बीएड तर्फ नेपाली एजुकेशन, इंग्लिश एजुकेशन, हेल्थ एजुकेशन र पपुलेशन एजुकेशन
0: र बीबीएस तर्फ एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
1: हाम्रा विशेषताहरू:
0: त्रिवीबाट सम्बन्धन प्राप्त क्याम्पस,
1: शैक्षिक गुणस्तरको सुनिश्चितता भएको,
0: कम्प्युटर ल्याबको व्यवस्था भएको,
1: पुस्तकालय सेमिनार हलको व्यवस्था भएको,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गरिने, इन्टरनेटको व्यवस्था भएको, प्रोजेक्टरको माध्यमबाट पठन पाठनको व्यवस्था भएको,
1: छात्रावासको व्यवस्था भएको।
0: भर्ना कार्यक्रम: भर्ना फाराम वितरण 2083 असार 8 गतेदेखि भाद्र मसान्तसम्म। भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म। कक्षा सञ्चालन मिति 2083 असोज पहिलो हप्तादेखि। थप जानकारीका लागि सम्पर्क 97-64-43-73-35, 98-43-43-41-26 र 98-68-57-68-95।
1: इमेल sunkudacampus@gmail.com।
0: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख,
1: सुनकुडा क्याम्पस, बिथर्चिर गाउँपालिका, उडा नम्बर 9, सुनकुडा, बझाङ।
4: श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समिति कैलाशको सूचना। यस जयपृथ्वी नगरपालिका वडा नम्बर 1 अवस्थित श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समूहको पूर्वमा लुच्छेमेला, नौलावन खर्क, बगर डाँडा, किटखोला, पश्चिममा गुरैल डाँडा, विनायक काँध हुँदै साङ्ग्रे डाँडा, उत्तरमा बटकोरेला खोला, साउनाकोट डार खोला हुँदै आर्खाल र दक्षिणमा साङ्ग्रे डाँडा हुँदै जेठी बहुरानी डाँडा, यी 4 किल्ला यस श्री विनायक पिमिटाडा सामुदायिक वनको क्षेत्र भएकाले यस क्षेत्रभित्र काठ चोरी पैठारी, जडीबुटी संकलन तथा चोरी पैठारी, उत्खनन, आगजनी, चोरी सिकारी, फाडा चरी चरण जस्ता सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा बन्द गरिएको बेहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ। अन्यथा यस सूचनाको पालना नगरेमा यस सामुदायिक वनको विधान र कार्ययोजना समुदायको निर्णय बमोजिम कार्यवाही भइजाने बेहोरा सरकारवाला सबैमा जानकारी गरिन्छ।
5: लोक बहादुर सिंह कार्यवाहक अध्यक्ष, रसिला देवी सिंह सचिव, गीता विक कोषाध्यक्ष, जगत बहादुर सिंह वरिष्ठ सदस्य एवं समस्त श्री विनायक पिमी डाँडा सामुदायिक वन उपभोक्ता समूह जनपा 1 कैलाश बझाङ।
6: छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ। आउनुहोस् फेरि एकपटक जय पृथ्वी एफएममा रमाइलो गरौं।

0: दर्शन गरे है सम्झिजीको, सम्झिजीको छिमेकीलाई पनि दर्शन गरिहाल्छु।
1: आइयो बाबा, छोरी भेटौँ भनेर आएको।
2: हजुर, अब हामीलाई केही भन्ने होइन, बिहानै उठेर हिँड्ने, आफ्नो सुरमा हिँडिया छ, अब यहाँ जान्छु वहाँ जान्छु केही भन्ने होइन।

0: बुढाले कहाँ हिँड्यो? तिनजना बुढाबुढीमा चाहिँ
1: छोरो घरमा छैन,
2: दुईजना हुनुहुन्छ त, काम गर्नु न मिलेर,
0: दुईजना मिलेर गर्दा हुँदैन, मेरो काम छ,
2: म गएँ।

0: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना। लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: सेवाहरू: पेटको दुखाइ, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार,
2: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झमझमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने,
0: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने,
1: छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने,
2: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको इसिजी गरिने,
0: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने,
1: चिकित्सा बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको,
2: जनरल अपरेशन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क फोन 092-421-167 र मोबाइल 98-58-48-64-04।
0: जय पृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ।
3: सुनकुरा क्याम्पसको स्नातक तह प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थी वर्गहरूका लागि सूचना।
4: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस सुनकुडा क्याम्पस बझाङको व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्तर्गत शैक्षिक वर्ष 2083-84 लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम तपसिल बमोजिम हुने भएकाले सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: भर्ना कार्यक्रम, भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि।
4: भर्ना हुने अन्तिम मिति 2000 सिल बमोजिम हुने भएकाले सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: भर्ना कार्यक्रम, भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि।
4: भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म।
3: कक्षा सञ्चालन 2083 असोज पहिलो हप्तादेखि।
4: भर्ना हुन आउँदा आवश्यक पर्ने कागजातहरू एसईई ग्रेड सीट, एसईई प्रमाणपत्रका साथै चारित्रिक प्रमाणपत्रका प्रतिलिपि एक एक थान।
3: कक्षा 12 उत्तीर्ण गरेका ट्रान्सक्रिप्ट, माइग्रेसन सक्कल, प्रोभिजनल र चारित्रिक प्रमाणपत्रहरूका प्रतिलिपि।
4: कक्षा 11 ग्रेड सीट प्रतिलिपि एक थान।
3: पासपोर्ट साइजको फोटा 4 प्रति।
4: भर्ना शुल्क शिक्षाशास्त्रको लागि 5,925 रुपियाँ,
3: व्यवस्थापनका लागि 6,525 रुपियाँ
4: र नबिल ब्याङ्कको चल्ती हिसाब नम्बर 07001015003 भर्ना शुल्क बुझाएको सक्कल भाउचर साथमा ल्याउनु पर्नेछ।
3: नोट: शिक्षा शास्त्र संकायमा भर्ना हुन जीपीए 2.01 माथि हुनुपर्नेछ।
4: शिक्षा शास्त्र संकायमा पढाइ हुने विषयहरू अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र जनसंख्या शिक्षा।
3: व्यवस्थापन संकायमा पढाइ हुने विषयहरू लेखाशास्त्र, वित्तीय शास्त्र र बजार शास्त्र।
4: थप जानकारीका लागि सम्पर्क 97-64-43-73-35, 98-43-43-41-26 र 98-68-57-68-95।
3: इमेल सुनकुट

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ बझाङको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाइमा सूचीकृत भई अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम। लक्षित लाभग्राही 16-40 उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम लक्ष्य 16 पटक, बजेट 64 लाख। अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको लागतको बढ़ीमा कुल 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु, क्रियाकलापहरू कार्यविधिको दफा 4 बमोजिम। तरकारी व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण, तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण, दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकर छुर्पी उत्पादन, च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन र बजारीकरण, मासु जन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण, अदुवा बेसार र मसला जन्य बालीको प्रशोधन तथा बजारीकरण, मौरी पालन व्यवसाय र मह प्रशोधन, जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण, प्राङ्गारिक गडेउली मल उत्पादन तथा बजारीकरण, खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन भण्डारण तथा निर्यात, फलफूल प्रशोधन र बजारीकरण, व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन, प्राङ्गारिक कृषि वस्तु निर्यात, घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय, ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन

0: प्रशोधन र भण्डारण, जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण, साना तथा मझौला खालको कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन, बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरूवा उत्पादन गर्ने व्यवसाय।
1: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची दुईको निवेदन र अनुसूची तीन अनुसार प्रस्ताव ढाँचा, निवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालनको लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर PAN प्रमाणपत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाइ चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 092421304, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 98447081170, कमल बहादुर खड्काको मोबाइल नम्बर 98689004063 र जुनकला साउन्दको मोबाइल नम्बर 98147714900।
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ चैनपुर बझाङ।
2: रिलुचोर माध्यमिक विद्यालयको कक्षा 11 को विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
3: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा 11 भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गते भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
2: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि 1-1 प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
3: प्यारीलाल जेठारा, प्रधान अध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टा छ रिलु बझाङ।

0: Time check. अहिले साँझको 6 बजेको छ.
1: It's 6 p.m.
2: जय पृथ्वी एफएम नेटवर्कमा अबको पालो उज्यालो 90 नेटवर्कद्वारा प्रसारित नेपाल दर्पणको
3: नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ. नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट.
4: युएलआई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट.
3: बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर. कृष्णभीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र.
4: हरेक विपदपछिको पीड़ामा कला र संगीतको भूमिका पनि निकै महत्वपूर्ण. कलाकार र गीत संगीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई.
5: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि कलाकारले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि राम्रो हुन्छ.
3: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु. विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड.
4: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै.
6: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना.
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ.
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म. प्रवेश परीक्षा 2083 भाद्र 31 गते.
7: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ.
6: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ.
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
6: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424.
8: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्.
9: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
10: साझा पृथ्वी, साझा दायित्व.
8: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ.
9: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ.
8: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी.
9: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं.
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त. श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333, 493-555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला सुरुमा नेपाल एसएससी प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको सुखद खबर। एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्न पाउने प्रावधान थियो। नेपाल च्याम्पियन बन्दै अर्को वर्ष बंगलादेश देशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको हो। नेपालले दोस्रो पटक एसिया कप खेल्नेछ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। आजको खेलमा नेपालका ओपनर आसिफ शेखले शतक बनाए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। आसिफले 106 रन जोडे। युएईका राहुल चोपराले शतक बनाए पनि टोलीको हार टार्न सकेनन्। युएई 49 ओभर 1 बलमा 269 रनमा अल आउट भयो। आसिफ प्लेयर अफ द म्याच बनेका छन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट भए। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्।
4: नेपाल प्रहरीको टिम्बुरे 2 त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका र अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढीको आज 18 दिन भइसकेको छ।
3: त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ।
4: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। सन् 2019 स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी सहज व्यापार प्रविधि सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। चीनको प्रविधि र नवपरिवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्नुहुँदै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान नवपरिवर्तन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी जिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो।
3: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाको काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ़नुपर्ने उहाँले बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि बागमतीका मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो। उहाँले बाढ़ी तथा विपद प्रभावित नागरिकको लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको समेत बताउनु भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
15: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
16: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
7: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
7: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
6: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
7: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
7: इतिहास गाथा र कथा, गाँठका कुरा,
6: गाँठका कुरा।
7: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने, बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णभीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र, हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई, भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13,54,09,00,000 रूपियाँ मौजात छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28,20,14,366 रूपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैंकका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
3: भोटेकोशी बाढ़ीमा अभिभावक गुमाएका 25 बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बाल गृहले बाढ़ीबाट अभिभावक बिन भएका 25 बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढ़ाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट अति प्रभावित जिल्ला रसुवा, धादिङ र नुवाकोटका बाल बालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। बाल गृहमा अहिले पनि विभिन्न कारणले अभिभावक बिन भएका 28 बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ।
4: विश्व प्राथमिक उपचार दिवस बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद बाढ़ी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, अघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन प्राथमिक उपचारको ज्ञान र सेवा अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्दका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ़ने कुरामा जोड़ दिएको छ। हालैको भोटेकोशी बाढ़ीमा पनि स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ।
3: अबको 3 भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढ़ी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 मंगलबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा आसपासका केही जिल्लामा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको हो। यी क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। पछिल्लो 24 रसुवा, नुवाकोट, धादिङ र गोरखा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यका सहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
4: गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यवसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफीको अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी, लोकल सिलेक्सन 10 र येलो क्याटुरा रहेका छन्। धुरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरूवा ल्याएर बेर्न उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा अहिलेसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको उहाँले जानकारी दिनुभयो।
3: वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
7: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
6: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि शुरू भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। वहाँले वर्तमान विश्व शासन, संरचना, शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। वहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताउनु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिन पिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमण पुगेका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
4: अब खेल खबर। नेपाल प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको खबर हामीले यसअघि शुरूमै प्रस्तुत गर्यौं। खेलको अर्को खबरमा नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि अहिले कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्स किङ्स खेलिरहेका छन्। फाइनल खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडलमा अहिले चलिरहेको छ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण यससँगै लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो। लीगमा 6 टोली सहभागी थिए। खबरको सिलसिला यति नै। आज शनिबार रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
6: आजको रंगदर्पण विपदको पीड़ामा मलम लगाउन मद्दत गर्ने गीत संगीतमा केन्द्रित छ।

10 गते रसुवाको भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीले ठूलो विनाश निम्त्यायो। केही समयमै घर, सडक, पुल, बजार र जलविद्युत आयोजनाका संरचनासँगै धेरै परिवारलाई तहस नहस बनायो। प्राकृतिक विपदपछि पीडाको यस्तो घडीमा कला र संगीतको भूमिका के हुन सक्छ? त्रिपाल, खाद्यान्न र औषधि जस्ता भौतिक राहत प्रभावितसम्म पुग्न आवश्यक छ, तर विपदले मनमा छोडेको डर, त्रास र पीडालाई यस्ता सामग्रीले मात्र शान्त पार्न सक्दैनन्। इतिहास हेर्ने हो भने ठूला विपद र संकटपछि समाजमा गीत, कविता र सृजनाहरू जन्मिएका उदाहरणहरू प्रशस्तै छन्।

जब कुनै कलाकारले विपदलाई विषय बनाएर गीत सृजना गर्छ त्यसमा पीडितले आफ्नो दुःखको प्रतिबिम्ब भेट्न सक्छ। आफू एक्लो छैन, आफ्नो पीडालाई अरूले पनि महसुस गरिरहेका छन् भन्ने अनुभूति हुन्छ। रसुवा भोटेकोसीको विपद पछि नेपाली संगीत क्षेत्रले पनि यही भूमिका निर्वाह गर्न खोजेको देखिन्छ। केही कलाकारले विपदलाई केन्द्रमा राखेर सृजना गरेका गीतबाट प्राप्त आमदानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। कलाकारले आफ्नो सबैभन्दा ठूलो शक्ति आफ्नो स्वर र सृजना पीडितका नाममा समर्पित गर्नु आफैमा अर्थपूर्ण पहल हो।

0: विपदपछि नेपाली कलाकारले गीत संगीत र सांगीतिक कार्यक्रम मार्फत शोक व्यक्त गर्ने, जनचेतना फैलाउने र राहतका लागि सहयोग जुटाउने गरेका छन्। देशभित्र मात्र होइन विदेशमा रहेका नेपालीलाई पनि राहत, उद्धार र पुननिर्माणका लागि ऐक्यबद्ध गराउन सांगीतिक आह्वानले भूमिका खेल्न सक्छ। त्यसैले विपदपछि उद्धार र राहतसँगै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। गीत संगीतले समस्याको समाधान त गर्दैन, तर केही समयका लागि भए पनि मानिसलाई पीड़ा र त्रासबाट बाहिर ल्याउन, मनलाई शान्त बनाउन र आशा जगाउन सहयोग गर्न सक्छ। घरबार गुमाएकाहरूका लागि पुनर्स्थापना र पुननिर्माणको यात्रा झनै लामो छ, तर यस्तो कठिन घडीमा समाजका विभिन्न तबकाले आफ्नो ठाउँबाट साथ दिने प्रयास गरिरहेका छन्। गीत संगीतले बाढीले बगाएको घर फर्काउन सक्दैन, हराएको आफन्त भेटाउन सक्दैन, भत्काएको पुल वा सड़क तत्काल बनाइदिन सक्दैन, तर यसले पीड़ितको मनमा लागेको चोटमा केही क्षणका लागि भए पनि मलम लगाउन सक्छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान का उपकुलपति शम्भु राई:
1: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि सहानुभूति दिने कुराले एउटा भयो। जे जस्तो भयो त्यो भएको एकदम नमिठो छ। अब उहाँहरूको लागि चाहिँ त्यही हो, मन बलियो बनाउने र हामी निरन्तर लागिराख्ने कलाकारहरूले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि, बनाउँदाखेरि, लेख्दाखेरि, भन्दाखेरि, प्रस्तुत गर्दाखेरि ल्याउँदाखेरि राम्रो हुन्छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
3: युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
2: बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र।
3: हरेक विपदपछिको पीड़ामा कला र संगीतको भूमिका पनि निकै महत्वपूर्ण, कला र गीत संगीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई।
2: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू, विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड।
3: र नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: कहाँबाट बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01 42 35 888 98 0 12 35 888।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
1: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा।
1: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ।
0: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 0924210058।
0: नेटो चौघर सामुदायिक वन उपभोक्ता समितिको सूचना।
1: यस नेटो चौघर सामुदायिक वनको आम भेला यसअघि तोकिएको मितिमा हुन नसकेको जानकारी गराउँदै नयाँ उपभोक्ता समिति गठनका लागि आगामी आम भेला तपसिलको मिति, समय र स्थानमा बस्ने हुँदा यस वनका उपभोक्ताहरू गैरी गाउँ, सेरा गदारा र धामी गाउँवासी सबैलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: तपसिल मिति भदौ 27 गते, समय बिहान 11 बजे, स्थान ढडार मस्टा माडु।
1: बलबहादुर धामी, सचिव, नेटो चौघर सामुदायिक वन उपभोक्ता समिति, मस्टा, बझाङ।
0: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
1: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
0: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश भएको मितिले 7 दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय, दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण, अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
1: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङ।
2: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सडक, खानेपानी, सिंचाई, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रूपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
3: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।

0: विकास निर्माणको जिम्मेवारी सरकारको मात्र होइन, नागरिकको पनि हो। आफ्नो गाउँ वा टोलमा भइरहेको निर्माण कार्यको निगरानी गरौँ। गुणस्तरहीन काम, ढिलासुस्ती वा अनियमितता देखिए सम्बन्धित निकायलाई जानकारी गराउँ। सकारात्मक सुझाव दिउँ, गलत कामको विरोध गरौँ। जनताको सक्रिय सहभागिताले विकासलाई प्रभावकारी र दिगो बनाउँछ। जिम्मेवार नागरिक बनौँ, समृद्ध समाज निर्माणमा योगदान गरौँ।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
2: लालीगुरा सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल। यस लालीगुरा सामुदायिक वनमा मस्टासा, ठगुन्ना र दहे, तलकोट छ, बडी गाउँ र मेलबिसोनाका मानिसहरूले नाग च्याउ, रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेल बिसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कारवाही भइजाने बेहोरा जानकारी गरिन्छ। लालीगुरा सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडा बझाङ।
3: सरसफाई सबैभन्दा ठुलो सम्पत्ति हो, त्यसैले आफ्नो घर आँगन सफा राखौँ र आफू पनि सफा बनाऊ।
4: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश। मिलन फोटो स्टुडियो चैनपुरको धमाका।
5: समयको माग र ग्राहकको चाहना अनुसार मिलन फोटो स्टुडियोमा आधुनिक डिजिटल मेसिनद्वारा डोरी छपाई सहित डिजिटल परिचय पत्र बनाउने काम धमाधम भइरहेको बेहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। साथै जिल्लाभरिका जुनसुकै कार्यालय, पालिका र विद्यालयबाट परिचय पत्र बनाउनको लागि अर्डर भए आएमा मिलन फोटो स्टुडियोका स्टाफहरू आफै गएर फोटो खिच्ने र डोरी छपाई सहित परिचय पत्र बनाएर सम्बन्धित ठेगानामा उपलब्ध गराइने र विद्यालयको हकमा इमिस कोडको आधारमा विद्यार्थी परिचय पत्र बनाइन्छ।
4: साथै मिलन फोटो स्टुडियोमा साइन बोर्ड, नागरिक बडापत्र, ब्यानर, निमन्त्रणा कार्ड, गेम ड्रेस, झोला र गाडीको नम्बर प्लेट छपाई सहित खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्। सम्पर्क मिलन फोटो स्टुडियो चैनपुर बझाङ, फोन नम्बर 0942421166, मोबाइल नम्बर 9848450081, 9865988888 र 9840211391।
0: विकास निर्माणमा पारदर्शिता र जवाफदेहिता भए मात्र जनताको विश्वास कायम रहन्छ। योजनाको बजेट, लागत, कार्य अवधि, प्रयोग हुने सामग्री र खर्चको विवरण सार्वजनिक गरौँ। उपभोक्ता समिति, निर्माण व्यवसायी र सम्बन्धित निकायले सबै जानकारी खुला राख्दा अनियमितता कम हुन्छ र नागरिकको सहभागिता बढ्छ। विकासलाई सफल बनाउन सूचना लुकाउने होइन, सूचना साझा गर्ने संस्कार बसालौँ। पारदर्शिता नै सुशासनको पहिलो आधार हो।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
2: श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समिति कैलाशको सूचना। यस जय पृथ्वी नगरपालिका वडा नम्बर 1 मा अवस्थित श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता

0: मान्छे
1: अहिले साँझको 7 बजेको छ।
0: मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीन बीच सहकार्य आवश्यक रहेकोमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड। सल्यानमा भएको दुई छुट्टै सवारी दुर्घटनामा 4 जनाको मृत्यु। 2 दिने ब्रिक्स सम्मेलन नयाँ दिल्लीमा शुरू। सम्मेलनको उद्देश्य कसैका विरूद्ध नभई अलग पहिचानका लागि भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट।
2: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ?
3: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
2: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
3: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
2: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
3: र अझ रमाइलो कुरा,
2: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
3: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
2: सेवा सुचारू गर्न आफ्नो फोनमा #444# डायल गर्नुहोस्। 4G भोल्टे
4: नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। भोटेकोसी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। सो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, DNA प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका कार्य गरिरहेको छ। बाढीका कारण भोटेकोसी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्ने काम भइरहेको छ। फेला परेका शव वा शरीरका अङ्गका मुचुल्का लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, ब्याङ्क कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने कार्य प्रहरीले गरेको छ। भोटेकोसी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डीएनए नमुना संकलन गरिएको छ। संकलित नमुनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र खुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डीएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिंगापुरका विज्ञ नेपाल आउनु भएको छ। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। डीएनए परीक्षणका लागि 4 मेसिन सञ्चालनमा छ। सो मेसिनले आवश्यक तयारी पश्चात 90 मिनटमा एउटा नतिजा निकाल्छ। शनिबार अपरान्नसम्म फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी 1230 शव माटो मुनि व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1779 गरी कुल 3065 डीएनए नमुना संकलन गरिएको छ। डीएनए परीक्षणलाई तीव्र बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ। डीएनए परीक्षणका कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न प्रहरीका त्यस सम्बन्धी सम्पूर्ण जनशक्ति परिचालित गरिएको छ। प्रहरीका सबै जनशक्तिलाई कुनै पनि बिदा नदिई 24 घण्टा खटाइएको छ। भोटेकोसी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवा सहित बैरङ, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित नेपाल चीन सम्बन्ध विषय कार्यक्रममा उहाँले भोटे कोशीको हालैको बाढीले नेपाल चीन बीचको सीमा केवल राजनैतिक सीमा रेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम सैटेलाइट तथ्यांक आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले चीन र नेपालले हिमालयको परिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनु पर्नेमा जोड़ दिनुभयो। राजदूत चाङले विपदमा चीन सरकारका तर्फबाट नेपाललाई ड्रोन, बेलीब्रिज, डीएनए परीक्षण उपकरण र उद्धार डुंगा लगायत 5 खेप राहत सामग्री उपलब्ध गराएको तथा सुरुङभित्रको उद्धार डीएनए पहिचान र फोरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका 24 विज्ञ पठाइएको जानकारी दिनुभयो। रसुवामा बाढ़ी आएको 18 दिन भइसकेको छ, तर सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि भने हरेक दिन झन लामो र पीड़ादायी बन्दै गएको छ। बाढ़ीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था पनि अहिलेसम्म थाहा हुन सकेको छैन। आशा र चिन्ता बीच दिन बिताइरहेका परिवारलाई अब आफ्ना मान्छे कहाँ छन् भन्ने एउटै प्रश्नले सताइरहेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
5: नेपालगंज उपमहानगर पालिका वडा नम्बर 20 कर्णसरी रोकाए छोराको खबरको पर्खाइमा हुनुहुन्छ। ठूलो छोरालाई भेट्न र गोसाई कुण्ड घुम्न काठमाडौँ हुँदै रसुवा पुगेका छोरा दीपक रोकाएसँग कर्णसरीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
6: दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उही काम गर्नुहुन्थ्यो, अनि त्यही ठुलो बुवा ठुलो मामलाई भेट्न जान्छु भनेर छोरो गएको हो। त्यहाँपछि माथि गोसाई कुण्डमा घुम्न गयो, 3 दिन त्यहाँ बस्यो। त्यहाँपछि फर्केर 2 दिन बुवा मामीसँग बस्यो। त्यहाँपछि 2 दिन पछि 1 दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
5: रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढी पछि सम्पर्क विहीन हुनु भएको छ। बाढी पछि कुनै खबर नआएको परिवार बताउँछन्।
7: बहिनी त जायौँ, जाइको घर हो, त्यही घरमा बसेका छौँ, त्यत्र काममा गएका हुन्। अब 3 छोरा छोरी छन्, त्यही पर वहाँ छन्, त्यहाँ हामी छौँ छौँ।
5: कोहलपुर नगरपालिका वडा नम्बर 11 अमर सिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुरा भएको थियो। भोलिपल्ट बिहान बाढी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घन्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
8: मेरो बाबाको नाम अमर सिंह चौधरी हो। मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ, पुरस्कार लागिसकेको।
5: कोहलपुरका 24 वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढी पछि सम्पर्क टुटेको छ। कोहलपुरकै बतासी चौधरीको पीड़ा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आशाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो, तर बाढी पछि दुवै सम्पर्क विहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ। बाँकीबाट रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये 2 जनाको मृत्यु भएको, 1 जना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्क विहीन रहेको नगरपालिकाले जनाएको छ। बाढी आएको 2 साता बित्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख, शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: सल्यानमा दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परि चारजनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका पाँच सिम्कमा बोलेरो दुर्घटनामा परि तीन र सोही गाउँपालिका तीन टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका पाँच सिम्कबाट दाङको तुल्सीपुर आउँदै गरेको बोलेरो सिम्कमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका छ पोखरीका आठ वर्षीय रेशम बुढाथोकी, उडा नम्बर पाँच सल्लेकी अठार वर्षीय विपना बुढाथोकी र उडा नम्बर पाँच सिम्कका पचास वर्षीय दिल्ली बहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। रेशम र विपनाको सल्यान जिल्ला अस्पताल र वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईदाङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो। जीप दुर्घटनामा अन्य तीनजना घाइते छन्। घाइतेहरूको सञ्जीवनी अस्पताल घोराईमा उपचार भइरहेको छ। यस्तै सल्यान त्रिवेणी गाउँपालिका तीन टाटकेमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार दाङकी शान्तिनगर गाउँपालिका एक पेदीखोला निवासी अन्दाजी 35 वर्षीय जिता केसीको सल मोटरसाइकलको चक्कामा बेरिएर दुर्घटना हुँदा उनको मृत्यु भएको थियो। भोटेकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवा टार मास्टार सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार फोसरेटार र केउरिनी हुँदै गल्छीतर्फ आवत जावत गर्न सकिन्छ। यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात काट्न बाध्य भएका छन्। लोमान्थाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका 80% घर चर्किएका छन्। लोमान्थाङको दिव्य दीप स्कूलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्ने नमिल्ने भएको छ। लोमान्थाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य चार ओडामा स्थानीयका अधिकांश घर बस्ने नमिल्ने गरी मध्यम तथा पूर्ण रूपमा क्षति भएको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरूङले भदौ 23 गते रातिको भूकम्पले पालिकाभित्रका स्थानीयका ढुङ्गा र माटोले निर्मित 80% घरमा क्षति पुगेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। धादिङको गल्छी स्थित बाढ़ी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उहाँले बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्वपूर्ण रहेको बताउनुभयो। कोशी राजमार्गपछि धनकुटामा निर्माण शुरू भएको 6 नम्बर बुधबारे लेटाङ सड़क 2038 सालदेखि निर्माणाधीन भए पनि अझै सम्पन्न हुन सकेको छैन। निर्माणको 45 वर्ष बितिसक्दा पनि धनकुटाका दक्षिण पूर्वी तथा पाँच थर इलाम र मोरङका उत्तरी क्षेत्रका बासिन्दाले सुरक्षित र सहज सड़कको सुविधा पाउन सकेका छैनन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
9: शुरूमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत स्थानीयले सड़क निर्माण थालेको भए पनि सरकार परिवर्तनसँगै काम रोकिएको थियो। बहुदल पछि 2050 सालमा जनसहभागिता जुटाएर पैदल हिँड्न मिल्ने ट्र्याक बनेको थियो। थप निर्माण पछि 2064 सालदेखि सवारी साधन सञ्चालन हुन थाले पनि सडकको अवस्था अझै कमजोर रहेको छ। कालो पत्रेका लागि ठेक्का लागेको 3 वर्षको समय सीमा सकिँदा समेत काम पुरा हुन सकेको छैन।
10: त्रिबहादुर थापा पहिला प्रधानमन्त्री हुँदा नै शिलान्यास गर्नुभएको बाटो हो यो, अनि त्यतिकै बिचमा अब त्यस्तै के भयो त्यतिकै रहेको थियो। पछि फेरि यो 50-52 सालदेखि चाहिँ फेरि अलिअलि यसरी अब हामीले नै श्रमदान गरेर सुरु गरेर अब यतिको चाहिँ बनाइयो। भर्खर बजेट चाहिँ पर्नु चाहिँ परेको छ है, तल बनाउँदै ल्याउँदैछ।
11: चाँडोभन्दा चाँडो बनिँदैदेखि र चाहिँ अब यहाँ बाटो केही यातायात सुविधा असुविधा भएदेखि 1.5 घन्टादेखि 2 घन्टामा हाम्रो तल नेटाङ भएको
9: 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित 2080 वैशाख 28 गते ठेक्का सम्झौता भए पनि हालसम्म सडकको भौतिक प्रगति करिब 40% मात्र पुगेको छ। सन्तोषी जोया एन्ड प्रदर्श जेबीले मोरङको लेटाङदेखि धनकुटाको छ नम्बर बुधबारेसम्मको 29.4 किलोमिटर सडक कालो पत्रे गर्न 77,03,53,000 रुपियाँमा ठेक्का पाएको थियो। हाल लेटाङतर्फ करिब 6 किलोमिटर सडक कालो पत्रे भएको छ भने 16 किलोमिटर कटिङ तथा 13 किलोमिटरमा सामान्य संरचना निर्माणको काम सम्पन्न भएको छ। निर्माण कम्पनीले सुरुमा वन क्षेत्र र विद्युतका पोल स्थानान्तरणमा भएको ढिलाइका कारण काम प्रभावित भएको जनाएको छ। समयमै निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरिए पनि कामले अपेक्षित गति लिन नसकेको 24 गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष दीपक कुमार श्रेष्ठले बताउनुभयो। पूर्वाधार विकास कार्यालय मोरङले निर्माण कम्पनीले काम जारी राखेकाले थप 1 वर्ष म्याद थप्ने तयारी गरेको छ। यस सडकको करिब 90% भाग मोरङ र 10% भाग धनकुटामा पर्छ। तर यसको सबैभन्दा ठुलो लाभ 5 थरका बासिन्दाले पाउनेछन्। साथै धनकुटाको दक्षिण पूर्वी क्षेत्र, इलामको पश्चिमी क्षेत्र र मोरङको उत्तरी क्षेत्रका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै यस क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धन र कृषि उपजले पनि सहज रूपमा बजार पहुँच पाउने अपेक्षा गरिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: अब अन्तर्राष्ट्रिय समाचार। उदयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी भूमिका खोजिरहेको ब्रिक्स समूहका नेताहरू व्यापार, लगानी तथा विश्वव्यापी द्वन्द्वका विषयमा छलफल गर्न आज नयाँ दिल्लीमा भेला हुनुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसूद पेजेस्कियन सहित अन्य 8 सदस्य राष्ट्रका नेताहरूलाई शिखर सम्मेलनमा स्वागत गर्नुभयो। युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीन बीच बढ्दो तनावका कारण फरक फरक भू राजनीतिक स्वार्थ भएका सदस्य राष्ट्रबीच साझा धारणा बनाउन समूहको क्षमता परीक्षण भइरहेका बेला सम्मेलन हुन लागेको हो। 18 ब्रिक्स सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीले यो समूह कसैको विरूद्धमा नभई आम सहमति कायम गरी अलग पहिचानका साथ अघि बढ्ने बताउनुभयो। ब्रिक्स सम्मेलनको पहिलो दिन नै दिल्ली घोषणा पत्र सर्वसम्मतिले पारित भएको छ। भारतले यो सम्मेलन 4th पटक आयोजना गरेको हो। सम्मेलनलाई सम्बोधन गर्नुहुँदै चीनका राष्ट्रपति सी जिनपिङले ब्रिक्स राष्ट्रहरू इतिहासको सही पक्षमा बलियो भएर उभिनु पर्नेमा जोड दिनुभयो। हिजो आयोजित ब्रिक्स बिजनेस फोरमलाई सम्बोधन गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ब्रिक्स कुनै पनि देश वा समूह विरूद्ध लक्षित नभएको बताउनु भएको थियो। इरानी राष्ट्रपति पेजेस्कियनले ब्रिक्स सदस्य राष्ट्रबीच राष्ट्रिय मुद्रा मार्फत व्यापार विस्तार गर्ने कदमको समर्थन गर्नुभयो। इरानले पश्चिमी वित्तीय प्रणालीमाथिको निर्भरता घटाउने तथा सदस्य राष्ट्रलाई आर्थिक दबावबाट जोगाउन सक्ने संयन्त्र निर्माणको वकालत गर्दै आएको छ। तेहरानले लामो समयदेखि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा अमेरिकी प्रतिबन्धको सामना गर्दै आएको छ। ब्रिक्सको स्थापना सन् 2006 ब्राजिल, रूस, भारत र चीनले गरेका थिए। सन् 2010 दक्षिण अफ्रिका समूहमा सामेल भएको थियो। त्यसैता समूहको विस्तार हुँदै सदस्य संख्या 11 पुगेको छ। समूहले विश्वको ठूलो जनसंख्या तथा विश्वव्यापी आर्थिक उत्पादनको उल्लेखनीय हिस्सा प्रतिनिधित्व गर्छ। चीन र रूसले ब्रिक्सलाई पश्चिमी प्रभुत्व, विशेष गरी संयुक्त राज्य अमेरिकाको प्रभाव घटाउने तथा उदयमान र विकासोन्मुख अर्थतन्त्र बीच सहयोग विस्तार गर्ने माध्यमका रूपमा हेर्दै आएका छन्। भारतका लागि यो शिखर सम्मेलनले अमेरिका र युरोपसँग सम्बन्ध विस्तार गर्दै रूस तथा इरानसँगको रणनीतिक साझेदारी कायम राख्ने प्रयासलाई उजागर गर्नेछ। भारतले ब्रिक्स मञ्च मार्फत चीनसँगको लामो समयदेखिको तनावपूर्ण सम्बन्ध सुधार गर्ने अवसर समेत खोजिरहेको छ। चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा आग लागी हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको छ। वृद्धाश्रममा रहेका व्यक्तिमध्ये 10 जनालाई मात्र सुरक्षित स्थानमा बाहिर निकाल्न सकिएको थियो। आगलागी नियन्त्रणका लागि दमकल, चिकित्सा टोली तथा छिमेकी क्षेत्रका उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरिएको थियो। हिजो राति लागेको आज बिहानसम्म पनि नियन्त्रणमा आउन कठिन भएको थियो। आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरोकार भएकाहरूले गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको फ्राइडे फोरम कार्यक्रममा सहभागी वक्ताहरूले भोटेकोशी र त्रिशुली बेसिनमा आएको बाढीपछि उत्पन्न संकटपूर्ण घडीमा सरकार, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र बिमा कम्पनीहरू एकै ठाउँमा उभिएर क्षति पुगेका जलविद्युत आयोजनाहरूको पुनर्निर्माण र पुनस्थापनामा जुट्नु पर्नेमा जोड दिनु भएको छ। वक्ताहरूले भविष्यमा जोखिम न्यूनीकरणका क्षेत्रमा आधुनिक प्रविधि अपनाउँदै नीतिगत सहजीकरण र द्रुत वित्तीय पुनरुत्थानको मार्गचित्र अवलम्बन गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भएको छ। कार्यक्रममा पूर्व ऊर्जा मन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भोटेकोशी र त्रिशुली नदी कोरिडोरमा आएको महाप्रलयका कारण संकटमा परेको जनजीवन र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि तत्काल विशेष क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले बाढीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना, सड़क पूर्वाधार, बस्ती र ठूलो संख्यामा मानवीय क्षति पुगेको उल्लेख गर्नुभयो। इपानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढीका कारण रसुवा त्रिशुली कोरिडोरका 12 जलविद्युत आयोजना र 1 सौर्य विद्युत आयोजना प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढीले कुल 669 मेगावाट क्षमताका आयोजनाहरूमा क्षति पुग्दा राष्ट्रिय विद्युत प्रणाली र ऊर्जा क्षेत्रको लगानीमा ठूलो धक्का पुगेको इपानले उल्लेख गरेको छ। बाँकीमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुरूप पछिल्लो समय सिक्टा सिंचाईको काम द्रुत गतिमा भइरहेको आयोजनाले जनाएको छ। बजेट र जनशक्तिको अभाव नभए अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै काम सकिने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने पूर्वाधार निर्माण तर्फ करिब 24 अर्ब रुपियाँ खर्च भइसकेको छ। आर्थिक वर्ष 2062-63 सुरु भएको आयोजना अन्तर्गत बाँकीको राप्ती सोनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 317 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य अघि सारिएको थियो। हाल 25,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुगिसकेको आयोजनाका निर्देशक आचार्यले जानकारी दिनुभयो। रसुवाको भोटेकोशीमा यही भदौ 10 गते आएको बाढीका कारण 12 ब्याङ्कका 17 शाखाहरू प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन प्रतिवेदनका अनुसार ब्याङ्कका शाखाहरूमा 72.4 करोड बराबरको क्षति भएको छ। जसमध्ये सबैभन्दा बढी कृषि विकास ब्याङ्कको 65 करोड रुपियाँ बराबरको क्षति भएको छ। म्याग्दीका युवाहरूले जंगलमा रातो च्याउ खोजेर राम्रो आमदानी गर्ने गरेका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका 3 मुनाका नगेन मगर हिजो आज जंगलमा रातो च्याउ खोज्न व्यस्त हुनुहुन्छ। नगेन सहित मुनाका 4 युवाहरूको समूह रातो च्याउ संकलन गर्नका लागि करिब 10 दिनका लागि बन्दोबस्तीका सामान सहित जंगलमै आश्रय बनाएर बास बसेका छन्। नगेनले शुक्रबार करिब 40,000 रातो च्याउ बिक्री गरेको बताउनु भयो। ताजा रातो च्याउ प्रति केजी 1,000 का दरले र सुकुटी बनाएको रातो च्याउ प्रति केजी 4,000-5,000 रुपियाँमा बिक्री हुने गरेको छ।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
14: तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपालले उचालेको छ। शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा युएईलाई 44 रनले पराजित गर्दै नेपाल दोस्रो पटक प्रिमियर कपको उपाधि जित्न सफल भएको हो। यो जितसँगै नेपाली टोली सन् 2027 बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। नेपालले यसअघि सन् 2023 युएईलाई नै पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। गत संस्करणको विजेता भनेको युएई भने एसिया कप 2027 स्थान बनाउन असफल भयो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपराले 105 बलमा 3 चौका र 4 छक्का सहित अभिजित 100 रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन। यस्तै सोएब खानले 52, तानिस सूरीले 42, हरप्रीत सिंहले 33 र खुजेमा तन्मिरीले 15 रन जोडे। नेपालका लागि बलिङ तर्फ करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले एक एक विकेट लिए। त्यसअघि मलेसियाको कुआलालम्पुर स्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 313 रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेट किपर आसिफ शेखले शतकीय इनिङ खेले। उनले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको इनिङ खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै शनिबार गुलशन कुमार झाले अर्धशतकीय पारी खेले। उनले 38 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 52 रन बनाएका हुन्। एक दिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो 6 अर्धशतक हो। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले अभिजित 15 र ईशान पाण्डेले 13 रनको योगदान गरे। युएका लागि बलिङमा इब्रार अहमदले 4, खुजेमा तनवीरले 2 तथा हैदर अली, अबिद उस्मानीले 1-1 विकेट लिए।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी र तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण इस प्रकार छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 14.3 मिलिमिटर र दिपालको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 23.3 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। भोटे कोशी बाढ़ी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन शुरू। बाढ़ीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,065 डीएनए नमूना संकलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरण

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाई बझाङमा दर्ता गरी सूचीकृत कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: सूचीकृत गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक, तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, चार, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, पाँच, संस्था समूह सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक, छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू तलकोट गाउँपालिका वडा नम्बर

0: एक दुई छ र सातमा, मस्टा गाउँपालिका वडा नम्बर एक दुई र सातमा, खप्तर छान्ना गाउँपालिका वडा नम्बर दुई चार पाँच र सातमा, जयपृथ्वी नगरपालिका वडा नम्बर एक तीन चार सात नौ र एघारमा, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात पाँचवटै वडाहरूमा, चौबिसपाथी भेरा गाउँपालिका वडा नम्बर एक दुई पाँच छ र सातमा, दुर्गाथली गाउँपालिका वडा नम्बर एक दुई पाँच र छमा, केदारस्यु गाउँपालिका वडा नम्बर एक चार छ सात र आठमा, बिथर्चिर गाउँपालिका वडा नम्बर एक दुई र तीनमा, बुङ्गल नगरपालिका वडा नम्बर एक दुई आठ र नौमा र थलारा गाउँपालिका वडा नम्बर सात र आठमा गरी 45 वडाहरू।
1: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: छब्बीस पाथीभेरा गाउँपालिका वडा नम्बर पाँचमा, तलकोट गाउँपालिका वडा नम्बर एक र दुईमा, जयपृथ्वी नगरपालिका वडा नम्बर एघारमा, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात पाँचवटै वडामा, साइपाल गाउँपालिका वडा नम्बर एक र दुईमा, खप्लड छान्ना गाउँपालिका वडा नम्बर सात र तीनमा, थलारा गाउँपालिका वडा नम्बर तीन पाँच र नौमा र केदारस्यु गाउँपालिका वडा नम्बर छ र आठमा गरी 18 वडाहरू।
0: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: एक, कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख। दुई, कार्यक्रमको नाम रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख। तीन, कार्यक्रमको नाम बीज वृद्धि सहयोग कार्यक्रम, संख्या 1, बजेट 1.4 लाख। चार, कार्यक्रमको नाम उन्नत प्रविधि सहित आलु बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख। पाँच, कार्यक्रमको नाम उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख। छ, कार्यक्रमको नाम प्राङ्गारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
1: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: एक, पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम थान 1। दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि थान 1। जग्गाधनी प्रमाणपत्र लाल पूर्जाको प्रतिलिपि थान 1 वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि थान 1। स्थायी लेखा नम्बर तथा प्यान प्रमाणपत्रको प्रतिलिपि थान 1। आर्थिक वर्ष 2081-82 वा 2082-83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान 1। सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि थान 1। आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान 1। सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिश पत्र थान 1। पुनश्चह प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढ़ी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ। साथै सम्बन्धित वडा कार्यालय
2: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको युए 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
3: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। याद छ त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौँ र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी। प्लेयरहरू सपोर्टहरू जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुसी छु यो समय यो मायाको लागि र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँ गरिरहनेछ र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनु भन्ने आग्रह गर्न चाहन्छु।
2: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोर्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिमकोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्न बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 दिनसम्म मौसम बदली भई मेघ गर्जन तथा चट्याङ सहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने,
4: अहिले चाहिँ नेपालमा देशैभर नै बाधा लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघ गर्जन चट्याङ कतै कतै हावाहुरी सहितको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी, बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य भू ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ। र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
2: कोशी, बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढीका कारण हालसम्म 1,377 जनाको मृत्यु भएको छ। बाढीमा परि मृत्यु भएका मध्ये 543 पुरूष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5,130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो,
5: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छयो 1,386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 वटाको भन्ने छ। सम्पर्कविहीन करिब 5,131 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
2: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ। रसुवागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली 1 हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सड़क योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे,
6: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
2: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोडिएको हालैकै भुटेकोशी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। विपद पछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिएको छ। भोटेकोशी बाढ़ीले 1800 हेक्टर खेती योग्य जमीनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा करिब 1800 हेक्टर खेती योग्य जमीनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ बाढ़ीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। एफएओ का अनुसार बाढ़ीका कारण करिब 7700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
7: कतिका जातहरू हामीले परीक्षण गरिरहेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखिएको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढिसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्बन्ध गरेका छौँ। क्षेत्रको व्यवस्थापनको हामीले प्रविधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मसालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
2: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशका खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50,00,000 ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20,00,000 प्राप्त गरेको छ।
8: रसुवाको भोटेकोशी बाढीपछि सरुवा रोगको जोखिम र अपनाउनु पर्ने सावधानी।
9: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
8: होल्डिङ सेन्टर

0: आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
2: के को सरसल्लाह हो दुईजनाको?
0: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
2: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
2: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली काँग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्यकुमार दहाल, झापामा महेन्द्रा कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीनवटा बेली ब्रिज, फ्री फ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
6: बाढीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
7: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउन पर्छ। दोस्रो भनेको हात, हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिसा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
6: पानी कम्तीमा एक भुल्को उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन छोपी राख्न, झिङ्गा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेसा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
8: 10 फिट 5 फिटसम्मको हिलो छ, यहाँ भित्र सिसाहरू फुटेको हुनसक्छ, घरको झ्यालहरूको फलाम रडेर हुनसक्छ। अब हामीले खाल्डै खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ। कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट, हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको हो। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन, त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँघरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी, मिनरल वाटरकोदेखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने

0: यहाँ काम गर्न अलिकति गाह्रो छ, हामी आउन चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीको साथ आउनुपर्छ।
1: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जा लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
2: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौँ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौँ। बालबालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
1: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
4: कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोट्या खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर त्यो सन्चो हुन्थ्यो भन्थे।
3: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
1: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
8: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयाती तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
9: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिभेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा:
10: पहिला त हामी जौ लगाउँथ्यौँ, वा लगाउँथ्यौँ, कोदो लगाउँथ्यौँ, मार्से लगाउँथ्यौँ। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्राय जो मान्छेहरू अब त्यो खेती गर्नु अलिक छोड्या जस्तो लाग्यो।
9: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी:
4: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथे, त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारु हुने, पछि पनि हुने, सबैलाई पछि हुने, जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
8: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
11: चाड पर्वमा पनि विशेष खालको परिकार बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान, प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा, ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौँ।
8: बालबालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
12: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी:
13: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो, अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौँ, यो गर्नु भन्छौँ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू
12: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
8: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
3: युएलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ र सुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हौस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

0: time check.
1: अहिले 8 बजेको छ.
2: It's 8 p.m.
3: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना. लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ.
4: सेवाहरू: पेटको दुखाई, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार.
5: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झन्झमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने.
3: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने.
4: छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने.
5: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको इसिजी गरिने.
3: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने.
4: चिकित्सा बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको.
5: जनरल अपरेसन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ.
4: थप जानकारीका लागि सम्पर्क फोन 092-421-167 र मोबाइल 98-58-44-64.
3: जय पृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ.
1: पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर नफालौं, प्लास्टिकको प्रयोग घटाऊ, नदी, जंगल र धार्मिक स्थलको संरक्षण गरौं. मुस्कान सहितको स्वागत, स्वच्छ वातावरण र सुरक्षित गन्तव्यले पर्यटकको मन जित्छ. हाम्रो सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ. पर्यटकीय सम्पदाको संरक्षण गरौं, पर्यटनबाट समृद्धि बढाऊ.
2: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश.
6: नेटो चौघर सामुदायिक वन उपभोक्ता समितिको सूचना.
7: यस नेटो चौघर सामुदायिक वनको आम भेला यसअघि तोकिएको मितिमा हुन नसकेको जानकारी गराउँदै नयाँ उपभोक्ता समिति गठनका लागि आगामी आम भेला तपसिलको मिति, समय र स्थानमा बस्ने हुँदा यस वनका उपभोक्ताहरू गैरी गाउँ, सेरा गदारा र धामी गाउँवासी सबैलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ.
6: तपसिल मिति भदौ 27 गते, समय बिहान 11 बजे, स्थान ढडार मस्टा माडु.
7: बलबहादुर धामी सचिव, नेटो चौघर सामुदायिक वन उपभोक्ता समिति, मस्ता बझाङ.
6: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना.
7: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ.
6: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा.
7: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ.
6: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना.
7: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ.
6: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा.
7: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ.
1: पर्यटन विकास समृद्धिको आधार हाम्रो गाउँ, हाम्रो संस्कृति, हाम्रो प्रकृति र हाम्रो सम्पदा नै पर्यटनको पहिचान हुन्. पर्यटकलाई सम्मानपूर्वक व्यवहार गरौं, पर्यटकीय स्थल सफा राखौं, प्राकृतिक सम्पदा संरक्षण गरौं, र स्थानीय संस्कृति तथा परम्पराको जगेर्ना गरौं। पर्यटनको विकासले रोजगारी सृजना गर्छ, स्थानीय उत्पादनको बजार विस्तार गर्छ र समृद्धिको ढोका खोल्छ। पर्यटन प्रवर्धनमा सबैको साथ आवश्यक छ।
2: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
7: सुनकुरा क्याम्पसको स्नातक तह प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थी वर्गहरूका लागि सूचना।
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सुनकुरा क्याम्पस बझाङको व्यवस्थापन र शिक्षा शास्त्र संकाय अन्तर्गत शैक्षिक वर्ष 2083-84 लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम तपसिल बमोजिम हुने भएकाले सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
7: भर्ना कार्यक्रम भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि।
6: भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म।
7: कक्षा सञ्चालन 2083 असोज पहिलो हप्तादेखि।
6: भर्ना हुन आउँदा आवश्यक पर्ने कागजातहरू एसईई ग्रेड सीट, एसईई प्रमाणपत्रका साथै चारित्रिक प्रमाणपत्रका प्रतिलिपि एक एक थान।
7: कक्षा 12 उत्तीर्ण गरेका ट्रान्सक्रिप्ट, माइग्रेसन सक्कल, प्रोभिजनल र चारित्रिक प्रमाणपत्रहरूका प्रतिलिपि।
6: कक्षा 11 ग्रेड सीट प्रतिलिपि एक थान।
7: पासपोर्ट साइजको फोटा 4 प्रति।
6: भर्ना शुल्क शिक्षा शास्त्रको लागि 5,925 रुपियाँ,
7: व्यवस्थापनका लागि 6,525 रुपियाँ
6: र नबिल ब्याङ्कको चल्ती हिसाब नम्बर 07001017503 भर्ना शुल्क बुझाएको सक्कल भौचर साथमा ल्याउनु पर्नेछ।
7: नोट, शिक्षा शास्त्र संकायमा भर्ना हुन जीपीए 2.01 देखि माथि हुनुपर्नेछ।
6: शिक्षा शास्त्र संकायमा पढाइ हुने विषयहरू अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र जनसंख्या शिक्षा।
7: व्यवस्थापन संकायमा पढाइ हुने विषयहरू लेखा शास्त्र, वित्तीय शास्त्र र बजार शास्त्र।
6: थप जानकारीका लागि सम्पर्क 97 64 43 98 43 41 41 26 98 68 57 98 95।
7: इमेल sunkuracampus@gmail.com।
6: ललित बहादुर विष्ट, हबो क्याम्पस प्रमुख।
7: सुनकुडा क्याम्पस बिथरचिर गाउँपालिका उडा नम्बर 9 सुनकुडा बझाङ।
6: पातलिक सामुदायिक वन 26 पातिभेरा गाउँपालिका ओडा नम्बर 5 को अत्यन्त जरूरी सूचना।
7: यस पातलिक सामुदायिक वनको 4 किल्ला पूर्वमा मौरे खोला हुँदै हिउँगोठको डाँडासम्म, पश्चिममा उजलकाँडा धारदेखि खोरी सामुदायिक वनको सिमानासम्म, उत्तरमा खोरी सामुदायिक वनको सिमाना हुँदै हिउँगोठका भिटासम्म र दक्षिणमा गौचर क्षेत्रभन्दा माथि उल्लेखित बन्द गरिएका क्षेत्रभित्र जो कोहीलाई पनि छाडा पशु चौपाया चरिचरण, आलो काँचो दारकाठ, आगजनी, चोरी सिकारी, रुख बुट्या फरानी, सीमा मिच्ने, ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्ने लगायतका कार्य गर्न बन्देज गरिएको छ। यदि तोकिएका यी 4 किल्लाभित्र समितिको जानकारी बिना अवैध कार्य गरे गराएको पाइएमा वा यस सूचनाको अवज्ञा गरेमा यस वन उपभोक्ता समितिको निर्णय र वन ऐन नियमावली अनुसार कानूनी कार्यवाही गरिनेछ।
6: साथै यस वनको बन्द क्षेत्रभित्र छाडा छोडिएको अवस्थामा पशु चौपाया भेटाएकाले उपभोक्ता समिति र वन हेरालाले नियन्त्रणमा लिई सन्ने बाटा खोरमा थुनेको हुँदा उक्त थुनिएका पशु चौपाया पहिचान गरी वन समितिले तोकेको जरिमाना तिरी लैजान हुन यसै सूचना मार्फत जानकारी गराउँदछौ। यदि कसैको पशु चौपाया यतैबाट हराएमा वा मरेमा वन समिति तथा वन हेराला जवाफदेही नहुने बेहोरा पनि अवगत गराउँदछौ।
7: गिरिधामी अध्यक्ष, गजेन्द्र ठगुन्ना सचिव, रकरे ठगुन्ना वन हेराला एवं समस्त पातललेक सामुदायिक वन उपभोक्ता समिति 26 पातिभेरा गाउँपालिका वडा नम्बर 5 बझान।

0: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 092-421-058।
0: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
1: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
0: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश आसित भएको मितिले 7 दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
1: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर बझाङ।
2: कमसल सामग्री प्रयोग गरेर बनाइएका सड़क, भवन वा पुलले विकास होइन दुर्घटना निम्त्याउँछन्। निर्माण कार्यमा गुणस्तर कायम गर्नु निर्माण व्यवसायी, उपभोक्ता समिति, प्राविधिक र सम्बन्धित सबैको साझा दायित्व हो। सम्झौता अनुसार काम सम्पन्न गरौं, प्राविधिक मापदण्ड पालना गरौं र समयमै काम सकौं। राम्रो निर्माणले राज्यको लगानी बचाउँछ, नागरिकको विश्वास बढाउँछ र विकासलाई दिगो बनाउँछ। गुणस्तरमा सम्झौता नगरी जिम्मेवारीपूर्वक काम गरौं।
3: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
1: सुनकुरा क्याम्पसको स्नातक तह प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थी वर्गहरूका लागि सूचना।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सुनकुडा क्याम्पस बझाङको व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्तर्गत शैक्षिक वर्ष 2083-84 लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम तपसिल बमोजिम हुने भएकाले सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: भर्ना कार्यक्रम, भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि।
0: भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म।
1: कक्षा सञ्चालन 2083 असोज पहिलो हप्तादेखि।
0: भर्ना हुन आउँदा आवश्यक पर्ने कागजातहरू एसईई ग्रेड सिट, एसईई प्रमाणपत्रका साथै चारित्रिक प्रमाणपत्रका प्रतिलिपि 1-1 थान।
1: कक्षा 12 उत्तीर्ण गरेका ट्रान्सक्रिप्ट, माइग्रेसन सक्कल, प्रोभिजनल र चारित्रिक प्रमाणपत्रहरूका प्रतिलिपि।
0: कक्षा 11 को ग्रेड सिट प्रतिलिपि 1 थान।
1: पासपोर्ट साइजको फोटा 4 प्रति।
0: भर्ना शुल्क शिक्षा शास्त्रको लागि 5,925 रुपियाँ,
1: व्यवस्थापनका लागि 6,525 रुपियाँ
0: र नबिल ब्याङ्कको चल्ती हिसाब नम्बर 07001015003 भर्ना शुल्क बुझाएको सक्कल भौचर साथमा ल्याउनु पर्नेछ।
1: नोट, शिक्षा शास्त्र संकायमा भर्ना हुन जीपीए 2.01 देखि माथि हुनुपर्नेछ।
0: शिक्षा शास्त्र संकायमा पढाइ हुने विषयहरू अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र जनसंख्या शिक्षा।
1: व्यवस्थापन संकायमा पढाइ हुने विषयहरू लेखाशास्त्र, वित्तीय शास्त्र र बजार शास्त्र।
0: थप जानकारीका लागि सम्पर्क 97-64-43-73-35, 98-43-43-41-26 र 98-68-57-68-95।
1: इमेल सुनकुडा क्याम्पस @gmail.com।
0: ललित बहादुर विष्ट, हबु क्याम्पस प्रमुख।
1: सुनकुडा क्याम्पस बिथर्चिर गाउँपालिका वडा नम्बर 9 सुनकुडा बझाङ।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाईमा सूचीकृत भई अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम। लक्षित लाभग्राही 16-40 उमेर समूहभित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम लक्ष्य 16 पटक, बजेट 64 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको लागतको बढ़ीमा कुल 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कार्यविधिको दफा 4 बमोजिम तरकारी व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण, तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण, दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकर छुर्पी उत्पादन, च्याउ बिउ उत्पादन च्याउ प्रशोधन र बजारीकरण, मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण, अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण, मौरी पालन व्यवसाय र मह प्रशोधन, जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण, प्राङ्गारिक गडेउली मल उत्पादन तथा बजारीकरण, खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन भण्डारण तथा निर्यात, फलफूल प्रशोधन र बजारीकरण, व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन, प्राङ्गारिक कृषि वस्तु निर्यात, घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय, ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण, जैविक विषादी प्राङ्गारिक विषादी वनस्पतिजन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण, साना तथा मझौला खालको कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन, बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
0: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालनको लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर PAN प्रमाणपत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 092-421-304, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 98-44-67-81-70, कमल बहादुर खड्काको मोबाइल नम्बर 98-68-59-04-63 र जुनकला साउन्दको मोबाइल नम्बर 98-41-67-14-99।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। चरित्र नारायण यादव कार्यालय प्रमुख। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चैनपुर बझाङ।

भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मष्टासार ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मष्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक मिति समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मष्टा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सातवटै वडाका वडाध्यक्षज्यूहरू प्रमुख प्रशासकीय अधिकृतज्यू वडा नम्बर 7 का जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि वडा नम्बर 7 का पूर्व सदस्य अध्यक्ष शिक्षक शिक्षिका स्वास्थ्यकर्मी यस संस्थाका संचालक समितिका पदाधिकारी लेखा समिति ऋण समिति शेयर सदस्य आमा समूह महिला सञ्जाल युवा सञ्जाल बाल सञ्जाल अपाङ्ग सञ्जाल सुरक्षाकर्मी पत्रकार बुद्धिजीवी समाजसेवी भद्र भलादमी र वडा नम्बर 7 का दये मल्ला ठकुन्ना तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू सड़क नाटक टेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान हिमालय माध्यमिक विद्यालय मष्टासार ठकुन्ना बझाङ। समय बिहान 11 बजे। नोट, प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसी ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड मष्टा गाउँपालिका वडा नम्बर 7 ठकुन्ना बझाङ।

0: रिलुचोर माध्यमिक विद्यालयको कक्षा एघारको विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
1: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा एघारमा भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गते भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइन हुने जानकारी गराइन्छ।
0: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि एक प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
1: प्यारीलाल जेठारा, प्रधानाध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टा छ रिलु बझाङ।
2: सुनकुडा क्याम्पसमा भर्ना खोल्यो।
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एसबी थर्चिर गाउँपालिका 9 सुनकुडा स्थित सुनकुडा क्याम्पस बझाङमा यसै शैक्षिक सत्र 2083का लागि स्नातक तह प्रथम वर्षमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गरिन्छ।
2: सञ्चालित कार्यक्रमहरू बीएड तर्फ नेपाली एजुकेशन, इंग्लिश एजुकेशन, हेल्थ एजुकेशन र पपुलेशन एजुकेशन
3: र बीबीएस तर्फ एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
2: हाम्रा विशेषताहरू:
3: त्रिवीबाट सम्बन्धन प्राप्त क्याम्पस,
2: शैक्षिक गुणस्तरको सुनिश्चितता भएको,
3: कम्प्युटर ल्याबको व्यवस्था भएको,
2: पुस्तकालय सेमिनार हलको व्यवस्था भएको,
3: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गरिने इन्टरनेटको व्यवस्था भएको, प्रोजेक्टरको माध्यमबाट पठन पाठनको व्यवस्था भएको,
2: छात्रावासको व्यवस्था भएको।
3: भर्ना कार्यक्रम: भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि भाद्र मसान्तसम्म। भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म। कक्षा सञ्चालन मिति 2083 असोज पहिलो हप्तादेखि। थप जानकारीका लागि सम्पर्क 97-64-43-73-35, 98-43-43-41-26 र 98-68-57-68-95।
2: इमेल sunkudacampus@gmail.com।
3: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख।
2: सुनकुडा क्याम्पस, बिथर्चिर गाउँपालिका, उडा नम्बर 9, सुनकुडा, बझाङ।

0: कसम
1: कसम खानु पर्छ र खाने भनेको अन्न हो। म जन्मेकै हजुरको बन्न हो।
0: नक्कली

0: खाने क्या खाना ना
1: अला क्या है दागो हल्ले की घन के
0: जय पृथ्वी एफएम 96.3 मेगाहर्ज घनिको बटाउ रेडु खोला
2: जय पृथ्वी एफएम आयो मानवता जगाउने घर परिवार मिलाई मिलाई कुरीति भगाउने जय पृथ्वी एफएम 96.3 मेगाहर्ज बझाङ मानवताको आवाज
3: नेटो चौघर सामुदायिक वन उपभोक्ता समितिको सूचना
4: यस नेटो चौघर सामुदायिक वनको आम भेला यसअघि तोकिएको मितिमा हुन नसकेको जानकारी गराउँदै नयाँ उपभोक्ता समिति गठनका लागि आगामी आम भेला तपसिलको मिति समय र स्थानमा बस्ने हुँदा यस वनका उपभोक्ताहरू गैरी गाउँ सेरा गदारा र धामी गाउँवासी सबैलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
3: तपसिल मिति भदौ 27 गते समय बिहान 11 बजे स्थान ढडार मस्टा माडु
4: बलबहादुर धामी सचिव नेटो चौघर सामुदायिक वन उपभोक्ता समिति मस्ता बझाङ।
3: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना
4: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति समय र स्थानमा विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ जनप्रतिनिधि शिक्षा प्रेमी बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
3: तपसिल मिति 2083 भदौ 29 गते समय बिहान 10 बजे स्थान विद्यालयको प्राङ्गणमा
4: जनक बहादुर जेथारा प्रधानाध्यापक हिमालय माध्यमिक विद्यालय तलकोट 7 दाँतोला बझाङ।
3: रिलुचोर माध्यमिक विद्यालयको कक्षा 11 को विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना
5: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा 11 भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गते भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
3: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि एक प्रति हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क
5: प्यारीलाल जेठारा प्रधानाध्यापक रिलुचौर माध्यमिक विद्यालय मस्टा छ रिलु बझाङ।
3: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना
4: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
3: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 092-421-058।
3: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना
4: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी मसलन्द परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद दोस्रो संशोधन ऐन 2083 को प्रावधान बमोजिम रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
3: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश भएको मितिले 7 दिनको दिउँसो 12 बजे भित्र दरभाव पत्र खोल्ने मिति र समय दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा थप विवरण अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
4: खगेन्द्र प्रसाद जैसी प्रधानाध्यापक सत्यवादी माध्यमिक विद्यालय भोपुर बझाङ।
6: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
7: सेवाहरू पेटको दुखाई गानोगोला ग्यास्ट्राइटिस अल्सर पाइल्स हर्निया हाइड्रोसिल जस्ता रोगको उपचार
8: मिर्गी छारे रोग टाउको दुख्ने रिङ्गटा लाग्ने शरीर दुख्ने शरीर झन्झमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने
9: शरीरको सुजन दम उच्च रक्तचाप सुगर थाइरोइड बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस पत्थरी मृगौला सम्बन्धी रोगको उपचार गरिने
7: छाला सम्बन्धी समस्या यौन रोग महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने
8: पेटको रङ्गीन भिडियो एक्सरे हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको इसिजी गरिने
9: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच थाइरोइड सुगर युरिक एसिड जन्डिस टाइफाइड तथा होल बडी चेकअप गरिने
7: चिकित्सक बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको
8: जनरल अपरेशन सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
7: थप जानकारीका लागि सम्पर्क फोन 092-421-167 र मोबाइल 98-58-48-64-04
6: जय पृथ्वी अस्पताल प्राली पानकोट रोड चैनपुर बझाङ
10: बुढ्यौली जीवनको स्वाभाविक चरण हो ज्येष्ठ नागरिकलाई अपमान व्यवस्था वा हिंसा नगरी सम्मानपूर्वक व्यवहार गरौं उहाँहरूको अनुभवबाट सिकौं आवश्यक स्वास्थ्य सेवा र सामाजिक सुरक्षा सुविधामा पहुँच सुनिश्चित गरौं आज हामीले गर्ने सम्मानले भोलि हामीले पाउने सम्मानको आधार तयार गर्छ
11: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश
12: सुनकुरा क्याम्पसको स्नातक तह प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थी वर्गहरूका लागि सूचना
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सुनकुरा क्याम्पस बझाङको व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्तर्गत शैक्षिक वर्ष 2083-84 लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम तपसिल बमोजिम हुने भएकाले सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
12: भर्ना कार्यक्रम भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि
3: भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म
12: कक्षा सञ्चालन 2083 असोज पहिलो हप्तादेखि
3: भर्ना हुन आउँदा आवश्यक पर्ने कागजातहरू एसईई ग्रेड सीट एसईई प्रमाणपत्रका साथै चारित्रिक प्रमाणपत्रका प्रतिलिपि एक एक थान
12: कक्षा 12 उत्तीर्ण गरेका ट्रान्सक्रिप्ट माइग्रेसन सक्कल प्रोभिजनल र चारित्रिक प्रमाणपत्रहरूका प्रतिलिपि
3: कक्षा 11 ग्रेड सीट प्रतिलिपि एक थान
12: पासपोर्ट साइजको फोटा 4 प्रति
3: भर्ना शुल्क शिक्षा शास्त्रको लागि 5,925 रूपियाँ
12: व्यवस्थापनका लागि 6,525 रूपियाँ
3: र नबिल ब्याङ्कको चल्ती हिसाब नम्बर 07001017503-15 भर्ना शुल्क बुझाएको सक्कल भौचर साथमा ल्याउनु पर्नेछ
12: नोट शिक्षा शास्त्र संकायमा भर्ना हुन जीपीए 2.01 देखि माथि हुनुपर्नेछ
3: शिक्षा शास्त्र संकायमा पढाइ हुने विषयहरू अंग्रेजी शिक्षा नेपाली शिक्षा स्वास्थ्य तथा शारीरिक शिक्षा र जनसंख्या शिक्षा
12: व्यवस्थापन संकायमा पढाइ हुने विषयहरू लेखाशास्त्र वित्तीय शास्त्र र बजार शास्त्र
3: थप जानकारीका लागि सम्पर्क 97-64-43-73-35 98-43-43-41-26 र 98-68-57-68-95
12: इमेल sunkuracampus@gmail.com
3: ललित बहादुर विष्ट हबो क्याम्पस प्रमुख
12: सुनकुडा क्याम्पस बिथरचिर गाउँपालिका वडा नम्बर 9 सुनकुडा बझाङ

0: विकास निर्माणको जिम्मेवारी सरकारको मात्र होइन, नागरिकको पनि हो। आफ्नो गाउँ वा टोलमा भइरहेको निर्माण कार्यको निगरानी गरौँ। गुणस्तरहीन काम, ढिलासुस्ती वा अनियमितता देखिए सम्बन्धित निकायलाई जानकारी गराउँ। सकारात्मक सुझाव दिउँ, गलत कामको विरोध गरौँ। जनताको सक्रिय सहभागिताले विकासलाई प्रभावकारी र दिगो बनाउँछ। जिम्मेवार नागरिक बनौँ, समृद्ध समाज निर्माणमा योगदान गरौँ।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश। पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर नफालौं, प्लास्टिकको प्रयोग घटाऊ, नदी, जंगल र धार्मिक स्थलको संरक्षण गरौं। मुस्कान सहितको स्वागत, स्वच्छ वातावरण र सुरक्षित गन्तव्यले पर्यटकको मन जित्छ। हाम्रो सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ। पर्यटकीय सम्पदाको संरक्षण गरौं, पर्यटनबाट समृद्धि बढाऊ।
2: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ
4: निरन्तर दोहोरी गीतहरू

0: सेती एफएम र जय पृथ्वी एफएम को संयुक्त आवाज यो हो जय पृथ्वी एफएम नेटवर्क।
1: पर्यटन विकास समृद्धि को आधार हाम्रो गाउँ हाम्रो संस्कृति हाम्रो प्रकृति र हाम्रो सम्पदा नै पर्यटन को पहिचान हुन्। पर्यटकलाई सम्मानपूर्वक व्यवहार गरौं, पर्यटकीय स्थल सफा राखौं, प्राकृतिक सम्पदा संरक्षण गरौं र स्थानीय संस्कृति तथा परम्पराको जगेर्ना गरौं। पर्यटनको विकासले रोजगारी सृजना गर्छ, स्थानीय उत्पादनको बजार विस्तार गर्छ र समृद्धिको ढोका खोल्छ। पर्यटन प्रवर्धनमा सबैको साथ आवश्यक छ।
2: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
3: विकास निर्माणमा पारदर्शिता र जवाफदेहिता भए मात्र जनताको विश्वास कायम रहन्छ। योजनाको बजेट, लागत, कार्य अवधि, प्रयोग हुने सामग्री र खर्चको विवरण सार्वजनिक गरौँ। उपभोक्ता समिति, निर्माण व्यवसायी र सम्बन्धित निकायले सबै जानकारी खुला राख्दा अनियमितता कम हुन्छ र नागरिकको सहभागिता बढ्छ। विकासलाई सफल बनाउन सूचना लुकाउने होइन, सूचना साझा गर्ने संस्कार बसालौँ। पारदर्शिता नै सुशासनको पहिलो आधार हो।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।

0: नेटो चौघर सामुदायिक वन उपभोक्ता समितिको सूचना।
1: यस नेटो चौघर सामुदायिक वनको आम भेला यसअघि तोकिएको मितिमा हुन नसकेको जानकारी गराउँदै नयाँ उपभोक्ता समिति गठनका लागि आगामी आम भेला तपसिलको मिति, समय र स्थानमा बस्ने हुँदा यस वनका उपभोक्ताहरू गैरी गाउँ, सेरा गदारा र धामी गाउँवासी सबैलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: तपसिल मिति भदौ 27 गते, समय बिहान 11 बजे, स्थान ढडार मस्टा माडु।
1: बलबहादुर धामी, सचिव नेटो चौघर सामुदायिक वन उपभोक्ता समिति, मस्ता बझाङ।
0: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
1: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा।
1: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ।

भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टासा ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मस्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक मिति समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मस्टा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सातवटै वडाका वडाध्यक्ष ज्यूहरू प्रमुख प्रशासकीय अधिकृत ज्यू वडा नम्बर 7 का जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि वडा नम्बर 7 का पूर्व सदस्य अध्यक्ष शिक्षक शिक्षिका स्वास्थ्य कर्मी यस संस्थाका सञ्चालक समितिका पदाधिकारी लेखा समिति ऋण समिति शेयर सदस्य आमा समूह महिला सञ्जाल युवा सञ्जाल बाल सञ्जाल अपाङ्ग सञ्जाल सुरक्षा कर्मी पत्रकार बुद्धिजीवी समाजसेवी भद्र भलाद्मी र वडा नम्बर 7 का द्वय मल्ला ठकुन्ना तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू सड़क नाटक टेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान हिमालय माध्यमिक विद्यालय मस्टासा ठकुन्ना बझाङ। समय बिहान 11 बजे। नोट, प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसि ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टा गाउँपालिका वडा नम्बर 7 ठकुन्ना बझाङ।

मलाई बस्नै मन छैन त्यो देशमा, सिरियसली भने हो मैले। देशको माया लाएर मात्रै भएर न रोजगार छ, न राम्रो शिक्षा छ, न राम्रो स्वास्थ्य छ, न नियम छ, न नीति छ, न कानुन छ। साथीहरू सबै विदेश गइसके, म एक्लै के गर्नु? यहाँ फ्युचर सेक्युर नै छैन। तिमी बस, बस्नु छैन यस्तो जाबो देशमा।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
1: मस्टा गाउँपालिकाको कन्सुलर सेवा तथा सहायता स्थानीय तहबाट उपलब्ध हुने सम्बन्धी सूचना। यसअघि श्रम स्वीकृति लिए वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकमा वैदेशिक रोजगार कल्याणकारी सेवाहरू, खोज तलास उद्धार क्षतिपूर्ति यस स्थानीय तहबाट सहजीकरण गर्दै आएकोमा अब उपरान्त कन्सुलर सेवा विभागबाट प्रदान हुने तपसिल बमोजिमका सेवाहरूमा विभागको अनलाइन प्रणाली मार्फत मस्टा गाउँपालिका रोजगार सेवा केन्द्रले सहजीकरण गर्ने हुँदा जुनसुकै अवस्थामा विदेशमा रहेका व्यक्तिहरू समस्यामा परेमा सम्बन्धित परिवारका व्यक्तिले मस्टा गाउँपालिका रोजगार सेवा केन्द्रमा सम्पर्क गरी सेवा तथा सुविधा लिन हुन यो सूचना प्रसारण गरिएको छ। तपसिल सहजीकरण गरिने सेवाहरू, विदेशमा हराएका व्यक्तिहरूको खोज तलास तथा उद्धार कार्य, वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले मृत्यु भई सब घरसम्म ल्याउन, वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले घाइते भएको हकमा क्षतिपूर्ति वा बीमा दावी गर्न, विदेशमा कुनै समस्यामा परेको भए सोको जानकारी तथा गुनासो र कानूनी परामर्श तथा सहायता। रमेश कुमार खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत मस्ट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भातेखोला बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मौसमजन्य विपदबाट आफू पुनः बचु र अरूखी पुनः बचाऊ।
2: खराब मौसमी अवस्थाबाट ही निम्त नसक्ने बाढी, पहिरो, भूक्षय, भेलबाढी जस्ता अन्य थुप्रै विपदका घटनाहरूबाट है आफूले आफ्ना परिवारकी जोगाउनाखी समयमै मौसम पूर्वानुमान बारेमी सूचना लिई पूर्व तयारीमी जुट्न सकिदो छ। यही लागि आफू बसोबास गर्ने क्षेत्रमी हुन सक्ने विपदका घटना तथा गर्नुपर्ने पूर्व तयारी र पूर्व कार्यका गतिविधिहरू सम्बन्धी जानकारी स्थानीय तहका आपतकालीन कार्य सञ्चालन केन्द्र तथा विपद सम्पर्क व्यक्ति सुरक्षा निकाय विपदका क्षेत्रमी काम गर्ने संस्था मार्फत लिन सकिदो छ। मनसुनका समयमी निम्न तयारीहरू गर्न सक्यो भने ज्यान जोगिन्यारे धेरै हदसम्म विपदबाट है हुने जनधनका क्षतिखी समेत न्यूनीकरण गर्न सकिदो छ।
1: जस्तै घर वरिपरि पहिरो जाने संकेतको हेरविचार अड्ने,
2: खोज तथा उद्धार कर्मीकी तयारी अवस्था मिराख्ने,
1: खोलामा पानी बढ्यो कि बढेन भनी चनाखो हुने,
2: मौसम पूर्वानुमानका बारेमी जानकारी लिई चनाखो भइराख्ने,
1: पहिरो बाढीको उच्च जोखिम नि रहेका गाउँठाउँको अवस्था हेरी नजिकैको सुरक्षित ठाउँमा सर्ने,
2: आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमी सहयोगकी लागि पालिकासँग पहल गर्ने,
1: वडा, गाउँपालिका र सुरक्षा निकाय हात नियमित सम्पर्क नि रहने,
2: अस्थायी आश्रय स्थल भएका स्थानमी अत्यावश्यक सामग्रीकी लागि प्रबन्ध गर्ने र प्रभावित व्यक्तिहरूकी आफूसँग भएका स्रोत साधन मिलेसम्म प्रयोग गर्न दिने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना हातको सहकार्य नि थलारा गाउँपालिकाबाट है जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
3: नमस्कार दाजु, नमस्कार।
1: ओहो, नमस्कार भाइ, नमस्कार।
3: अरे दाजु, यसरी के हरा तिमी? यसरी हराउनु त होइन।
1: कहाँ हराउनु मानी भाइ, बर्खा सुरु हुन लागेको, मुथी गाउँमा सामुदायिक विपद व्यवस्थापन समितिको बैठक थियो, त्यहाँको खेतमा पनि नयाँ चिरा पड्या भन्दाछन्। खेत चिरा पड्या पनि, घर वरिपरि चिरा पड्या पनि, यी दुवै पहिरो जाने सङ्केत हो नि भाइ।
3: अँ दाजु, हामी सबैले पहिरोबाट त सचेत हुनु पर्दो छ। पोहोर साल पनि मुथी ठाडो खोला एक्कासी थुनियो, उसी बेला भन्न नपाइकन उसी बेला पहिरो गयो।
1: पानीका मूलले पनि पहिरोबारे धेरै सङ्केत दिँदो भाइ। पानीका मूल एक्कासी बढ्नु, सुक्नु, औँलो औँलो हुनु पहिरोका सङ्केत हुन्। तपाईँ पनि यसो पानी थाम्न जाँदा सम्झिहेला।
3: अहे दाजु, म त बाटोमा हिट्या बेला पनि काहीँ रुख, बिजुलीका पोल, ओडापुडा ढल्या छन् कि भनिकन हेर्दो छु। अझ उरालो उरालो जमिन छ भने पनि ढुङ्गा, माटो, झड्डा छन् कि भनिकन ध्यान पुर्याउँदो छु। पहिरोका पूर्व सङ्केत पन कोही कसाई हुँदैछन्। यी पन पहिरोका पूर्व सङ्केत हुन् कि दाजु?
1: हो हो भाइ, भाइ त्यो पहिरोको पूर्व सङ्केत बारे झिक्कै थाहा रहेछ देख्या।
3: अब ज्यान भन्दा ठुलो के यहाँ चिन भन्दा छन्। पहिरोका पूर्व सङ्केत बारेमी त थाहा भयो भने समयमै ओल्ला पल्ला घरका रे पालिकालाई खबर दिए भने अझ ज्यान रे सम्पत्ति पनि जोगाउन सकिदो छ, हो कि नाइ दाजु?
1: हो नि भाइ, अब जमिनबाट कटकट आवाज आयो भने, घरका झ्यालडोका एक्कासी बन्द गर्न र खोल्न अप्ठ्यारो भयो भने पहिरोको पूर्व सङ्केत हो भनी बुझ्नुपर्छ। आफू भएका मुथीका ठाउँबाट यसा सङ्केत देखिना साथ तल्लो गाउँका हुनाखि पनि खबर अरि हेर्नु पर्दो छ। उनीखि पनि त बचाउनु पर्यो नि त।
3: हुन्छ है त दाजु, म अहिले साथीहरू कि भेट्न झन् लागेको हुँ। यी सबै पहिरोका सङ्केतका बारेमा म अहिले गइकन भन्नु भयो।
1: एकदम धन्यवाद छ बाजा तमुखी यो अर्थी जुक्ति बाँडेकोमा।
3: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घको सहकार्यमी थलारा गाउँपालिकाद्वारा जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: बजार र साबुन किनि ल्याए त्यही साबुनले जम्मै हर चिलाउन लाग्यो, अब कहाँ जाउँ कसो अरू।
2: बजारका जे पायो त्यही साबुन आनिकन हडम्बो दल्याएपछि हुने त है हो बाजी, त्यसको लागि त तुही थाहा हुनु पर्यो न, प्राकृतिक जडीबुटीबाट बनाएको हर्बल साबुन प्रयोग गर्नु पर्यो। अहिले थलारा गाउँपालिका वडा नम्बर 1 थापा गाउँ नि महिला कि मौले हर्बल साबुन समूह बनाएको छ हो, त्यहाँबाट बनाएका साबुन साह्रै गुणकारी र हाम्रा शरीरकी लागि फाइदा दिने, त्यसा एलर्जी दाग घा केही नबनाउने, साह्रै राम्रा छन् हो, ती आनिकन हुन्न प्रयोग गर्नु।
1: ए तह है त कुरो तह भ्या त, अब म त्यही साबुन किन्ने हो, कहाँ कहाँ पाइदहान तिनु साबुन।
2: अब कहाँ पाइदहान कहाँ कहाँ पाइदहान भन्ने कुरा यहाँ सुन।
3: अब रसायन होइन प्राकृतिक जडीबुटीबाट बनेको हर्बल साबुन प्रयोग गरौँ। थलारा गाउँपालिका 1 थापा गाउँमा रहेको हर्बल साबुन समूह अध्यक्ष पुतली देवी थापाको अगुवाईमा स्थानीय जडीबुटीबाट तयार गरिएका विभिन्न प्रकारका गुणकारी साबुनहरू तपाईँको सेवामा।
2: हाम्रा सेवाहरू:
3: सिस्नुको साबुन शरीरमा भएका दानाहरू हटाउँछ,
2: घिउकुमारीको साबुन अनुहारको चायापोतो हटाउँछ।

0: चिउरी तेलको साबुन शरीर नरम बनाउँछ र दुखाइ कम गर्छ।
1: खरी ढुङ्गाको साबुन शरीरका दाना हटाउन उपयोगी।
0: यी सबै साबुनहरू स्थानीय स्तरमा पाइने जडीबुटीहरूबाट तयार पारिएका छन्। पूर्णतः केमिकल रहित, शुद्ध र प्रभावकारी रहेका छन्।
1: सम्पर्क गर्नुहोस् 9863085963 वा 9865573501। थापा गाउँ हर्बल साबुन, प्राकृतिक सौन्दर्य र स्वास्थ्यको साथ थलारा गाउँपालिका 1 बझाङ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकै साथ।
3: नमस्कार अध्यक्ष ज्यू।
0: नमस्कार, नमस्कार उपाध्यक्ष ज्यू। बसौ न, केही कुराकानी गर्नु थियो कि?
3: छ नि, एउटा राम्रो कुरा गरौँ भनेर आएको।
0: के कुरा होला उपाध्यक्ष ज्यू?
3: अब हामीले स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिनु पर्यो अध्यक्ष ज्यू। अहिले हाम्रो थलारा गाउँपालिका वडा नम्बर 2 महिलाहरू मिलेर अल्लोबाट झोला कपडा उत्पादन गरिराखेका छन्। हो, उनीहरूको उत्पादनलाई कसरी बजारीकरण गर्ने, कसरी सबैको सामु प्रचार गर्ने, यो बारेमा सोच्नु पर्यो अध्यक्ष ज्यू।
0: तपाईँले राम्रो कुरा ल्याउनु भयो उपाध्यक्ष ज्यू। त्यसो भए अब हामी लागौ न त त्यसको प्रमोट गर्नतर्फ। त्यहाँ के उत्पादन हुन्छन्, कस्ता उत्पादन हुन्छन्, त्यसले बजार पाउँछ कि पाउँदैन, यसको सम्भाव्यता अध्ययन गर्नु पर्यो।
3: ल सुनौ है त, त्यहाँको महिलाहरूले के कस्ता झोला कपडा उत्पादन गर्छन्?
1: स्थानीय उत्पादन आत्मनिर्भरता र पहिचानको गर्व, यही हो मालिका भवानी अल्लो कपडा तथा झोला सिलाइ उद्योग। थलारा गाउँपालिका वडा नम्बर 2 अध्यक्ष कलावती कुमारी रोकाएको नेतृत्वमा सञ्चालित यो उद्योगले तपाईँको आवश्यकता अनुसार तयार पार्दछ। गुणस्तरीय झोला कपडा पर्स र प्रशिक्षण सेवा।
0: हाम्रा सेवाहरू:
1: स्कुली झोला, साइड झोला, क्यामेरा झोला, लेडिज झोला, ल्यापटप झोला, बच्चाको झोला,
0: हातमा बोक्ने आकर्षक पर्स, अल्लोबाट बनेका टोपीहरू, सुन्दर खादाहरू, उच्च गुणस्तरको अल्लो कपडा र कोटको कपडा, साथै इच्छुक महिला तथा युवतीहरूका लागि झोला सिलाई प्रशिक्षक सुविधा, कपडा बुनाई प्रशिक्षक सुविधा पनि रहेको छ।
1: अब तपाईँको घरमै सामान ल्याइदिने होम डेलिभरी सेवा पनि उपलब्ध छ। सम्पर्क 9863035956, 9869743787।
0: होम डेलिभरीका लागि सम्पर्क व्यक्ति निरा खड्का 9765073902।
1: विशेष सम्पर्क 9848914497, 9868686659, 9708222708।
3: अल्लोबाट बनेका स्थानीय झोला र कपडाहरू, परम्परा र प्रविधिको संयोजन।
1: मालिका भवानी उद्योगसँग थलारा 2 बझाङ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकै साथ।
4: भोलि बिहानको गाडीमा बहिनी घुम्न आउने रे केही दिनको लागि। त्यहाँ तपाईँको सालीलाई फेरि जिस्काउने होइन नि?

0: दिनभरि मान्छे कहाँ गयो भनेको त यता पो रहेछ।
1: तपाईँको साली साली आउँदैन अरे गाउँमा, उहाँ राजु लामा र आशिष मरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने अरे।
2: साली साली कुर्नु पर्दैन, आउनुहुन्न घर छिटो आउनु।
3: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
4: अँ म पनि गायक बन्छु अब।
3: ल अब दाजुभाइसँगै गाउनुपर्छ
4: पक्का। अरे
3: ल अहिले चाहिँ घरिन्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: यो हो नि आगो ताप्नुको मजा, फेरि यो प्लास्टिक बाल्नुको मजा नै बेग्लै। ल हेर, मास्टर नि नानी पनि आउनु भएछ। ए मास्टर नि नानी, ल आउनुहोस् आगो तापौँ। घरमा प्लास्टिक थुप्रिएको रहेछ, कस्तो मजाले जलेको हेर्नुहोस् त।
2: कहाँ के गनाएर आसो भने त, काकाले प्लास्टिक जलाएर पो रहेछ। हजुर जस्तो बुद्धिमानी मान्छेले पनि कहीँ यस्तो गर्छन्? सकेसम्म प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग गर्नु हुँदैन। प्लास्टिक जन्य वस्तु र यसको धुवाबाट वातावरण प्रदूषण हुनुको साथै क्यान्सर जस्तो भयानक रोग पनि निम्तिन्छ।
1: ओहो, क्यान्सर समेत हुन्छ? यस्तो थाहा भएको भए मैले यसो कहाँ गर्थे होला। अब कहिल्यै प्लास्टिक जलाउने काम गर्दिन र सकभर प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरू पनि प्रयोग गर्दिन। अरूलाई पनि यसको बारेमा जानकारी दिन्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
5: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: अरे बाजी, छकालो छकालो तँ आँखा माड्डी माड्डी आइन, ती राता राता आँखा पनि बनाएका हन् न, क्या भो क्या नाइ?
7: अँ भने दाजु, देख्या आँखा राता हुने चिलाउने, आँखा आउँदा आँसु बग्दा रे, कचेरा पिउँच आउँदा आँखा ओडा तिनु ओरपर राता हुने, आँखा बिजाउने दुख्ने, घामौलो त झन् हेर्नै नहुने भने क्या भयो होला देख्या दाजु?
6: ओहो भाजी, तेरा यी कुरा हुनिकन रे आँखा पाक्ने रोग लाग्यो जसो चाहिँ। यो रोग त हेर उही बेला हब्बुकी सद्दो छ। अब यहाँ सुन, रोग लागेका माइसका नजिक नजानु हेर, मस्तै माइस भयाका ठाउँ पनि नजानु, आँखा पाकाका माइसका सामान प्रयोग नगर्नु, जसै तौलिया, रुमाल, सिरानी, तन्ना जस्ता सामान कहिल्यै प्रयोग गर्नु नाइ। जथाभावी हामीले आँखा छुनु हुँदैन, आँखा छुनु परेमा छुनु अघि रे छोइसकेपछि पनि साबुन पानीले निकरी मिचिमिची हात धुनु पर्दछ। त्यसरी व्यक्तिगत सरसफाइमा पनि मस्तै ध्यान दिनु पर्दछ हेर।
8: हजुर, यो आँखा पाक्ने रोग लाग्या आथिनु पर्दैन। यो रोग लाग्याको 1-2 हप्तामै आफै निको हुँदछ। स्वास्थ्य कर्मीको सल्लाह बिनाइ जथाभावी औषधि प्रयोगले जनहर्या।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: जय संगीत म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: सुत्नै दिनुहुन्न हजुरबाले, सधैँ बिहानै बिहानै ओम भनेर डिस्टर्ब मात्रै गर्नुहुन्छ।
2: नमस्कार काका।
3: नमस्कार नानी, कता पुगेर आयो?
2: यसो मर्निङ वाक गएर आएको नि।
3: कति राम्रो, हेर त मेरी नातिनी, मैले योग गरेको डिस्टर्ब भयो भन्छ। बिहानै उठ्नु, योगा अभ्यास गर्नु, ध्यान गर्नु, यसलाई त सुत्न पाए पुग्छ।
2: काका यतिको उमेरमा पनि कति अल्छी नमानेर बिहान सधैँ योगा गर्नुहुन्छ।
3: तिमीहरूलाई के थाहा योगा शारीरिक तन्दुरुस्तीको लागि कति महत्त्वपूर्ण छ भनेर? ल हेर त, म यतिको उमेरमा पनि कति तन्दुरुस्त देखिन्छु।
2: त्यो त हजुरको यो फुर्तिलोपनले नै देखाइरहेको छ नि। अनि काका, अरू के फाइदा गर्छ योगाले?
3: हेर नानी, योगाले शरीरलाई स्वस्थ र लचिलो बनाउँछ। अझ योगासन सँगसँगै ध्यान पनि गरेमा आत्मविश्वास बढाउँछ।
2: हो र काका,
3: ध्यान गरेमा मन, शरीर र आत्माको सकारात्मक विकास पनि हुन्छ।
1: हजुरबाले मलाई कहिले पनि सिकाउनु भएन यो कुरा।
3: तलाई सुत्नै फुर्सद हुन्न, अनि कसरी सिकाउनु?
2: अब हामी पनि हरेक दिन हजुरसँगै योगा र ध्यान गर्छौँ।
4: योगाले रोग लाग्न दिँदैन र शरीरमा भएका रोगहरूलाई पनि शरीरबाट बाहिर फाल्न सक्छ। योगासन र ध्यान तपाईँको जीवन बदल्ने सही उपाय हो, त्यसैले योगा गरौं।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
7: झाडा पखाला, आउँ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौ,
8: रोगहरूबाट अरूलाई पनि बचाऊ।
9: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: मेरी सानी छोरी छन्, सबैले तपाईँकी छोरी कति ज्ञानी भनेर भन्छन्। उनका कुरा सुन्दा म पनि दङ्ग पर्छु। सबैका बाबु नानीहरू मेरो छोरी जस्तै ज्ञानी भयो भने समाजका हरेक व्यक्तिहरू स्वस्थ हुन्छन् होला।

खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुहोस् है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोई त चियाको गिलास समात्नै दिइनन्।

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकै साथ।
3: नमस्कार है राजदै।
4: नमस्कार है हजुर।
3: कति राम्रो र स्वस्थ बच्चा, कति महिनाको पुग्यो?
4: बस्नुस् न, 9 महिना पुरा भयो।
3: अनि बच्चालाई राष्ट्रिय खोप तालिका अनुसार लगाउनु पर्ने, सबै खोपहरू त लगाइराख्नु भएको छ नि होइन?
5: लगाइरहेका छौँ।
3: ठिक गर्नुभयो, बच्चा 9 महिना पुरा भएकोले दादुरा रुबेला विरुद्धको खोप लाउनु पर्छ अब।
5: तर यो दादुरा रुबेला खोप चाहिँ किन लगाउनु पर्ने?
3: दादुरा रुबेला रोगहरू संक्रामक रोगहरू हुन्। बच्चाहरूमा दादुरा रुबेलाको संक्रमण देखा परेमा विभिन्न प्रकारका जटिलताहरू आउनुका साथै मृत्यु समेत हुन सक्छ। त्यसकारण हामीले दादुरा रुबेला विरुद्धको खोप लाउनै पर्छ।
5: दादुरा रुबेला खोप लाउनाले निकै फाइदा हुँदो रहेछ है?
3: हो नि, दादुरा रुबेला रोगको उपचारै छैन, त्यसैले नियमित समय तालिका अनुसार बच्चालाई 9 र 15 महिनामा नियमित रूपमा खोप लगाउनै पर्छ। साथै दादुरा रुबेला खोप अभियानमा दिइने दादुरा रुबेला खोप लगाएमा जीवनभर दादुरा रुबेला रोगबाट बच्न सकिन्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकै साथ।
0: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: कसा माइस आत्महत्या गर्न खोज्दा छन्।
2: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका रे अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दा छन्।
3: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
4: आफू अरूमाथि बोझ भएको कुरा हर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा हर्ने, एक्कासी झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त हर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा हर्ने, आत्महत्याको योजना बनाउने।
1: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
5: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो। यही बेलामी उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ। आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ। घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भया छ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ। आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ। ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ। खेलकुद तथा मनोरञ्जन क्रियाकलापमी सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ।
2: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो। सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्ने अर्दा छन्। नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या अर्दा छन्। आत्महत्याले व्यक्ति, परिवार र समुदाय नि दीर्घकालीन प्रभाव पार्न सक्दो छ, तर आत्महत्यालाई रोक्न सकिन्छ। आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता रे मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्। प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने आत्ता छन्। आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्त्वपूर्ण जोखिम तत्त्व हो। तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
9: चिसोको समयमा आगो, बिजुलीको हिटर जस्ता सामग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकोले सावधानी अपनाऊ।
10: चिसोबाट बस्न न्यानो लुगा लगाउने, आगो ताप्नै परे आगोको नजिक बसेर नताप्ने,
9: आगो, हिटर र बिजुलीको काम सकिने बित्तिकै तुरुन्तै निभाउने,
10: आगो, तातो पानी र तातो पदार्थ साथै हिटर र बिजुलीको सामग्रीबाट बच्चाहरूलाई टाढै राख्ने,
9: खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिटै आगो टिप्ने पोलिस्टर तथा टेरी कटनको कपडा नलगाउने।
10: ग्यास चुवावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने। ग्यास खुल्ला भएको वा चुवावट भएको बेला सलाई, बिजुली, बत्ती, टर्च, फोन आदि जस्ता प्रज्वलनशील तथा ब्याट्री जन्ने वा विद्युतीय सामानहरूको प्रयोग गर्दा ठूलो विस्फोट हुन सक्ने हुँदा प्रयोग नगर्ने।
9: ग्यास चुलो, पाइप र सिलिन्डरको नियमित चेक जाँच गर्ने।
10: ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने।
9: आगो, गिजर, हिटर राम्ररी निभाएर मात्र सुत्ने गर्ने।
10: हावा आवत जावत नहुने कोठामा आगो बाल्दा, गिजर हिटर चलाउँदा निसासिएर ज्यान जान सक्ने हुँदा हावा आवत जावत हुने व्यवस्था गरेर मात्र यस्तो कार्य गर्ने।
9: आगोले पोलिहालेमा के गर्ने?
10: आगोले पोलिहालेमा आतिएर नडौडिने र भुइँमा पल्टेर लडीबुडी गर्ने, साथै बाक्लो कम्बल वा सिरकले छोपेर आगो निभाउने।
9: आगो निभेपछि लुगा, घडी र गर गहनाहरू फुकाल्ने। त्यसपछि त्यो घाउलाई धाराको पानीले कम्तीमा आधा घण्टा लगातार भिजाउने।
10: आगोले पोलेको घाउलाई सफा कपडाले छोपेर तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाने।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: पोखनुस पोखनुस बैकुण्ठ प्रसादजी, के गर्न लाग्यो?
2: घरमा फोहोर राख्नु ठुलो पाप हो म्याडम, यसलाई यतै फालिदिउँ कि भनेर हजुरको नेत्रले देखेको छैन र?
1: यसरी फोहोरलाई जहाँ पाए कि फ्याँक्नु हुँदैन बैकुण्ठ प्रसादजी। हाम्रो घर, पसल, होटल व्यवसाय तथा अन्य ठाउँहरूबाट उत्पादित फोहोरलाई न्यूनतम 2 भाँडामा छुट्याई संकलन गर्नुपर्छ। कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरेर कृषि उपज बढाउन सकिन्छ। पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आमदानी गर्न सकिन्छ।
2: यस्तो कुरा पहिले कसैले सिकाएन, फोहोर लिएरै फर्कन्छु म। यसमा त सबै कुहिने फोहोर छ, कम्पोस्ट मल बनाएर फुल तरकारीमा राख्नु पर्ला।
1: त्यसै गर्नुहोस् बैकुण्ठ प्रसाद जी, यसरी जथाभावी फोहोर फालेमा कानून बमोजिम, जरिवाना र जेल सजाय हुन्छ।
2: ए ल, आजदेखि बैकुण्ठ प्रसादले फोहोरलाई जहाँ पाए त्यही फाल्ने काम बन्द गरे। आजैदेखि अरूलाई पनि यो काम गर्नबाट रोक्ने प्रतिबद्धता पनि गर्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: बिहे त म त्यही केटीसँग गर्छु। सी सो स्मार्ट मम, तपाईँ किन कुरा बुझ्नुहुन्न?
5: हुन्न, अन्तै खोजुला।
4: नाइके मम, प्लिज।
5: के भन्ने यसलाई, साह्रै जिती। होइन, के गर्न थालेके हो बुहारी तिमी?
6: सबै फोहोरहरू छुट्याएर राख्नु लागेको आमा। यी गल्ने फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ। यसो गरे कौशीको तरकारी पनि फर्स्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेची पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
5: होइन, छोरोले त बुहारी चाहिँ गजब कि छानेछ। यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
7: छुट्याए मोहर, मिसाए मात्र फोहोर।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: अब प्रस्तुत छ भर्खरै विदेशबाट कमाएर फर्केको एउटा युवकको कथा व्यथा।
2: मलाई एचआईभी भएको छ। बाहिर विदेशमा बस्दा कन्डम प्रयोग नगरी यौन सम्पर्क राख्दा मलाई एचआईभी भएको। मेरो गलत बानीले गर्दा आज यो अवस्था भयो। यसको शिकार म मात्रै होइन, मेरी श्रीमती समेत भए। अब मेरी बुढी आमा अनि मेरो 4 वर्षको छोराको भविष्य के होला?
3: होइन, एचआईभी लाग्दैमा जीवनको अन्त्य हुँदैन। एचआईभी भएर पनि शान्त र सुखी जीवन बिताउन सकिन्छ। सँगै बाँचौ, सँगै हाँसौ।
4: एचआईभी एड्सबाट आफू बचौ, अरूलाई पनि बचाउ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: रेबिज बारे जानौ र सचेत हौ।
7: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने र सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देखियो भने रेबिज रोग घातक हुँदो छ।
8: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
7: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाइ रेबिज विरुद्धको खोप लाउने र स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हर्ने।
8: रेबिजबाट कसरी बस्ने?
7: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
8: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
7: सुतिरहेको कुकुर हि झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन र तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
9: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउ।
6: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: Beats. तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: यला माइत जाने भन्नी एक्लै जाहेक नि कि नै
2: हजुर जाने हो है अब देउर बाबु पुर्याइदिउला भन्दा छन्।
1: ए ल ल राम्रोसँग जाए म काममा गए।
2: हस हुन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: निमोनिया भनेको क्या हो डाक्टर साहब?
2: निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सो नि असरद्दो छ। निमोनिया भएका बेला फोक्सोभित्र भएका नाना हावाका थैलीहरूमा तरल पदार्थ भरिकन सास फेर्नकी लागि अहजी भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जाँदो छ। 5 वर्ष मुनिका बच्चाको खासरी मृत्यु हुने कारण भनेको पनि निमोनिया हो।
1: ए डाक्टर साहब, तसो भए निमोनिया क्या कारणले हुँदो छ?
2: निमोनिया हुने झिक्कै कारण छन्। जय मध्ये एक संक्रामक खालको ब्याक्टेरिया, भाइरस रे फन्गाईबाट हुने आद्दो छ।
1: निमोनिया कहारी सद्दो हो त डाक्टर साहब?
2: निमोनिया मुख्यतया बच्चाको नाक रे घाँटीमा रहेका संक्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासका माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया हराउँदा छन्। संक्रमित मान्छेले ह्याँचु अन्य बेला अथवा खकार फालेका बेला, थुक फालेका बेला रे सिगानका छिटाबाट यो निमोनिया सर्ने आद्दो छ।
1: कसा बच्चाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ त डाक्टर साहब?
2: खासरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पुरा मात्रा नि स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै तौल कम भएका बालबालिकामा निमोनिया बढी हुने सम्भावना हुन्छ। त्यसरी खाना पकाउँदा निस्किने घरभित्रको धुवा र धुमपान गर्ने बेला निस्केका धुवाले पनि एउटै कोठामा धेरै मान्छेको भिडभाड भयो भने पनि यो निमोनिया रोग लाग्ने सम्भावना बढी हुँदो छ।
1: निमोनियाका चिन्ह र लक्षणहरू के हुन् त डाक्टर साहब?
2: निमोनियाका चिन्ह तथा लक्षण भनेका खोकी लाग्ने, छोटी छोटी सास फेर्ने, सास फेर्ने बेला अहजी हुने, ज्वर आउने, शरीर कामे जह हुने, सास लिने बेला र छाड्ने बेला आवाज आउने, काँसो लाग्ने, झोलिला खानेकुरा खान नसक्ने अथवा आमाको दुध राम्ररी चुस्न नसक्ने, धेरै निदाइरहने र बिउजिन गाह्रो हुने र नाकबाट सिँगान बग्ने। यसा निमोनिया भएका बच्चाहरूमा अरू स्वास्थ्य समस्या जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण रोग पनि देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह र लक्षण देखा पर्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दो छ।
1: तसो भए निमोनिया रोकथाम तथा उपचार कसरी गर्नुपर्ने हो डाक्टर साहब?
2: बच्चाकी सबै खोपको मात्रा पुरा लगाउनु पर्यो। बच्चाकी बेला बेला खाना र झोलिला खानेकुरा दिनु पर्यो। बच्चाकी बिरामी पर्दा पनि पटक पटक आमाको दुध खुवाइराख्ने र पूर्ण स्तनपान अराउने गर्नु पर्यो। बच्चालाई न्याइलो पारी राख्नु पर्यो र नगुम्साइ पनि राख्नु पर्यो। बच्चाकी धुवाँ जस्तै घरभित्रको धुवाँ, भिडभाड, धुमपानको धुवाँ धुलोबाट बचाउनु पर्यो। बच्चाको वरिपरि धुमपान नगर्ने र अरूलाई पनि गर्न नदिने बनाउनु पर्यो। त्यसरी बच्चाको नाक बेला बेलामा सफा गरिदिनु पर्यो। बच्चाकी गाह्रो भए जसो लाग्यो भने तुरन्त स्वास्थ्य संस्थामा लैजानु पर्यो।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धुम्रपान सेवन नगरौ।
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: रेबिज बारे जानौ र सचेत हौ।
2: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने र सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देखियो भने रेबिज रोग घातक हुँदो छ।
3: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
2: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाई रेबिज विरुद्धको खोप लाउने र स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हर्ने।
3: रेबिजबाट कसरी बस्ने?
2: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
3: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
2: सुतिरहेको कुकुर खी झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन र तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
4: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
1: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: सर्पका टोकाइबाट बस्न के हर्ने?
4: रात हिँड्नु पर्यो भने टर्च लाइट लिकन हिँड्नु पर्दो छ।
1: जुत्ता अथवा घुँडाहाममा पुग्ने आरी गमबुट लगाउनु पर्दो छ।
4: खुट्टा राम्ररी छोप्ने आरिकन बाक्लो प्यान्टा लगाउनु पर्दो छ।
1: घर ओरपरको घाँस झारपात काटेर सफा शुद्ध गर्नु पर्दो छ।
4: काठ ढुङ्गा टुटे फुटेका सामानको थुप्रो हटाइकन घरभन्दा टाढा राख्नु पर्दो छ।
1: जमिनमा पड्याका दुलाहरू टाल्नु पर्दो छ।
4: पराल दाउरा जस्ता चिज तान्न जाँदा होसियारी अप्नाउनु पर्दो छ।
1: निदानु अघि ओछ्यान खाटामुनि र ओरपर राम्ररी हेर्नु पर्दो छ।
4: झुल टाँसिकन सुत्नु पर्दो छ भने सर्प देखे भने टाढा रहनु पर्दो छ।
2: सापले चिलिहालेमा क्यार्नु पर्दो छ।
4: चिल्याका ठाउँमी नचलाइकन स्थिर राख्नु पर्दो छ।
1: साफले चिल्याका ठाउँमी काट्ने चुस्ने बाँध्ने काम अन्नु हुँदैन।
4: कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग गर्नु हुँदैन।
1: बिरामीको आत्मविश्वास घट्न दिनु हुँदैन।
4: धामी झाँग्रीतिर लिनु हुँदैन।
1: विष सोच्ने ढुङ्गाको पछि लाग्नु हुँदैन।
4: सकेसम्म चिल्ने सापको पहिचान अर्नु पर्दो छ रे मार्नु हुँदैन।
1: रे बिरामीलाई जति सक्दो छटी अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउनु पर्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: ए हरि, बुहारी नानीको त प्रसूतिको समय हुन लाग्यो होइन र? प्रसूतिको लागि चाहिने सरसामान प्रसूति केन्द्रको बारेमा राम्ररी बुझेको छस् त तैँले?
2: ए, त्यसको लागि त एम्बुलेन्स, अस्पताल, 24 घन्टा निशुल्क प्रसूति सेवा प्राप्त हुने नजिकको प्राथमिक स्वास्थ्य केन्द्र सबै बारे बुझिसके। यस्तो सामान्य प्रसूतिको लागि ठुला अस्पतालमा त जानु नै पर्दैन।
1: ए, त्यो भए त धेरै सजिलो भइहाल्यो नि बाबु।
3: सबै सरकारी अस्पताल तथा केही निजी अस्पतालमा पनि यो सेवा निशुल्क उपलब्ध छ। साथै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मीहरूद्वारा सुरक्षित प्रसूति गराइन्छ। नजिकको स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रहेको प्रसूति केन्द्रमा प्रसूति गराई आमा र शिशुको जीवन सुरक्षित बनाऊ।
4: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
5: अब दुःख चाहिँ नमान्नु होला, तपाईँको घरमा आएर पानी पिउनु पनि मलाई डर लाग्छ।
6: कस्तो कुरा गर्नुभयो, मैले तपाईँलाई बिख हालेर पानी दिन्छु जस्तो लाग्छ कि क्या हो?
5: लगभग त्यस्तै त्यस्तै त हो नि। घर आँगन पनि कस्तो फोहोर, पानी राखेको ट्याङ्की, गाग्री, बाल्टिन हेर हेर कति फोहोर। घर आँगन फोहोर भएपछि झिङ्गा, लामखुट्टे र अन्य किटाणुहरूले रोग सार्दैन त? अनि म बिरामी भएँ भने तपाईँले औषधि खर्च त दिनुहुन्न नि मलाई? पानीको मुहान पनि फोहोर छ तपाईँहरूकोतिर त। पानीको मुहान फोहोर भएपछि त झन् विभिन्न रोगहरू लाग्ने भए। ल त हजुर, तिर्खा लागेकै भए पनि आजलाई पानी पिइएन है।
6: रोगहरू पनि लाग्ने, यसरी बेइज्जत पनि हुने है? म लागे सरसफाइतिर। बुढी ला आऊ त तिमी पनि मसँगै, तपाईँले फेरि पानी पिउनु होला नि है है है।
7: त्यही भएर पो हाम्रो घरमा प्राय कोही न कोही बिरामी भइरहेकै हुन्छ। आजदेखि घर आँगन र पानी राख्ने भाँडाकुँडा सफा राख्छौँ। टोलवासीलाई भनेर पानीको मुहान पनि आजै सफा गर्छौँ।
4: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा पार्न सक्छ असर, आजैबाट सचेत बनौँ।
2: बालबालिका आफै मोबाइल प्रयोग गर्दैनन्, घरका आमा बुवा दाजुभाइ रे अन्य अभिभावकले मोबाइल प्रयोग अराएको देख्दा उनीहरूले पनि देखेर त्यही सिक्दछन् रे, मोबाइल चलाउने बानी बस्दो छ।
3: मोबाइल चलाउन बानी परेका बालबालिकामी निद माठा लाग्ने नमाइको भन्नै ब्युजिनिया रे निदबाट बेला बेला ब्युजिनिया समस्या देखिन सक्छ।
4: आफ्ना सजिलाकी लागि रे छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
2: मोबाइल धेकाइपन बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्, जयका कारणले पोषण सम्बन्धी समस्या, पाचन प्रणालीमी समस्या हुन सक्दो छ।
3: खाना खुवाउने बेला अभिभावकले बच्चाहरूसँग कुराकानी अन्य डुलाएर गीत गाएर तथा उनीहरूकै जह हाउभाउ अरि खाना खुवाउनु पर्दो छ।
4: मोबाइल चलाउने बानी पढेका बालबालिका एकहोरो हुने लक्षण देखिँदै जान सक्दो छ, साथै रिसाउने, झर्कने, रुन्या, दोहोरो कुरा नगर्ने पनि हुन सक्दो छ। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्दो छ।
2: निदानुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामी मोबाइल स्क्रिनबाटै आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ
1: रे। मस्तिष्क विकास हुने अधिकतम उमेरले मोबाइल चलाउने बानी पढेका बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: नमस्कार डाक्टर साहब। नमस्कार।
1: नमस्कार पत्रकारज्यू। नमस्कार
4: डाक्टर साहब। यो अहिले बझाङ जिल्लामी पनि स्क्रब टाइफसका बिरामी झिक्कै देखिन लाग्या, यो खासमी कसो रोग हो, यसको नियन्त्रण अर्नाकी लागि के हार्नु पर्दो छ, यो विषयमा नमाइ जानकारी दिए होला तपाईँ
1: पत्रकारज्यू। यो स्क्रब टाइफस भनेको एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जसो देखिने किरा जैकी माइट पनि भन्दछन् अङ्ग्रेजी नि हो, त्यहीका टोकाइबाट माइसकी सद्दो छ। यो रोग माइटमा पाइने ओरेन्सिया भन्ने सुसु गामुसी भन्ने जीवाणुबाट सर्दो छ। यो माइट भन्ने जीवाणु प्राय जसो झाड, खेतबारीमा, वन जङ्गल र घर वरिपरि काहीँ झाड पड्याएको घुरान भएको ठाउँमा धेकिन आँट्दो छ। अब यो स्क्रब टाइफस पनि कसरी सद्दो छ भन्ने पनि म जानकारी दिँदछौँ। यो खासरी मुसामा लाग्ने अथवा घर पालुवा र वनमा रहेका जनावरमा पर्ने किर्ना जसो देखिने किरा माइटको टोकाइबाट माइस नि सर्दो छ, र यो रोग माइसकी लाग्यो भने माइसबाट माइसोमा हुने सर्दैन। र
4: डाक्टर साहब, यो स्क्रब टाइफस लाग्यो भने क्या कस्ता लक्षण देखिँदा छन्
1: पत्रकारज्यू? अब यो स्क्रब टाइफस धेक्यो भने धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडा पखाला लाग्ने, त्यो किराले टोकेका ठाउँमा रातो डाबर जसो धेकिने दाग धेकिने, पछि गइकन त्यो कालो दाग बस्ने हुँदो छ।
4: डाक्टर साहब, अब यही रोगबाट बस्नकी लागि के हेर्नु पर्यो?
1: हो, यो राम्रो कुरो अरे। खेतबारीमा काम गर्ने बेला, वन जङ्गल झाडीमा जाने बेला, घाँस काट्ने बेला पुरा शरीर ढाकिनारी लुगा कपडा लाउन पर्या, सम्भव भयो भने तल गोडाउँडा बुट लाउन पर्या, घाँस भएका ठाउँ चौडनी बस्ने बेला गुन्द्री दरी जसा ओछ्याइकन बस्नु पर्यो, सम्भव भयो भने भुँदो बस्नै नै खाटनी अल्का ठाउँ ढुङ्गो ओछ्याइकन बस्नु पर्यो, सक्यो भने घाँस भएका ठाउँ र चौडनी बस्नै नै चौड बारी घाँस घुरान बढ्नाखी दिनु भएन। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नु पर्यो रे। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नु पर्यो भने मुसा बढ्ने वातावरण बनाउनु भएन। यति अरू भन्यो भने स्क्रब टाइफसबाट बच्न सकिँदो छ।
2: स्क्रब टाइफस लागेको शंका लागेमा उपचारका लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। औषधि सेवनपछि यो रोग निको हुन्छ।
4: स्वास्थ्य प्रबन्धनका लागि जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
5: प्रियसी म्युजिक प्राली सगौरव प्रस्तुत।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: चौतारी म्युजिक प्रस्तुत गर्दछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा थप सेवा विस्तार सम्बन्धी सूचना।
2: विगत 3 वर्षदेखि बझाङ जिल्लामा गुणस्तरीय तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यस जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा अत्याधुनिक प्रविधि युक्त किलिया मेसिन मार्फत सस्तो शुल्कमा थप हर्मोन, भिटामिन र क्यान्सर मार्कर सम्बन्धी परीक्षण सेवा सुचारू भएको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: विशेष रक्त परीक्षण सेवाहरू,
2: थाइराइडको जाँच, TSH, T3, T4, NTTPO, NTTPO परीक्षण,
1: बाथरोग सम्बन्धी जाँच, NTCCP, ANA, DS-DNA परीक्षण, शरीरमा भिटामिनको अवस्था जाँच, भिटामिन डी, भिटामिन B12 लगायतका अन्य 20 भन्दा बढी विशेष प्रयोगशाला परीक्षणहरू भइरहेको र यी सम्पूर्ण परीक्षणहरू रक्त नमुना दिएको 1 घण्टा भित्रै रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङ, फोन नम्बर 092-421-167 र मोबाइल 98-58-44-64-04।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: ल बधाई छ तपाईँलाई आमा हुनु भएकोमा। अब शिशुलाई दुध खुवाइहाल्नुहोस् त।
2: भर्खर त जन्मिया छ, दुध खुवाइहाल्नु पर्छ र भने
1: पर्छ नि। शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो स्तनपान गराउनु पर्छ।
3: अनि यो सुरुमा आउने बिगौती दुध
1: खुवाउनै पर्छ। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेँलो बिगौती दुध खुवाउँदा शिशुलाई रोग लाग्नबाट बचाउँछ।
3: ए हो र?
1: हो नि, आमाको दुध बच्चाको लागि रोग विरुद्धको पहिलो खोप हो।
3: ए
1: आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरूका साथै आवश्यक पर्ने पानीको मात्रा पनि हुन्छ। त्यसैले शिशुलाई जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ। ल अब बच्चालाई दुध खुवाइहाल्नुहोस् त।
3: हस्।
4: शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो आमाको दुध खुवाउनु पर्छ। शिशु 6 महिना पुरा नभएसम्म आमाको दुध मात्र खुवाउनु पर्छ। शिशु 6 महिना पुरा भएपछि खानाको साथै 2 वर्षसम्म आमाको दुध खुवाइराख्नु पर्छ।
5: स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना।
2: वर्षौंदेखि यात्रुहरूका लागि सुरक्षित, सहज र भरपर्दो सेवा प्रदान गर्दै आएको सुन्दर सुदूरपश्चिम यातायात प्रणाली आधुनिक सेवा सुविधा सहित तपाईँहरूको सेवामा निरन्तर समर्पित छ।
3: हाम्रा सेवा तथा विशेषताहरू:
2: दैनिक नियमित यात्रु सेवा,
3: अनुभवी चालक र सहायकहरू,
2: समयमै गन्तव्यमा पुर्याउने विश्वसनीयता,
3: एसी नन एसी बसको सुविधा,
2: सुविधायुक्त र आरामदायी सिटहरू भएको
3: सुन्दर सुदूरपश्चिम यातायात प्रणालीको सेवा समय।
1: साइपाल एसी बझाङ काठमाडौँ प्रत्येक दिन बिहान 6:45 बजे।
2: साइपाल डिलक्स बझाङ धनगढी क्याम्पस रोड बाहुली खोला चैनपुर बस पार्कबाट प्रत्येक दिन बिहान 6:30 बजे र बेलुकी 3 बजे। तमैलबाट बिहान 6:15 बजे र बेलुकी 2:30 बजे।
3: सम्पर्क व्यक्ति र नम्बरहरू:
2: चैनपुर बस पार्कका लागि जीवन खड्का सम्पर्क नम्बर 98 48 48 17 27,
3: दीपक कठायत 98 48 48 17 64,
1: महेश जोशी 98 61 63 633,
3: सुबेडाका लागि सिमरन महर 98 48 22 96 85,
2: तमैलका लागि जोगबहादुर दौल्याल 98 69 21 42 55,
1: भ्यागुते खोलाका लागि ओकिल थापा 98 68 50 91 46,
2: भाँडे बजारका लागि करण थापा 98 40 62 08 55,
3: मोरी बगरका लागि अर्जुन दौल्याल 98 65 86 86 10,
1: विनोद भण्डारी 98 64 63 72 46,
3: झोताका लागि मदन धामी 98 65 86 52 84,
2: ढोड्या खेतका लागि नरेश रोकाया 98 68 81 44 34,
1: देउराका लागि सन्तोष भण्डारी 98 65 72 40 33,
2: बागथालाका लागि रमेश मल्ल 98 65 97 64 53,
3: धरानका लागि मंगल मल्ल 98 68

0: ताली बझाङ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: नमस्कार। मैले चाहिँ हजुरको श्रीमानलाई सामाजिक सञ्जालमा देखेको थिएँ, त्यसैले हजुरलाई केही सहयोग गरौँ कि भनेर आएको।
1: तपाईलाई धेरै धेरै धन्यवाद।
0: कति सहयोग गरौँ? 10 लाख, 20 लाख, 30 लाख?
1: तम त मेरो लागि भगवानी बनबराया हो।
0: अनि सहयोग गरे बापत केही त होला नि?

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको चार किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो चार किल्ला भित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस को चार किल्ला भित्र पशु चौपाए, भेडा बाख्रा छाडा नछोडिदिन हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको चार किल्ला भित्र निर्णयको उल्लङ्घन गरेमा यस तलकोट इलाका वन कार्यालयको सहयोगले कार्यवाही गरिनेछ। वन हेराला बिरजन विष्ट, रोहित विष्ट, प्रदीप कठाई, जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97 45 89 43 20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख कठायत सचिव, मोबाइल 98 65 76 81 80, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: ओ दाजु, यही छकालै कहाँ जान लाग्यो हो?
2: काम अनि कोइलोबटीको बिजुलीको बिल तिर्नु रहेको हो। विद्युत प्राधिकरणले अब कारवाही पनि अन्य भन्यो, कहाँ पो लाइन काट्ने अभियान चलाएको भन्दा ताहिले म त बिजुलीको बिल तिर्न जान लाग्या।
1: ओहौ दाजु, तमीले सम्झाया, मेरा पनि बिल तिर्नु हो कोइलोबटीको रहेको, म पनि झाउ मान्दछु।
2: अरे बिचारी, आउँदिन त छटी छटी हिँड, बिजुलीको बिल तिरिएलु अझ एकातिर ब्याज लाग्दो, अर्कातिर लाइन काट्यो भने बर्बाद भएन। बिजुलीको बिल 60 दिन भन्दा बढी हम्म तिरेन भन्यो, सबैको लाइन काट्ने भन्यो, उही ब्याज पनि बढाएको बढै छ, त अहिले गई जाउँ हिँड।
1: हुन्छ दाजु, म पनि बट्टी आइ गए
2: त हिँड त हिँड। हजुर, तुमी पनि आजै बिजुलीको बिल तिर्न झाइए ल। नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल नतिर्न्याही नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 विनियम 10 तथा नेपाल विद्युत प्राधिकरण विद्युत वितरण नियमावली 2078 विनियम 31 बमोजिम धमाधम लाइन काट्ने काम गरिरहेको हुनाले 60 दिनभित्र बिजुलीको बिल तिर्नाही लागि सबैमा अनुरोध गरेको छ। नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र चैनपुरद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
3: हजुर, हाम्रा सेवाहरू विभिन्न ब्रान्डका लुगा कपडा जुत्ता चप्पल खाद्यान्नका सामान नुन तेल दालचिनी लगायत दैनिक उपभोग्य वस्तुहरूका सामानहरू पाइनुका साथै गाउँघरमा उत्पादन भएका गत र भटमास खरिद बिक्री गरिन्छ। हाम्रो पसल थलारा गाउँपालिका 1 मोराइलबाट केदारसिउ गाउँपालिका 1 देउरा तल्लो बजारको झोलुङ्गे पुल नजिक सरेको पनि सबै ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ।
4: प्रोप्राइटर रमेश खाती, सम्पर्क नम्बर 98-65-61-37-25, रत्नदुर्गा जनरल स्टोर, केदारसिंह गाउँपालिका 1, तल्लो बजार, देउरा, बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपाथिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: बझाङ लगायत पश्चिम नेपालमा पछिल्लो समय भूकम्पका ससाना धक्काहरू पटक पटक आइरहेकोले भूकम्पबाट सुरक्षित रहनका लागि निम्न कुराहरूमा ध्यान दिनुहोस्।
2: भूकम्प र पराकम्प आएको बेला आत्तिएर नभाग्ने, घरका बरन्डा वा छतबाट हाम नफाल्ने र कसैलाई पनि हताशमा नपार्ने, बरु शान्त रहनका लागि सान्त्वना दिने, साथै बाल बालिका तथा वृद्ध वृद्धा महिला र अशक्तलाई

0: प्राथमिकतामा राखी सुरक्षित ठाउँमा जान सहयोग गर्ने।
1: भूकम्प र पराकम्प आएको बेला सुरक्षित रहनका लागि आफू भएको स्थानमा सुरक्षित स्थान हेरी जमिनमा बस्नुहोस्। आफू आफ्नो टाउकोलाई बलियो वस्तुले ढाक्नुहोस्। ढाकेको वस्तुलाई बलियो गरी समाउने।
0: यदि भूकम्पबाट घर भत्किएर त्यसले पुरिहाल्यो भने धैर्यताका साथ आफू बाँच्ने कुरामा विश्वस्त भएर खोजी तथा उद्धार टोलीको प्रतीक्षा गर्नुहोस्। त्यस्तो अवस्थामा सिटी फुकेर सुसेली बजाएर वा बज्ने सामान भेटिए त्यसलाई बजाएर उद्धार कर्मीलाई जानकारी दिने प्रयास गर्नुहोस्।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना जस्तै बिजुलीको पोल, टेलिफोनको टावर अग्ला घरको मुनि वा भित्र नबस्नुहोस्। भूकम्प पश्चातका पराकम्पनले यस्ता संरचनाहरू भत्काउन र भत्किन गई जनधनको थप क्षति हुन सक्दछ।
0: भूकम्प गए पश्चात त्यसबाट पुगेको क्षतिबाट आग लागि ढुङ्गा खस्ने, पहिरो जाने जस्ता नयाँ जोखिमहरू उत्पन्न हुन सक्दछन्। त्यस्ता जोखिम कम गर्नका लागि सबैले सावधानी अप्नाउने। भूकम्पको समयमा हल्लिएर खस्न सक्ने वस्तुहरू जस्तै फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तकका ऱ्याक, ग्यास सिलिन्डर, पानीका ट्याङ्की जस्ता वस्तुहरूले चोटपटक लाग्न सक्ने तथा मृत्युका मुख्य कारक हुन सक्दछन्। त्यसैले कार्यालय र घरभित्र रहेका यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि भित्तामा हुक, बोल्ट वा डोरीको सहायताले बलियो गरी अड्याएर राख्ने।
1: घर निर्माण गर्दा भवन निर्माण आचार संहिताको पालना गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्ने
0: र सबै परिवारहरूले भूकम्पको समयमा लिएर हिँड्न मिल्ने झटपट झोलाको तयारी गर्ने, जसमा ब्याट्री सहितको टर्च लाइट, सुक्खा तयारी खानेकुरा, खानेपानी, डोरी, रेडियो, नगद पैसा, अत्यावश्यक औषधिहरू, आफ्नो महत्वपूर्ण परिचय पत्र लगायतका कागज पत्रहरूको प्रतिलिपिहरू राख्ने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना संघको सहकार्यमा थलारा गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

तपाईँले आफ्नो गर्ने कर्तव्य सबै पुरा गरिसक्नुभयो। तपाईँको श्रीमतीलाई निको नहुने विराम लागेको छ, तर उहाँलाई नभन्नुहोला, आफूलाई सम्हाल्नुहोस्, अब धेरै खर्च नगर्नुहोस्।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: फेरि बिग्रियो यो मोटरसाइकल, कता लैजाने होला।
2: हो, तपाईँहरू पनि यस्तै मोटरसाइकल बिग्रिएर चिन्ता तथा तनावमा हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, बझाङमा छँदैछ भरपर्दो मोटरसाइकल मर्मत गर्ने महालिङ्ग अटो सर्भिस सेन्टर। तपाईँको मोटरसाइकलको हरेक समस्या, बिग्रिएको इन्जिन होस् या खराब टायर, समयमै भरपर्दो तरिकाले समाधान गरिन्छ।
1: वाओ, यस्तो राम्रो सेवा! हरेक पाठ पूजाहरू पनि सुफत मूल्यमा पाइयो त महालिङ्गमा।
2: त्यति मात्र होइन नि, हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन स्पार्केटदेखि इन्जिन इन्जेक्टरसम्म सबै एकै ठाउँमा, साथै हाफ इन्जिन र फुल इन्जिनको पनि काम गरिन्छ।
3: हाम्रा सेवाहरू, सम्पूर्ण कम्पनीका मोटरसाइकल समयमै र भरपर्दो दिगो तरिकाले मर्मत गरिनुका साथै मोटरसाइकलका हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन, स्पार्केट, ह्यान्डल, क्लोज प्लेट, ब्रेक, सिट कभर, मिटर, फिल्टर, सकर, मडगार्ड, एफआई मोटर, इन्जिन इन्जेक्टर आदि जस्ता पार्ट पुर्जा सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै हाफ इन्जिन, फुल इन्जिनको काम पनि गरिन्छ। चैनपुरका लागि प्रोप्राइटर सन्तोष धामी, मोबाइल 9865700004, 9800064408, रिङ रोड चैनपुर बझाङ। शाखा कार्यालय झोताका लागि प्रोप्राइटर दीपक धामी, मोबाइल 9869902477, इन्भेस्टमेन्ट बैंक नजिक झोता बझाङ।
4: बझाङ जिल्लामै सबैभन्दा पुरानो सर्भिस सेन्टर
2: महालिङ्ग अटो सर्भिस सेन्टर,
4: दक्ष तथा अनुभवी मिस्त्री भएको एकमात्र भरपर्दो सर्भिस सेन्टर।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
5: विपद पूर्व तयारीका लागि तलकुट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: विपद जैवेला पन आउन सक्दो छ।
5: विपदले जनधनको नाश गर्दो छ।
6: विपद भनेको क्या हो त?
5: विपद भनेको विभिन्न प्रकोप बाटी हाम्रा जीवनमी नआउने दुःख, कष्ट, पीडा, आपद, विपद आइलाग्नु हो। जसो आग लाग्नु, बाघ लाग्नु, भुइँचालाले घर छाना भत्काउनु, चिड्को पर्नु, महामारी रोग कष्ट आई माइस मर्नु, चौपाया खति हुनु, बाढी पहिरो आई घर खेती जिमी जग्गा पुल भवन बाटोघाटो सडक संरचना बगाउनु, सवारी दुर्घटना हुनु, अत्यधिक हावाहुरी चल्नु, रुख ढल्नु आदि हो।
6: विपदबाट बस्नकी लागि पूर्व तयारी अरिराख्नु बुद्धिमानी हुँदो छ। जसो कि बाढ हालिराख्या सरु बच्दो छ।
5: पूर्व तयारी भनेको क्या हो, कसरी गर्नु पर्दो छ?
6: जसो कि जथाभावी आगो नलगाउनु, नानातिना केटाकेटीका हात आगो बाल्ने चिज नदिनु, केही अरि आगो लागिहाल्या सबै लागि निभाउनु,
5: हावाहुरी लाग्ने चिड्को पर्ने समयमा आफ्नो ख्याल हर्नु,
6: बाढी पहिरो लाग्ने जस्ता ठाउँमा घर छाना नबनाउनु, बरु सबै मिली वृक्षारोपण अर्नु, बाढी पहिरो जसो विपद लाग्ने जसो भया सुरक्षित ठाउँतिर जानु, ओल्ला पल्ला छर छिमेकी नजिकका पुलिस चौकी, ओडा कार्यालय रे गाउँपालिकातिर खबर हर्नु,
5: भुइँचालो आएका बेला नआत्तिनु, टाउको बच्ने अरि जोगिनु, सकेसम्म खुल्ला ठाउँतिर जानु, नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी घर गाउँपालिकाको मापदण्ड अनुसार बनाउनु,
6: सडकमा जथाभावी बालबालिका पशु चौपाया नछोड्नु, ट्राफिक नियमको पालना अर्नु, यसा कुरा जानी राख्नु,
5: पानीका स्रोत, शौचालय, घर आँगन वरपर सधैँ सफा राख्नु, साबुन पानीले हात धुने बानी अर्नु, नियमित खोप लगाउनु, महामारी रोग कष्ट आयाकी अस्पताल जानु, भिड भाडमी नजानु, जानै पर्या मास्क लाउनु, मुख छोप्नु,
6: रेडियो सुन्ने, पत्र पत्रिकाका समाचार हेर्ने पढ्ने बानी अर्नु,
5: घाँस दाउरा वनपात जाँदा अप्ठ्यारा पड भिड अल्का रुख नजानु,
6: रे जीवनकै क्षति हुने अरि जथाभावी दारू रक्सी जस्ता लागु पदार्थको सेवन नअर्नु।
5: कलक बहादुर रोकाया विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति संयोजक तथा तलकोट गाउँपालिका अध्यक्ष, यादव भट्टराई प्रमुख प्रशासकीय अधिकृत, विष्णु बहादुर जेठारा विपद फोकल पर्सन, फोन 9868549454, विपद पूर्व तयारीका लागि तलकोट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
7: ओहो दाजु, छकाल छकालै त्यो पछाडिन्नु, त्यो हन्तो ट्याङ्की हालिबन विषादी छड्न लागि है त।
2: हरे कहाँ मान्त है, यहाँ त मैले लगाएको तरकारी पनि किडा मिडाले सिद्ध्याइदियो, यो फलफुल पनि सिद्ध्याइदियो, तहाले यो ट्याङ्की पछाडि त हालिकन कीटनाशक विषादी छड्न लगाएको, यो छडाएको निको भएन है त।
7: दहेर दाजु, यो औषधि छड्कनु नै, माउरीलाई पनि असर हुँदो, बाली नालीमा पनि असर हुँदो, उत्पादनमा पनि अहिले निको निको ढेक्यापन पछि हुँदैन पो, माइस खित पशु चौपाएकी पनि खुबै असर पार्दछ अहिले, अञ्चेल तरकारी निको लाग्यो पनि पछि यो घट्दै जानु छ, त्यसैले यो छर्किनु नै दाइ।
2: एहे हत भाजा, यो मैले त कीटनाशक औषधि छडिकन बेकारहरी हिलाइन, छकालै हुँ त टङ्की लिकन आया एउटो यी किडा मिडा मारु भनिकन, यो त खतम अत्तो रहेछ, तुहीले पो सिकाइया त, माइसकी पनि असर अड्ने, पशु चौपाया फलफुल बोट बिरुवा सबै यी तरकारी सबै खतम पाटो रहेछ है त। मैले त पर मौरा पनि पालेका, मौराखी पनि असर हेर्ने रहेछ, गोरु भैँसा पालेका तिनीहरू पनि असर हेर्ने रहेछ, अहिले कि राउनु भने क्या हेर्नु त, म त छट्दैन त हो भया, मेरा गोरु भैँसा परौँडा मौरा हो र पालेका नमै हुन दिने ती त हुन् त हो भया, मैले बन्द अरे हात भाजा, तैँले ठिक भनी ल झा त झा।
8: कृषि उत्पादन बढाउने नाममा जथाभावी विषादी प्रयोग गर्दा तपाईँको स्वास्थ्य, माटोको उब्जनी शक्ति, पानीका स्रोत र वातावरणमा गम्भीर असर पर्न सक्छ। विषादीको असरले आँखामा जलन, छालामा समस्या, श्वास प्रश्वासमा गाह्रो हुने मात्र होइन, दीर्घकालीन रूपमा क्यान्सर जस्ता घातक रोग पनि निम्तिन सक्छ।
2: यसबाहेक माटोमा हुने लाभदायक किराहरू मरेर उब्जनी घट्ने खतरा हुन्छ भने तरकारी र फलफुलमा विषादीको अवशेष बाँकी रहने खतरा हुन्छ, साथै माहुरी अरिङ्गाल जस्ता परागसेचन गराउने किराहरू घट्न गई परागसेचन प्रक्रियामा अवरोध आउन सक्छ। त्यसैले कृषि कार्यमा जैविक र सुरक्षित विकल्पहरू अपनाऊ, निमको घोल, गोठको मल, फेरोमोन ट्र्याप र लाभदायक किराहरू प्रयोग गरौँ। स्वस्थ किसान, स्वस्थ उत्पादन र सुरक्षित भविष्यको लागि हाम्रो अभियान।
8: छब्बिस पातिभेरा गाउँपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: हेलो दाजु, ढोग्दिया अच्छाकाल छालै फोन अरिकन तमुखी दुख दिया ए।
1: भाग्यवानी भए बाजी, क्याको दुःख हुनु सम्झना बाजी, केही जरुरी कुरा है क्या?
0: खासमी किरण दाई, औधे नि हामी गाउँका समुदाय विपद व्यवस्थापन समितिका बैठकमै गएका हौँ। हामीले पहिरो गएका बेला कहरी एक अर्काकी सम्पर्क गर्ने, कहरी गाउँका हवी माइसकी पहिरोको सङ्कटबाट बचाइकन सुरक्षित ठाउँमी लैजाने भन्ने बारेमी छलफल अर्यौँ।
1: ए, त्यो कुरो त राम्रो हो। अझ त्यहीमा पनि बाल बालिका, बुढाबुढी, अपाङ्गता भएका माइस, सुत्केरी, गर्भवती र बढी जोखिम नि भएका माइस कि बढी प्राथमिकता दिनुपर्छ। हा बाजी, अरू क्या क्या छलफल रह्या त तमुले?
0: हामीले गाउँमी विपदका समयमी भेला हुन सुरक्षित स्थान तोकेका छौँ। त्यहाँपछि आपत विपद पर्यो भने बस्न मिल्ने आपतकालीन आश्रय स्थलका रूपमी नजिकैका सामुदायिक भवन कि प्रयोग गर्ने भनिकन निर्णय गरेका छौँ।
1: ओहो, कति राम्रो निर्णय अर्याउ तमुले। अब त सुरक्षित ठाउँमा पुग्ने बाटो पहिचान अरी सबैकी सूचना दिनु पर्यो। हा, तापछि विपदकी लागि समुदायका कार्यदल पनि बनाए कि बनाएन तमुले?
0: ए दाइ, बनायौ। कसो देखे है, म प्राथमिक उपचार कार्यदलमी छु। त्यहाँपछि अनिस्की भने पूर्व सूचना कार्यदलमी स्वयंसेवक हो भनेकी छु। तमी क्या लाग्दो छ दाइ?
1: अब त्यो कुरा त अनिस आफैले रोज्नु पर्ने हो। खोज र उद्धार र आपतकालीन व्यवस्थापनको अरू कार्यदल पनि छन्। आफ्नो इच्छा र क्षमता अनुसार समुदायका मानिस कि कुनै एक कार्यदलमा आबद्ध हुनु चाहिँ पर्दो छ। गाउँमा विपद व्यवस्थापन सम्बन्धी तालिम भइरहेका हुन्छन्। त्यस्ता तालिम र बैठकहरू विपदबाट हुने क्षति कमाउन धेरै उपयोगी हुने आएका छन्।
0: हो भने दाजु, उहिनी लिएका तालिमबाट सिकिकन मैले त घरमी झटपट झोला पनि तयार गरिसकेकी छु। त्यहाँपछि त्यहीमी महत्वपूर्ण कागजातको फोटोकपी, सुक्खा तयारी खाना, पानीका बोतल भया, साबुन, मन्जन, बुरुस, रिचार्ज कार्ड, टर्च लाइट, औषधि, सिट्टी, एकजोर कपडा, छाता, महत्वपूर्ण फोन नम्बर टिपियाको डायरी, त्यहाँपछि अरू अति जरुरी सबै सामग्री राखिसकेका छु मैले त।
1: ओहो, आजको छकाल त साह्रै राम्रो भयो। तु हातका कुराकानीले मुखी पूर्व तयारी अवस्थामा रहेको समुदाय सधैँ अरूभन्दा बढी सुरक्षित हुन्छ र हाम्रो गाउँ पनि पक्कै अगाडि छ भन्ने विश्वास पो रह्यो त।
0: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घका सहकारीमी थलारा गाउँपालिकाबाट हि जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।

0: आज विक्रम सम्वत 2083 साल भदौ 28 गते आइतबार भाद्र शुक्ल द्वितीय 13 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: संवैधानिक आयोगप्रति सरकारकै अविश्वास, जेन्जीका मुद्दा फिर्ता लिन कानूनी आधार खोजिँदै, संघीयता बिजाउने मधेसको खुद्रे बजेट, चट्टान ब्लास्टिङ गरेर खोरिँदै कृष्णवीर, नेपाल दोस्रो पटक एसिया कप क्रिकेटमा छनोट लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको मादल बजाउने सिप सिक्दै पाल्पाका महिला शीर्षकको शुभ समाचार।
0: पाल्पाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएका मादल बजाउने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ। परम्परागत रूपमा पुरूषको वर्चस्व मानिने मादल वादनमा अहिले महिलाहरूको उल्लेखनीय सहभागिता बढ़दै गएको हो। तालिमपछि उनीहरूले सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, तीज, रत्यौली, भजन, देउसी, भैलो लगायत विभिन्न सामाजिक तथा सांस्कृतिक अवसरमा आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रस्तुत गर्न थालेका छन्। तानसेन नगरपालिका, माथागढ़ी गाउँपालिका र तिनाउ गाउँपालिकाका विभिन्न वडाले सञ्चालन गरेका तालिममा सहभागी महिलाहरूले छोटो समयमै मादल बजाउने सिप हासिल गरेका छन्। स्थानीय तह र सांस्कृतिक संस्थाको सहकार्यमा सञ्चालन भएका यस्ता तालिमले महिलाको क्षमता अभिवृद्धि गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबर, अब पहिलो पृष्ठका खबर। नेपाली क्रिकेटले शनिबार अर्को ठूलो फड्को पार गरेको छ। एसिसी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनौट भएको छ। यससँगै नेपालले आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। जुन प्रतियोगिता आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता हेभीवेट क्रिकेट राष्ट्रको सहभागिता रहनेछ। नेपाल एसिया कपमा छनौट भएको यो दोस्रो पटक हो। सन् 2023 घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपमा अपराजित यात्रा सहित फाइनल संयुक्त अरब इमिरेट्सलाई हराएर नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो। यद्यपि पछिल्लो संस्करणमा युएईसँगै सेमी फाइनलमा हारेपछि नेपाल लगातार एसिया कप खेल्नबाट वञ्चित भयो। नेपाल पुनः युएईलाई नै एसिसी प्रिमियर कपको फाइनलमा हराएर एसिया कपमा खेल्न योग्य बनेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले युएईलाई 44 रनले पराजित गर्यो। प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखको शतकीय पालीको सहयोगमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 313 रनको विशाल योगफल तयार पार्न सफल भयो। नेपालले युएई विरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो। युएई जवाफमा 5 बल अघि नै 269 रनमा अलआउट भयो। फाइनलमा कुल 582 रन बने, जुन नेपाल र युएई बीचको खेलमा बनेको सर्वाधिक रन भएको छ। नेपालले अब आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। त्यस प्रतियोगितामा आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता राष्ट्रको पनि सहभागिता रहनेछ।
0: गत बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिवक्ता समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले जेन्जी आन्दोलनमा शरीक भएका मध्ये कतिपय युवा जेलमा रहेको विषय उठाए। जेन्जी विद्रोहका केही व्यक्तिहरू आज पनि थुनामा छन्, जेलमा छन्, आज पनि तारीख लिइरहेका छन्, अदालतको कठघरामा उभिरहेका छन्। उनले भने, त्यही जेन्जी विद्रोहको बलमा कोही हामी संसदमा छौं, कोही सरकारमा छौं, यो देशमा न्याय दुई खालको किन भन्ने आवाज उठिरहेको छ। यस्तो अवस्थालाई अन्त्य गर्न सरकारले जेन्जी विद्रोहलाई जनआन्दोलनको रूपमा घोषणा गर्नुपर्ने उनको आग्रह छ। जेन्जी विद्रोहीहरूलाई थुनामुक्त गराउने अवस्था सिर्जना गरोस् उनले सरकारलाई भने। सरकारले जेन्जी आन्दोलनलाई जनआन्दोलनको रूपमा ग्रहण गरेर यसलाई संस्थागत गर्नुपर्नेमा उनको जोड़ छ। यसो भयो भने जेन्जी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेकाहरू जेलमुक्त गर्ने वातावरण खुल्ला हुने उनको विश्वास छ। तर सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोड़फोड़, लुटपाट र हतियार लुटपाटमा संलग्न माथिको अनुसन्धान तथा अभियोजनलाई के गर्ने भन्ने प्रश्नमा भने उनी मौन रहे। आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका युवालाई अपराधीको व्यवहार गर्न नहुने भन्दै प्रतिनिधि सभामा अन्य सांसदहरूले पनि तत्काल रिहाईको माग राख्दै आएका छन्। अनुत्तरित तीन प्रश्न। पहिलो, जेन्जी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुट्याउने र उनीहरूलाई कहिले र कुन कानूनी आधारमा रिहा गर्ने। दोस्रो, आगजनी, तोड़फोड़, लुटपाट, हतियार लुटपाट जस्ता र हत्या जस्ता कसुरमा संलग्नलाई राजनीतिक आन्दोलनको नाममा उन्मुक्ति दिने कि नियमित फौजदारी कानून अनुसार अभियोजन गर्ने। तेस्रो, 23 र 24 पदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानूनी संरचना के हुने। जेन्जीका मुद्दा फिर्ता लिन दबाव खोजिँदै कानूनी आधार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: संघीयता बिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर छ। प्रदेशको प्राथमिकता क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने हुनुपर्ने हो। तर मधेसमा ससाना योजनामा पनि बजेट छर्ने र राजनीतिक पहुँचका आधारमा बजेट स्वाहा गर्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसका कारण न त्यस्ता योजनाबाट जनताले प्रतिफल पाएका छन् न त बजेटकै सही सदुपयोग भइरहेको छ। नियमनकारी निकायले पटक पटक गजगच्याउँदा पनि प्रदेशको बजेट वितरणमा सुधार नहुँदा प्रदेशको भूमिकामाथि नै प्रश्न समेत उठ्ने गरेका छन्। धनुषाको नगराइन नगरपालिका 8 अकौरा ठाकुर पोखरीको डिलमा 2 कोठे टहरो छ, जस्ता पाताको सानो एल्मुनियमको झ्याल ढोका र प्लास्टर नगरिएको भित्ता। हेर्दा कुनै अस्थायी संरचना जस्तो देखिने यो भवनलाई वृद्धाश्रम भनिएको छ। असारमा हतार हतारमा यस्तो टहरा बनाएर अर्थात वृद्धाश्रम बनाएको रे। नजिकै चौतारोमा बसेका जगदीश शाहले भने, खसी बाख्रालाई पनि नहुने खोरमा वृद्ध वृद्धा कसरी बस्लान् उनले भनेका छन्। नगराइन 8 का वडा अध्यक्ष संजय कुमार राउत का अनुसार उक्त अधुरो संरचना निर्माणका लागि मधेस प्रदेश सरकारले 20 लाख रूपियाँ विनियोजन गरेको हो। सामाजिक विकास मन्त्रालयले गरेको काम हो। मैले सम्बन्धित इन्जिनियर र हाकिमलाई पटक पटक यस्तो काम नगर्नुहोस्, कुनै उपयुक्त छैन भने, तर उहाँहरूले मान्नु भएन। राउतले भने, नगराइनको यो संरचना मधेस प्रदेशमा खुद्रे योजनाको एउटा उदाहरण हो। आवश्यकता र प्राथमिकताको स्पष्ट आधार बिनै बजेट छर्ने यस्तो प्रवृत्तिले सार्वजनिक स्रोतको उपयोगितामाथि नै प्रश्न उठाउँछ। नेपालले संघीय शासन प्रणाली अपनाएपछि प्रदेश सरकारलाई स्थानीय तहभन्दा माथिका विकास आयोजना अघि बढाउने, क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने जिम्मेवारी दिइयो। स्थानीय तहले गर्न नसक्ने पूर्वाधार उत्पादन र रोजगारसँग जोडिएका दीर्घकालीन योजनाको केन्द्र बन्ने अपेक्षासहित प्रदेश सरकारको संरचना निर्माण गरिएको हो। तर प्रदेश स्थापना भएको झण्डै 9 वर्ष पुग्न लाग्दा त्यो अपेक्षा पूरा हुन सकेको छैन। मधेसमा प्रदेश सरकारका बजेट, प्रदेश सभामा पटक पटक उठेका बहस, महालेखा परीक्षकका प्रतिवेदन र संसदीय छानबिन समितिका निष्कर्ष हेर्दा एउटै प्रवृत्तितर्फ संकेत गर्छन्। दीर्घकालीन विकास आयोजना अघि बढाउनुको सट्टा बजेटलाई ससाना योजनामा विभाजन गर्ने, राजनीतिक प्रभावका आधारमा योजना छनौट गर्ने र सार्वजनिक खरिद प्रक्रियामा संस्थागत मापदण्ड कमजोर बनाउने अभ्यास अझै रोकिएको छैन। मध्य प्रदेश सरकारका पूर्व अर्थमन्त्री भरत शाहका अनुसार मध्य प्रदेशमा सरकारहरू प्राय गठबन्धनको भरमा बनेका छन् र त्यस्ता सरकारलाई टिकाइराख्न प्रत्येक दल तथा सांसदको माग सम्बोधन गर्नुपर्ने दबाव रहन्छ। त्यसैले गठबन्धन टिकाइराख्न प्रत्येक दल तथा सांसदका माग सम्बोधन गर्नुपर्ने दबाव रहेको छ। 1 करोड़ भन्दा माथिका ठोस योजना ल्याएको भए काम पनि राम्रो हुन्थ्यो र व्यवस्थापन पनि सहज हुन्थ्यो। एउटै शीर्षकमा 6 वटासम्म योजना राखिएको छ, त्यो पनि 3 वटा जिल्लासम्मको। यस्तोमा निर्माण सामग्रीको व्यवस्थापन, जनशक्ति परिचालन र गुणस्तरीय काम गर्न समेत अप्ठ्यारो भएको उनले बताएका छन्। मध्य प्रदेशको बजेटमाथिको बहस विकासको दृष्टिकोणमाथिको बहस पनि हो। प्रदेश सरकारले आफ्नो सीमित स्रोतलाई उत्पादन, कृषि, सिंचाई, सड़क, औद्योगिक पूर्वाधार र रोजगारिक सृजना जस्ता दीर्घकालीन क्षेत्रमा केन्द्रित गर्न नसकेको आरोप समेत पटक पटक लाग्दै आएको छ। त्यस्तै मध्य प्रदेश सरकार गठन भए ता बजेट रकमान्तर, अनुदान वितरण र योजना कार्यान्वयन बारे पटक पटक संसदीय छानबिन समिति र कार्यदल समेत गठन भए तर विस्तृत प्रतिवेदन बुझाए, ती प्रतिवेदनको निष्कर्ष प्रशासनिक सुधार वा कानूनी कार्यवाहीमा भने रूपान्तरित हुन सकेनन्। संघीयता बिझाउने मधेसको खुद्रे बजेट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
0: सरकारले पूर्व विशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ। अख्तियारको क्षेत्राधिकार भित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनायो। यो सरकारको संवैधानिक आयोगप्रतिको अविश्वासको एउटा उदाहरण हो। यद्यपि सरकारले संवैधानिक आयोगको क्षेत्राधिकार मिचेर सम्पत्ति छानबिन आयोग बनाएको दावी सहित उक्त आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ। भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासनलाई जवाफदेही बनाउने दुई संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रप्रति सरकार विश्वस्त छैन। न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतप्रति समेत सरकार सकारात्मक देखिएको छैन। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी लिएको अख्तियारलाई अविश्वास गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति छानबिन आयोग गठन गरेसँगै संवैधानिक आयोगप्रति सरकारको दृष्टिकोण सकारात्मक नदेखिएको टिप्पणी छ। उक्त आयोग तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा गठन भएको शाही आयोगको शैलीमा गठन भएको र त्यसले संवैधानिक निकायको रूपमा रहेको अख्तियारको क्षेत्राधिकार हनन गर्ने रिट निवेदक अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दावी गरे। संवैधानिक आयोगप्रति सरकारकै अविश्वास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा खबर छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट टोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग सुचारू गर्ने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 वटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागको अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्रविधिको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन समेत गरिएको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएकोमा अहिले ग्रेड सुधारका लागि 2 वटा ब्लू डोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेका छन्। कृष्णभीरमा सड़क भाँसिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण गरिएको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णभीर शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिक खबर लेख्छ। देखि तुलसी राम राई काठमाडौँ स्थित नेपालको संघीय प्रशासनिक सचिवालय सिंहदरबारभित्रको उही गल्लीहरूमा चक्कर लगाइरहेका छन्। परराष्ट्र श्रम अर्थ मन्त्रालय हुँदै फेरि परराष्ट्र मन्त्रालय। उनी काइला ज्वाई सन्तोष राईको शब नेपाल ल्याउने प्रयासमा छन्। सन्तोषको गत मेमा कम्बोडियाको प्नोम पेन स्थित एक अस्पतालमा मृत्यु भएको थियो। त्यस यता उनको शव त्यही अस्पतालको शव गृहमा छ। यो शव कागजी प्रक्रिया पूरा नभएर ल्याउन नसकिएको होइन। थाइल्याण्ड स्थित नेपाली दूतावासका अनुसार शव ल्याउन चाहिने अनुमानित रकम 7,335 अमेरिकी डलर झण्डै 11,16,000 रूपियाँ जुटाउन नसकेर परिवारले शव पाउन नसकेको हो। सन्तोष कम्बोडिया भिजिट भिसामा गएका थिए, त्यसैले उनको शव फिर्ता ल्याउन लाग्ने खर्च बेहोर्ने कुनै पनि सरकारी संयन्त्रको दायराभित्र उनी परेनन्। रौतहटको गाउँबाट काठमाडौँ आएका तुलसी यी चार महिनामा एकपटक मात्र घर फर्किएका छन्। यस अवधिमा एक मन्त्रालयबाट अर्को मन्त्रालय धाउनु उनको नियमित चर्या बनेको छ। बबरमहल स्थित दक्षिण गेट नजिकैको एउटा टाइपिङ सेन्टरमा पैसा तिरेर उनले प्रधानमन्त्री कार्यालयमा अति जरूरी भन्दै इमेल पठाए, तर भित्रबाट कुनै जवाफ आएन। सन्तोषको शव नेपाल ल्याउने जिम्मेवारी कुनै एक निकायले नलिएपछि तुलसीलाई कार्यालय धाउनु परेको हो। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा मृत्यु भएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै पनि छैन।
2: सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको मूल गेट बाहिरै शिशु जन्माएको घटनाले अस्पतालको उपचार प्रणालीसँगै त्यहाँको प्रशासनिक व्यवस्थापनमाथि नै गम्भीर प्रश्न उठाएको छ। अस्पतालको लापरवाहीका कारण सेवाग्राही परिसर बाहिरै नवजात शिशु जन्माउन बाध्य भएको आरोप पेच ड्यूटीमा रहेका चिकित्सक र नर्स सहित 6 कर्मचारीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट हटाइएको छ। स्वास्थ्य जनसंख्या मन्त्री निशा मेहताले अस्पतालमा कर्मचारी नियुक्ति र प्रशासनिक प्रभावका विषयमा उठेका गम्भीर प्रश्नलाई छानबिन समितिले प्रश्न पार्ने जानकारी दिएकी छन्। अस्पतालभित्र कर्मचारी नियुक्तिमा नातागोता र पहुँचको दुरूपयोग भएको हो कि होइन भन्ने विषयलाई समेत छानबिनको दायरामा ल्याइने मन्त्री मेहताको भनाइ छ। असन्तुष्ट कर्मचारीहरूले विभिन्न विभागमा